0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 4 गते सोमबार सन् 2026 जुलाई 20 तारीख असार शुक्ल पक्षको षष्ठी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षकहरुबाट।
1: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री तथा गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
0: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा, पहिरोका कारण नागढुङ्गा मौलिङ सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध, पहिरो पन्थाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
1: रोगमा मात्रै होइन मृत्युपछि शवगृहमा शव राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता, हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पतालहरूलाई सरकारको निर्देशन।
0: भदौ 23 र 24 को घटनामा सुरक्षा कर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र, गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
1: र सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ्न सक्ने।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा विश्वभर जस्तै नेपालमा पनि सर्वाधिक चासो रहेको विश्वकप फुटबलको प्रसंग। आज बिहान 12:15 बजेदेखि शुरू भएर झण्डै 4 बजेसम्म चलेको फाइनल खेल धेरै नेपालीले निन्द्रा माया मारेर हेरेका छन्। अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ रंगशालामा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो। सन् 2010 पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका टोरेसले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। पूरै खेलभर बल नियन्त्रण, पास आदान प्रदान र अवसर सृजनामा स्पेन हावी देखिएको थियो। खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो। उपाधि जितेपछि स्पेनका प्रशिक्षक डेला फुएन्तेले यो सफलता सबै टोली, युवा पुस्तिया र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन्। फाइनलमा पराजित भएसँगै अर्जेन्टिना कप्तान लियोनल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधूरै रह्यो। उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकहरूलाई समेत भावुक बनाएको थियो। सन् 2030 विश्वकप शुरू हुँदा मेस्सी 42 वर्षको हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ।
2: एसएबीसी फिफा विश्वकप सन् 2026 स्पेनले टोलीगत सफलतासँगै अधिकांश व्यक्तिगत अवार्ड पनि आफ्नो नाममा पार्दै विश्व फुटबलमा दबदबा कायम राखेको छ। विश्वकपको गोल्डेन बल सर्वोत्कृष्ट खेलाड़ी स्पेनका मिडफिल्डर रोड्रिगोले जितेका छन्। उनले प्रतियोगिताभर उत्कृष्ट नेतृत्व, खेल नियन्त्रण र निरन्तर प्रदर्शनका आधारमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका केलियन एम्बापेलाई पछि पार्दै यो प्रतिष्ठित सम्मान हात पारे। यस्तै गोल्डेन बुट सर्वाधिक गोलकर्ता फ्रान्सका स्टार फरवार्ड केलियन एम्बापेले जितेका छन्। उनले प्रतियोगिताभर 10 गोल गर्दै सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट आफ्नो नाममा लेखाएका हुन्। गोल्डेन ग्लोब सर्वोत्कृष्ट गोलरक्षक स्पेनका उनाई सिमुनलाई प्रदान गरिएको छ। प्रतियोगितामा निर्णायक बचाव गर्दै उनले स्पेनलाई विश्व विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। यस्तै सर्वोत्कृष्ट युवा खेलाड़ी बेस्ट यंग प्लेयरको अवार्ड स्पेनका 19 वर्षीय डिफेण्डर पाउ कुर्बासीले जितेका छन्। युवा उमेरमै उत्कृष्ट र परिपक्व प्रदर्शन गर्दै उनले प्रतियोगिताका उत्कृष्ट उदाउँदा खेलाड़ीको सम्मान प्राप्त गरे। यस्तै फेयर प्ले ट्रफी अनुशासित टोली स्पेनमै बनेको छ। यससँगै टोलीगत उपाधि, सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाड़ी र फेयर प्ले अवार्ड गरी स्पेनले विश्वकपका अधिकांश प्रमुख सम्मान आफ्नो पक्षमा पार्न सफल भएको छ।
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रूपन्देही, पाल्पा, कपिलवस्तु, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ। कपिलवस्तुको बाणगंगा, रूपन्देही र पाल्पाको तिनाउ तथा रामेछापको लिखु खोलामा बाढ़ी आएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा राति ठूलो बाढ़ी आए पनि अहिले घट्न थालेको छ। अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आजदेखि ठूलो वर्षाको क्रम विस्तारै घट्दै जाने महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: यस्तै काठमाडौँ ओभरलोड गर्ने मुख्य नाका नागडुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध भएको छ। धादिङको जोगीमारा आसपासका विभिन्न ठाउँमा पहिरो खसेकाले सड़क अवरूद्ध भएको हो। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। रातभर बन्द गरिएको सड़क अहिले बिहान 5 बजेदेखि खुल्ने भनिए पनि पहिरो पन्छाउन समय लागेको प्रहरीको भनाइ छ। पानी पर्न थालेपछि नागडुङ्गा मुगलिन र मुगलिन नारायणगढ़ सड़क खण्डमा प्रहरीले रातको समयमा गाडी

0: संचालन में रोक लगाउँदै आएको छ। यस्तै पहिरोका कारण बीपी राजमार्ग पनि अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच बर्खायाम शुरू भएसँगै देशभरका 80 वटा राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको तुन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्राविधिकहरूको सहायतामा पन्छाएर गाड़ी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ। सधैँको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागडंगा मुगलुङ सड़क, कोशी कर्णाली गालीगण्डकी करिडोर, साफे मार्तरी सड़क, भालुवाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिङ सड़क, गल्छे त्रिशुली साफ्रुबेसी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पहिरोको जोखिम बढ़ने गरेको छ। विस्तार भइरहेको नागडुङ्गा मुगलिङ सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला 13 किलोमिटर, त्यसै गरी 4 किलो रातामाटे शीतल बजार नजिक, विशाल बजार नजिक र ज्यामिरे घाट नवान खोला, मवा खोला र घोप्टे भीर रहेका छन्। नागडुङ्गा नौबिसी सड़क खण्ड झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रुबसलाई पहिरोले पुर्दा 35 जनाको ज्यान गएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको छ। 55 उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया तैरनमा आत्महत्या रोकथामको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पीपुल टू पीपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो त्रैमासिक कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि पड़िएका जनजाति, दलित, मधेशी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ़ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपाल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC देखि उच्च तहसम्म। तपाई किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-5439-788 वा 01-5439-746 सम्पर्क गर्न सक्नुहुनेछ।
4: NBL सर्वसुलभ आवास कर्जा।
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। हरेक वर्ल्ड कप यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाओ 32% को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास और एक वर्ष को नेट टीवी पैक शर्त लागू होने हिमस्टार टीवी उही सेलिब्रेशन हरेक जेनरेशन
7: हिमस्टार फॉर अ कंप्लीट वर्ल्ड
6: मेजर अप्लायंसेस का एसी कूलर फ्रीज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नुहुनेछ मलाई त मेजरको पानी लागिसकेको छ मेजर अप्लायंसेस मेजरको पानी लाग्छ
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा। नागडुंगा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग पहिरोका कारण अवरूद्ध। पहिरो पञ्चन विभिन्न ठाउँमा उपकरण परिचालन लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामी समेत ऋण काटेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन्। स्वास्थ्य मन्त्रालयका तथ्याङ्कले भन्छ देशभर विशिष्टीकृत स्वास्थ्य उपचारको झण्डै 55% सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन् तर सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट एम्बुलेन्स शववाहन र रगतको प्रयोगदेखि डायलाइसिस र क्यान्सरको उपचारसम्म मात्रै नभई मृत्युपछि शव गृह शवराहमा शव राखे बापत पनि 3% दरले कर लिन थालेको छ। कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै जाँच गराउँदा हरेक फरक फरक शीर्षकमा तोकिएको दर रेटमा 3% कर थपेर आउने कुल बिल तिर्नुपर्ने बाध्यता छ। शवगृहमा शव राखे बापत पनि अब नागरिक कर तिर्नुपर्छ। यो कुनै पनि कोणबाट व्यवहारिक छैन निजी अस्पतालहरूको छात्र संगठनका अध्यक्ष डाक्टर पदम खड्का भन्नुहुन्छ। त्यसै गरी एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीले भने अस्पताल प्रवेशदेखि निस्कदासम्म जस्तोसुकै बिरामीबाट पनि कर उठाउन सरकारले निर्देशन दिएको बताउनुहुन्छ। यस्तै निवर्तमान स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्मा पनि निजीमा जाने बिरामी सम्पन्न हुन्छ भनेर सरकारले सोचेको छ तर बाध्य भएर जाने अवस्था रहेको छ। रोगमा मात्रै होइन सबमा पनि कर नयाँ पत्रिकामा खबर छ।
1: आत्महत्या विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। नेपालमा पनि हरेक वर्ष 7,000 भन्दा बढ़ीले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्याको प्रयास वा सोच अचानक आउने विषय होइन। प्राय व्यक्तिले लामो समयदेखि भोगिरहेका मानसिक सामाजिक आर्थिक वा व्यक्तिगत समस्याको परिणाम स्वरूप यस्तो सोच विकास हुने विज्ञहरू बताउँछन्। यस्ता व्यक्तिलाई उनीहरूले देखाउने लक्षणका आधारमा आत्महत्याबाट जोगाउन सकिन्छ। यसका लागि समयमा परिवार समाज कार्यस्थल वा विद्यालयले गम्भीर रूपमा ध्यान दिनु जरूरी छ। थप जानकारी सम्झना महर्जनबाट।
8: आत्महत्याको सोच मानसिक समस्या भएका मध्ये कुनै पनि व्यक्तिलाई आउन सक्छ तर यो रोक्न सकिने समस्या हो। मानसिक समस्या भएका व्यक्तिले आफूलाई गाह्रो भएको जीवन व्यर्थ भएको वा बाँच्न मन नलाग्ने मध्ये केही लक्षण वा संकेत देखाउने गर्छ। मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी।
9: आत्महत्याको सोच भएका व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या पनि साथसाथै हुन सक्छ धेरैजसो वखतमा होइन। त्यसमा चाहिँ भावनात्मक लक्षण हुन्छन् वैचारिक लक्षण हुन्छन् होइन शारीरिक लक्षणहरू पनि हुन्छन् संवेदना सम्बन्धी लक्षण हुन्छन् होइन व्यावहारिक लक्षणहरू देखिन्छ।
8: यस्ता संकेतलाई परिवार साथीभाइ र समुदायले गम्भीर रूपमा लिन आवश्यक हुन्छ। यस्तो अवस्थामा उसलाई कसरी सहयोग गर्न सकिन्छ त फेरि मनोचिकित्सक तिवारी।
9: सपोर्ट सिस्टमका कुरा पनि आउँछन् जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट होइन सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ होइन केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ अथवा उहाँसँग समय बिताइदिएर पनि हुनसक्छ उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुनसक्छ उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुनसक्छ होइन र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्श का अगि लगिदिएर पनि हुन्छ।
8: व्यक्तिमा आत्महत्याको सोच आउनु अत्यधिक मानसिक पीड़ा भोगिरहेको संकेत हो। त्यसैले यस्तो अवस्थामा रहेका व्यक्तिलाई दोष दिने वा आलोचना गर्ने होइन, समानुभूतिपूर्वक कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने वातावरण बनाउनु पर्छ। आत्महत्याको सोच न्यूनीकरणका लागि व्यक्तिलाई तत्काल 1166 सम्पर्क राख्न सुझाव दिनुहुन्छ मानसिक अस्पताल लगनखेलका निर्देशक डाक्टर सुरज तिवारी।
9: किन मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाई गएर चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ, चाहे जे जति जे भए पनि जीवन अमूल्य छ, तर आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन।
8: समयमै समस्या पहिचान, उचित परामर्श, उपचार, पारिवारिक साथ र सामाजिक सहयोग प्राप्त भएमा धेरैको जीवन बचाउन सकिन्छ। त्यसैले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सर महत्व दिँदै सहयोग खोज्ने र सहयोग गर्ने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो।
1: मानसिक समस्या आत्महत्याको सोच न्यूनीकरणको उपाय बारे मानसिक अस्पताल लगनखेलका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डाक्टर सुरज तिवारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
14: हर घर लेख अयोध्या, हर घर में प्रकट हुए राम, बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार या शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। 23 र 24 भदौका घटना जाँच आयोगले सुरक्षाकर्मीलाई गरेको कार्यवाही सिफारिश बारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अलपत्र परेको छ। समितिका पदाधिकारीहरूले असार 25 मई गृहमन्त्री सुदन गुरूङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए, तर गृहमन्त्री गुरूङले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउन भन्ने जवाब दिनुभयो। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै नपाएको बताएको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार समिति संयोजक प्रेमराज कार्की सहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरूसँग बसेर छलफल समेत भयो। त्यस क्रममा गृहमन्त्री गुरूङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरू प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताउनु भएको थियो। उहाँले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने समय मिलाउने भन्नुभएको थियो, तर त्यसपछि कुनै खबर आएन थियो अधिकारीले भन्नुभएको छ। समितिका एक सदस्यका अनुसार नरेवा आन्दोलनमा खटिएका प्रहरी कर्मचारीहरूलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधार नदेखेको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भन्ने सिफारिश गरेको छ। प्रतिवेदनले गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको जानकारी दिएको छ। प्रधानमन्त्रीले चाहिँ कार्यव्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न नभ्याएको हुन सक्ने कर्मचारीहरूको भनाई रहेको खबर कान्तिपुर दैनिकमा छ।
1: कांग्रेस र एमाले बीच प्रदेश सत्ता समीकरणमा समस्या आएपछि नयाँ समीकरणको गृह कार्य अघि बढेको छ। कांग्रेस र एमाले दुवैले प्रदेशमा निर्णायक मानिएको अर्को दल नेकपासँग छलफल जारी राखेका छन्। कर्णालीमा कांग्रेस र नेकपा मिलेर एमालेका मुख्यमन्त्री अमलाल कर्णले विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्। तर अरू प्रदेशको विषयमा भने नयाँ समीकरण बनिसकेको छैन। एमाले र नेकपा बीच सघन वार्ता, नेकपासँग सहकार्य नभए कांग्रेस प्रतिपक्षमा बस्ने शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: अब विदेशको खबर। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ़न सक्ने चेतावनी सहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ। जनसंख्या वृद्धि र वृद्ध वृद्धाको संख्या बढ़दै जाँदा क्यान्सरको भार उल्लेख्य रूपमा बढ़ने अनुमान गरिएको छ। अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2,10,00,000 नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 98,00,000 कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूले सन् 2050 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3,40,00,000 पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलनामा 67% बढ़ी हो। यो वृद्धि मुख्यत जनसंख्या वृद्धि र औषधायु बढ़नुका कारण हुने प्रतिवेदनमा उल्लेख छ। यसमा फोक्सोको क्यान्सर विश्वमा सबैभन्दा धेरै देखिने र सबैभन्दा बढ़ी ज्यान जाने क्यान्सर समेत बनेको प्रतिवेदनमा उल्लेख छ।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। सरकारले आर्थिक वर्ष 2082-83 विभिन्न कर, भन्सार, शुल्क, दस्तुर, रोयल्टी, जरिवाना तथा अरू स्रोतबाट 12,53,00,000,00,000 भन्दा बढ़ी राजस्व संकलन गरेको छ। गएको आर्थिक वर्षमा सरकारले 14,80,00,000,000,000 राजस्व उठाउने लक्ष्य लिएको थियो। यो लक्ष्यको 84.66% रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: इलामको दोस्रो नाम जस्तै छ चिया। हुन त पर्यटक लोभ्याउने गन्तव्य इलाममा चियाबारी मात्र नभई अरू पनि छन्, तर बाहिरका पर्यटकलाई इलाम घुम्ने भन्ने बित्तिकै सबैभन्दा पहिला सम्झनामा आउने भनेको चियाबारी नै रहेको खबर नागरिक दैनिकमा छ।
1: नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता पीपीए गरेर पनि सञ्चालनमा आउन नसकेको जलविद्युत आयोजनालाई 4 वर्गमा विभाजन गरेर विद्युत उत्पादन गर्ने मिति आरसीओडी थप गर्ने तयारी गरिएको छ। असार 32 बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, व्यावसायिक उत्पादन शुरू गर्ने निर्धारित मिति तथा पीपीएमा उल्लेखित विभिन्न दायित्वको कार्यान्वयन अवस्थाका आधारमा आयोजनालाई क, ख, ग र घ गरेर 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ।
0: विवाह भयो तर कुनै कारणवश जेल परियो भने परिवारबाट विमुख हुनुपर्छ। पति पत्नी पनि छुट्टिएर बस्नुपर्छ, तर अब भने पति पत्नी जेलभित्रै सँगै बस्न पाउने भएका छन्। सर्वोच्च अदालतले 16 वर्ष अघि पति पत्नी सँगै बसेर प्रजनन अधिकारको सुरक्षा गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्न सरकारले हालै कारागार नियमावली राजपत्रमा प्रकाशित गरेको खबर अन्नपूर्ण पोस्टमा छ।
1: इराकको स्वशासित राज्य कुर्दिस्तान प्रशासनले अरविन्द सुलेमानीमा नेपालीका लागि चियान क्षेत्र छुट्याइदिएको छ, जहाँ अहिलेसम्म 7 नेपालीको शव गाडिएका छन्। इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
0: चालू आर्थिक वर्षमा झण्डै 2,000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्, जसमा 20 त सचिव मात्र रहेका छन्। राष्ट्रिय किताबखाना निजामतीको अभिलेख अनुसार आर्थिक वर्ष 83-84 58 वर्ष उमेर र हद तथा 5 वर्ष पदावधि पूरा भई 1,985 कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्।
1: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गाका कारोबारबाट 60,73,72,00,00,000 रूपियाँ राजस्व उठाएको छ।
0: नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनहरूबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित नीतिको म्याद थप गर्ने तयारी गरेको खबर कारोबार दैनिकमा छ।
1: र राष्ट्र ब्याङ्क सञ्चालकमा अर्थ सचिव नराखेदेखि 3 डेपुटी गवर्नरसम्मको प्रस्ताव गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। कायाकैरनमा अब पालो उखानको
0: खेल्नेलाई भन्दा हेर्नेलाई मजा।
1: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री र गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
1: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा। पहिरोका कारण नागढुङ्गा मुगलिन सड़क खण्ड र बीती राजमार्ग अवरूद्ध। पहिरो पन्छाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
0: रोगमा मात्रै होइन मृत्युपछि शव गृहमा शव राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पताललाई सरकारको निर्देशन।
1: भदौ 23 र 24 घटनामा सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र। गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
0: र सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ़न सक्ने।
1: र अन्त्यमा आजको कार्टुन आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। जता फर्के पनि कर तिर्नु पर्ने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना बिरामी इन्तु न चिन्तु भएर अस्पतालको बेडमा लड़िरहेका छन्। डाक्टरले जाँच गरिरहेका छन्। त्यही बेला नजिकै रहेका एकजना मान्छे करै कर भनेर लेखिएको खबर भएको पत्रिका पढ़िरहेका छन्। बिरामीलाई होशमा ल्याउने प्रयास गरिरहेका डाक्टर भन्दैछन्, तेरी बल्ल तल्ल होसमा आउनु भएको थियो, तपाईलाई चाहिँ यही बेला किन नजिकै बसेर पत्रिका पढ्नु पर्ने हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानीमा

0: सुनिए ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
3: प्रहरी सहयोग चाहिँदा 100,
2: दमकलका लागि 101,
3: एम्बुलेन्स सेवा चाहिँदा 102,
2: ट्राफिक प्रहरीका लागि 103,
3: बाल बालिका खोज तलासका लागि 104
2: र विपद व्यवस्थापनका लागि 1177।
3: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेवार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: केप्स कलेज सुन्ने आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
2: सफलताको सही छनौट केप्स कलेज
3: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुकुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुन बहिनी सुरु दुखुन्द नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000084 र विवेक श्रेष्ठ 9862820000 सोलु दुखुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9861034213
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
0: उपभोक्ता अधिकारको संरक्षण गराउँ। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विदूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य द्रुत भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। नो यो त लागौँछ कलकत्तामा बस्ने जस्तो लक्ष्य छ त, कतै चाहिँ लागौँछ त भाइ? के भएको तिमीलाई घाँटी भन त?
6: खै दिदी के भन्नु, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि मैले भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
6: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
3: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन। स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समूहलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।

0: मरण किए हो
1: ये तो रगत ही रगत भो चामो तो तीस हेन सकिन
0: तेरी खा कस्तो जेब्रा क्रस बाटो बाटो काटे पर्ने खराब दिन बाटो में बाटो काटे
1: अरे ये तो धन्य मोटरसाइकिल चलाने बाचो बाटो काटने मं मोर ड्यूटी बाच्ने के ठेगान छैन
0: प्रसन्न बाटो काटे
1: हो बाटो काट्दा जेब्रा क्रस मात्र बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रस काटौ जेब्रा क्रस में अनिवार्य रूप में सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
1: सवारी साधन चलाउँदा मोबाइल फोन नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थान में हिड़न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि मैडम
1: जन्मदर्ता न भए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा नै थिएन
1: बाल बालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड
4: यत्तिकै
1: पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआतिन यसरी गल्ले नै लगिहाल्छ नि
4: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: त्यसो भए त यस्ता सूचना सेयर लाइक बरु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: साथमा डिजिटल कलरला तथा ज्वालामाई अफसेट प्रेस सोलुदुत्कु नगरपालिका पाँच सोलु

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनेथे 101.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sunefm.com संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य मुख्य खबर का शीर्षक कोशी प्रदेश सोलुखुम्बु निर्वाचन खका लागि करोड़ों बजेट विनियोजन सोलुखुम्बु में एक वर्ष में 56 सवारी दुर्घटना 7 जना को मृत्यु कार्तिक में सबैभन्दा बढ़ी छुट्टी श्रावण को पहिलो सोमवार पशुपतिनाथ में भक्तजन को भीड काठमाण्डु में बसोवास करने सोलु भुतकुंड नगरपालिका वडा नंबर 11 का नागरिक का लागि सेवा प्रभात शिविर संचालन हुँदै पर्यटन प्रबंधन का लागि कन्टेन्ट क्रिएशन तालिम हुने कोसीमा पानी को बहाव उच्च बारिश का 28 टोका खोलियो बालियो रातो बत्ती खोटांग में खहरे खोला बगाउँदा 2 जना को ज्यान गए र अर्जेन्टिनालाई हराउँदै स्पेनले जिते 16 वर्ष पछि विश्वकप को उपाधि। अब समाचार विस्तारमा हिन्दू धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको बिहानैबाट ठूलो भीड़ लागेको छ। भगवान शिवको अन्यत प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइदैछ। सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान शिवको व्रत पूजा आराधना जप तप अभिषेक तथा दान र पुण्य गर्ने परम्परा रहँदै आएको छ। साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने पाप नाश हुने मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास रहेको छ। धर्मशास्त्रमा यो महिनालाई जप तप व्रत दान र शुभ भक्तिका लागि अत्यन्त शुभ समय मानिन्छ। साउन महिना भगवान शिवलाई प्रिय हुनुका धार्मिक विश्वास र समुदाय सम्बन्ध मन्थन जोडिएको छ। पुराण अनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्र मन्थन गर्दा सबैभन्दा पहिला कालकोट हिलाहल विष निकालिएको थियो। यस विषको प्रभावले सम्पूर्ण सृष्टि संकटमा परेपछि भगवान शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गर्नु भएको थियो। जुन समय साउन महिना थियो विषको ताप कम गर्न देवताहरूले शिवलाई निरन्तर जल अर्पण गरेका थिए। यही घटना स्मरणमा साउनभरि शिवलिङ्गमा भक्ति जल अभिषेक गर्ने परम्परा शुरू भएको धार्मिक विश्वास रहेको छ। सोमबारलाई भगवान शिवको दिन मानिन्छ। संस्कृतमा सोम शब्दको अर्थ चन्द्रमा हुन्छ। भगवान शिवले चन्द्रमालाई आफ्नो जट्टामा धारणा गरेको हुनाले चन्द्र शिखर समेत भन्ने परम्परा छ। चन्द्रमामा शीतल मन र शान्तिको प्रतीक मानिने भएकाले सोमबार शिवको पूजा गर्दा मन शान्ति हुने मानसिक तनाव कम हुने तथा सकारात्मक ऊर्जा हुने धार्मिक विश्वास छ। विशेष गरी साउनको सोमबारलाई अन्य महिनाको सोमबार भन्दा अझ बढी फलदायी समेत मानिन्छ। कोशी प्रदेश सरकारबाट सोलुखुम्बुको निर्वाचन क्षेत्र खका लागि आर्थिक वर्ष 2083-84 नियोजित बजेट तथा विकास योजनाहरू सार्वजनिक गरिएको छ। स्थानीय तहमा भौतिक पूर्वाधार खानेपानी सिंचाई पर्यटन शिक्षा तथा सामाजिक क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रदेशका विभिन्न मन्त्रालयबाट समपूरक सशस्त्र र विशेष अनुदान अन्तर्गत योजनाहरू स्वीकृत गराइएको छ। यस बजेटले सोलु दुतकुण्ड नगरपालिका खुम्बुपासङ नामक गाउँपालिका मात्र दुतकोशी गाउँपालिका र लिकुपिके गाउँपालिकामा संचालित अधुरा तथा नयाँ योजनाहरूलाई समेटिएको छ। खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय अन्तर्गत जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजनाका लागि ठूलो बजेट विनियोजन गरिएको छ। सोलु दुतकुण्ड नगरपालिका 7 गाउँमा खानेपानी आयोजनाका लागि 10 लाख वडा नम्बर 2 जुम्बेसी खानेपानी आयोजनाका लागि 5 लाख रूपियाँ विनियोजन गरिएको छ। लिकुपिके गाउँपालिका नम्बर 2 मौली खानेपानी आयोजनाका लागि 12 लाख हेवाखोला खानेपानी आयोजना सोलु भुतकुण्ड नगरपालिका 1 का लागि 10 लाख कुरा खाने खानेपानी आयोजनाका लागि 10 लाख रूपियाँ कायम गरिएको छ। मन्त्रालय यसै मन्त्रालय अन्तर्गत खानेपानी सुधार वित्तान तथा साना योजनाहरू समेत समेटिएको छ। जलस्रोत तथा सिंचाई विकास सबडिभिजन सोलुखुम्ब मार्फत दुर्पीमा नयाँ प्रविधिमा आधारित सिंचाई आयोजनाका लागि 20 लाख छिट गाउँ फुलोली

बलपुरका लागि 15 लाख, मैली खोलामा लिखु बिकेर खिचदेन्दा गाउँपालिका जोड्ने मोटरेबल पुलका लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सोलु दुतकुण्ड नगरपालिका छ छुलाम्बुबाट दुर्पुसम्मको सड़क स्तर उन्नतिका लागि 30 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। ग्रामीण सड़क संघ सुधार आयोजना कार्यान्वयन इकाई मोरङ मार्फत सोलुखुम्बु जिल्लाको फाप्लो रेङ्गो टाक्सिङ दोनथला हुँदै कुम्बुपासुङमा गाउँपालिका जोड्ने सगरमाथा मार्ग कालो पत्रे समेतका लागि दुईवटा खण्डमा क्रमशः 2 करोड़ 7 लाख र 18 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। यसका साथै बुर्पु नेवार समाज क्रियापुत्री भवन अधुरो निर्माण सम्पन्न गर्न 30 लाख रूपियाँ, जन्तरधा प्राप्ति सोलनासा खाँ भित्ता खर्ख सल्लेरी सालसा बुदुरको सड़क पुल मर्मतका लागि 1 करोड़ रूपियाँ, सोलो दुर्कुण्ड नगरपालिका बेनेका लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सशस्त अनुदान अन्तर्गत सोलु दुतकुण्ड नगरपालिकामा उद्योग कृषि सहकारी मन्त्रालय मार्फत चिया खेती प्रबन्धनका लागि वडा नम्बर 1 देखि वडा नम्बर 11 सम्मका लागि 20 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सोलुखुम्बु जिल्लामा गत आर्थिक वर्ष 2082-83 भएका 56 सड़क दुर्घटनामा परे 7 जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरीकाले सोलुखुम्बुका अनुसार यो अवधिमा भएका विभिन्न दुर्घटनाबाट परे मृत्यु हुनेमा 4 जना पुरूष, 2 जना महिला र 1 जना बालिका रहेका छन्। प्रहरीको तथ्याङ्क अनुसार वर्षभरिको तुलनामा सबैभन्दा धेरै दुर्घटना माघ महिनामा भएको थियो। यद्यपि मानवीय क्षतिको हिसाबले सबैभन्दा बढी प्रभावित कार्तिक महिना बनेको छ। कार्तिक महिनामा मात्र 1 जना पुरूष, 2 जना महिला र 1 जना बालिका गरी 4 जनाको दुर्घटनामा परे ज्यान गएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी चन्द्रबहादुर बस्नेतका अनुसार कार्तिक बाहेक असोज महिनामा 1 जना र पुष महिनामा 1 जनाको सड़क दुर्घटनामा परे मृत्यु भएको छ। भौगोलिक विकटतासँगै जिल्लामा सड़क दुर्घटनाको जोखिम र क्षति न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतना कार्यहरू गरिरहेको उल्लेख गरेको छ। सड़क न्यूनीकरणका लागि सड़क दुर्घटना न्यूनीकरणका लागि सड़क व्यवहार सुधारसँगै सवारी चालक र सड़क प्रयोगकर्ताले ट्राफिक नियमको पालना गर्न आवश्यक रहेको प्रहरीले जनाएको छ। सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 11-3 स्थायी ठेगाना भई हाल काठमाण्डुमा बसोबास गर्दै आएका वडावासीका लागि काठमाण्डुबाटै सेवा प्रवाह सम्बन्धी शिविर सञ्चालन गरिने भएको छ। सोलु दुतकुण्ड नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार 4 वर्षदेखि निरन्तर दिँदै आएको सेवालाई यस वर्ष पनि निरन्तरता दिने वडाध्यक्ष टंकबहादुर कार्कीले जानकारी दिनुभएको छ। वहाँको अनुसार आगामी साउन 7-8 गते काठमाण्डुको रामनगर पार्टी प्यालेसमा आयोजना हुने शिविर मार्फत वडावासीले आफ्नै पाए पनि स्थानबाट सेवा लिन सक्ने उल्लेख गरिएको छ। वडा कार्यालयका अनुसार यस विशेष शिविरमा जन्म, मृत्यु, बसाई सराई र सम्बन्ध विशेष जस्ता पंजीकरण सम्बन्धी कार्यहरू सञ्चालन गरिनेछ। पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत माउन्टेन गाइड लिडर तथा ट्रेकिङ गाइडहरूको डिजिटल सिप अभिवृद्धि गर्ने उद्देश्यले देशको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ एक विशेष कन्टेन्ट क्रिएसन सामग्री निर्माण तालिमका आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्ड संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको विगो पर्यटन परियोजना एसटीपी र माउन्टेन गाइड एसोसिएशन अफ नेपाल माउन्टेन गाइड एसोसिएशन अफ नेपालको संयुक्त सहकार्यमा यो तालिम सञ्चालन हुन लागेको छ। यस सिलसिलामा तालिममा सहभागी हुन चाहने योग्य गाइडहरूका लागि औपचारिक रूपमा आवेदन खुल्ला गरिएको छ। 18 घण्टाको अवधिमा यस तालिमका लागि देशभरबाट 50 जना सहभागी छनौट गरिनेछ। तालिममा सहभागी आवेदनले आवेदन शुल्क 2000 रूपियाँ तोकिएको छ भने यसबाहेक अन्य कुनै पनि अतिरिक्त शुल्क नलाग्ने उल्लेख गरिएको छ। इच्छुक डिजिटल क्रिएटर तथा गाइडहरूले आगामी 2083 सामे 18 गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ। ओखलढुङ्गामा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई भाडामा छुट कार्यान्वयन गर्न माग गरिएको छ। समावेशी विकासका लागि विकल मञ्च नेपाल फोर्डिट नेपालले शुक्रबार प्रमुख जिल्ला अधिकारी पूर्वराज पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक सवारीमा भाडा छुट कार्यान्वयन गर्न माग गरेको हो। ज्ञापन पत्रमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिक तथा कानूनी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रशासन, यातायात व्यवसायी र सम्बन्धित निकायबीच आवश्यक समन्वय हुनुपर्नेमा जोड़ दिएको छ। फोर्डिक नेपाल ओखलढुङ्गाले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिले पाउने

50 प्रतिशत भाड़ा छूट प्रभावकारी रूप में कार्यान्वयन गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र में सार्वजनिक सवारी को भाड़ा दर वैधानिक र व्यावहारिक बनाउन प्रशासनले चालेको पहल को स्वागत गरिएको छ। खोटाङमा खहरी खोलाले को बारीले बगाउँदा दुईजनाको ज्यान गएको छ। डिक्टेल रूपाकोटमा छुवागढी नगरपालिका वडा नम्बर 6 नेपालकी 43 वर्षीय शान्ता राई र केपलासगढी गाउँपालिका 4 बाक्सिलाको 71 वर्षीय परशुराम परिवारको ज्यान गएको जिल्ला प्रहरीकाले खोटाङले जनाएको छ। पालिका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको थियो भने परिवारलाई गाईखुरे खोसीमा आएको बाढ़ीले बगाएको थियो। यस्तै बितेको 24 घण्टामा देशभरका विपदमा परेर 58 घटना भएकोमा 3 जनाले ज्यान गुमाएका छन्। खोटाङमा 2 जनाले बाढ़ीले बगाएर दोलखाको भूमेश्वर नगरपालिका 2 55 वर्षीय भक्त बहादुर थामेको सर्पले टोकेर ज्यान गएको उल्लेख गरिएको छ। अन्तिम खेल समाचार। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपियन लीग च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले सर्गी सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा हिजो आज भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेसले गोल गरेका छन्। खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेल थप 1 गोल हुन सकेन। स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जीत हासिल गरेको छ। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फेडेसले दोहोरो पहेलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल बन्यो। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो भने स्पेनले फ्रान्सलाई 2-0 अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। हवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्तकार पूरा हुन्छ। बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने।
2: होइन, यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित तीस कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुँदैछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-5926-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहन किचेपाटी, काठमाडौँ।

0: सर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर, चाबहिनी, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोगमा स्थित आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.in हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: होइन, एक अन्छा गीत गाउँदै कता हिँड्ने?
5: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त। बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
5: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
5: होइन, यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट, कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका, ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो उसका नागुया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुँदैछ
4: सुन कान्छा। यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिजो ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
4: 9585017979
6: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। कोरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसारौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: मानसिक स्वास्थ्य समस्या का लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: खटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन।
2: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन।

0: मरेंगे क्या?
1: ये तो रगत ही रगत बो चामो तो किस तो यरना नहीं सौंप दी ना
0: तेरी क्या कुछ तो निब्रा क्रॉस बाटो बाटो कर तो पर रे क्रॉस बीच बाटो वो बाटो काट को
2: जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मूलपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुखले घाँटीको क्यान्सर छ। बाँचेर पनि म मेरो तुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य स्वास्थ्य समस्या देखियो।
7: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुखले घाँटीको क्यान्सर छ। बाँचेर पनि म मेरो तुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य स्वास्थ्य समस्या देखियो।
7: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: दिनु भएन औषधि हालेको
0: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
4: सुन्न हाम्रो मामुद भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त
5: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरूद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: तीन दिन भयो।
8: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: के हुनु सुनु न, उनी होइन कि, सफा गरे भइहाल्यो नि।
8: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
9: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यो बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सवारी साधनको हिँडो 33 मिनेटहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ,
3: सड़क सीमा अतिक्रमण नगरौं,
4: सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं,
5: सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ,
6: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं,
7: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं,
8: सवारी साधनमा झुम्बिएर वा छतमा बसेर यात्रा नगरौं,
9: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं,
10: जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं,
11: सड़कको तत्काल मर्मतमार गर्ने गरौं,
12: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: व्यावसायिक समस्या पर्न सक्छ, होइन करियर रिलेटेड समस्या पर्न सक्दछ, छिमेकीसँग झगडा पर्न सक्दछ, होइन आफ्नो एकदम महत्वपूर्ण सम्बन्धहरूमा पनि समस्या द्वन्द्वहरू हुन सक्दछ, होइन केही चाहिँ बाहिरी द्वन्द्व पनि हुन्छन्, केही चाहिँ मान्छेको इनर द्वन्द्व पनि छ, इनर कन्फ्लिक्ट पनि हुन्छन्, होइन त्यो सबै कुराले गर्दा चाहिँ व्यक्ति चाहिँ त्यसलाई व्यवस्थापन राम्रोसँग नगर्दाखेरि चाहिँ तनावमा आएको हुन्छ, होइन र तनावमा चाहिँ लगातार तनावमा छ भने चाहिँ त्यसले पनि एक किसिमको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या बनाउनमा चाहिँ एउटा चाहिँ ग्राउन्ड तयार गरिरहेको हुन्छ। त्यसैलाई हामीले चाहिँ स्ट्रेस डायथेसिस मोडेल पनि भन्ने गर्दछौँ। तनावमा भइरहेको व्यक्तिलाई चाहिँ अब मानसिक स्वास्थ्यको समस्या हुने सम्भावना पनि छ। अर्को जस्तो भल्नरेबिलिटीको कुरा गर्दा अघि मैले जैविक र व्यक्तित्व भने, तनाव पनि लगातारको तनाव पनि एक किसिमको त्यसले पनि भल्नरेबिलिटी बनाउँछ। त्यसपछि कहिले कहिले फेरि त्यो तनावमा भइरहेको मान्छेलाई कुनै चाहिँ अलिकति भनौँ अलिकति झ्यापै अचानक अलिक ठूला खालका घटनाहरू घट्ने जुन उहाँले चाहिँ त्यसलाई चाहिँ कसरी ह्यान्डल गर्ने म्यानेज गर्ने भन्ने बुझ्नु भएन भने पनि कतिपयले चाहिँ आवेगमा आएर घटना भनौँ न गर्न सक्नुहुन्छ, आत्महत्या सम्बन्धी खालको प्रयासहरू। कतिपयले चाहिँ खालि हानि मात्र पनि गर्नुहुन्छ, आत्महानिको प्रयास, जस्तै हामी सुन्दछौँ कतिपयले झ्याप औषध धेरै खाइदिने होइन अथवा कतै काटिदिने होइन अथवा केही म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्ने अथवा प्रयास गर्ने त्यो खालको एउटा आवेगलाई आफ्नो आवेगलाई चाहिँ कन्ट्रोलमा गर्न नियन्त्रण गर्नमा चाहिँ एउटा त्यो खालको पनि हुन्छ। अर्को चाहिँ आवेगमा नभइकन पनि अलिक पहिलेदेखि योजना गरेर पनि गर्ने खालको पनि केस हुन्छ।
1: जस्तो यहीँनिर मलाई जोड्न मन लाग्यो, सबैभन्दा थुप्रै कुराहरू महत्वपूर्ण छ र त्यस बीचमा चाहिँ यो आवेग रिस होइन जुन चाहिँ हाम्रो सबैमा हुन्छ नि आवेश रिस नहुने व्यक्तिको होला र त्यसलाई कसरी नियन्त्रणमा राख्ने भन्ने महत्वपूर्ण भयो होइन। भनेको यो आवेश र रिस नै यसको एउटा कारक आत्महत्याको सोच आउनुमा यसले एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
0: अनि यस्तो छ सोच चाहिँ आएको हुन्छ अनि सोच सँगसँगै त्यो आवेग आउँछ होइन, सोचलाई अब आवेग त्यो कारणलाई जाने खालको आवेग आउँछ होइन, त्यसमा चाहिँ अलिकति रिस आक्रोश र भावना अलिक भावनात्मक हिसाबले अलिकति भित्रबाट आफू आन्दोलित हुने होइन अथवा आफ्नो भावनालाई अलि के भन्छ अलिकति नियन्त्रण गर्न नसक्ने अवस्था आएको हुन्छ र सोच पनि आएको हुन्छ। त्यस्तो अवस्थामा पनि कतिपय व्यक्तिले प्रयास गर्नुहुन्छ होइन, अब त्यसमा चाहिँ व्यक्ति व्यक्तिको आफ्नो क्षमतामा पनि भर पर्दछ। कतिपयले चाहिँ जस्तो हामीहरूले पनि रिस आएको हुन्छ, विभिन्न खालका संवेग आएका हुन्छन्, तर सबै संवेग रिसलाई चाहिँ हामीले चाहिँ बाहिर व्यक्त गर्दैनौँ नि त, कतिपयले चाहिँ त्यो व्यक्त गरिदिइहाल्नुहुन्छ होइन। अब त्यसमा चाहिँ निरन्तर रूपमा कोही व्यक्ति तनावमा छ भने अब उहाँलाई चाहिँ त्यो संवेगलाई रोक्न सक्ने क्षमतामा पनि समस्या आउन सक्छ।
1: अघि यहाँले भन्नुभयो नि आत्महत्याको सोच आएको व्यक्तिलाई चाहिँ हामीले रोक्न सक्छौ, उसको लक्षणहरू देखा पर्न सक्छ भनेर अलिकति लक्षणहरूको बारे चर्चा गरौँ न। के कस्ता खालका लक्षणहरू चाहिँ उसले देखाइरहेको हुन्छ, त्यो लक्षणलाई चाहिँ हामीले एकदमै भन्नु न संकेतका रूपमा चाहिँ लिनुपर्छ।
0: अघि मैले भनिसके धेरै जसो आत्महत्या गर्ने प्रयास गर्ने विचार आउने व्यक्तिहरूलाई चाहिँ मानसिक स्वास्थ्यको समस्या हुन्छ। त्यसो भनेपछि के भयो भने आत्महत्याको सोच भएको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या पनि साथसाथै हुन सक्छ धेरै जसो वखतमा होइन। त्यसमा चाहिँ भावनात्मक लक्षण हुन्छन्, वैचारिक लक्षण हुन्छन् होइन, शारीरिक लक्षणहरू पनि हुन्छन्, संवेदना सम्बन्धी लक्षण हुन्छन् होइन, व्यवहारिक लक्षणहरू देखिन्छ होइन। अब भावनात्मकमा चाहिँ अब त्यो निराशापना बढी ज्यादा हुने र अथवा चाहिँ एकदमै धेरै अत्यधिक तनावमा आउने, पीड़ा महसुस गर्ने र आफ्नो भावनालाई नियन्त्रण गर्न रेगुलेट गर्न नसक्ने भन्छ भन्ने स्थिति हुन्छ। हामीले इमोसनल रेगुलेसनमा समस्या हुन्छ र एकदमै इमोसनल टर्मोलमा व्यक्ति हुनुहुन्छ, त्यस्तो व्यक्तिले पनि त्यो खप्न नसकेर गर्नुहुन्छ होइन। अर्को निराश भएपछि निराशा देखेपछि वरिपरि आफूमा र वरिपरि नै निराशा देखेपछि उहाँले विकल्प नै त्यही नै विकल्प ठिक हो भन्ने खालको हुन्छ। अब यता वैचारिकमा एकदमै अत्याधिक आफूलाई गिल्ट आउने, पछुतो आउने, एकदम चाहिने भन्दा बढी पछुतो महसुस गर्ने, होपलेसनेस हुने, त्यसपछि अर्को चाहिँ वर्थलेसनेस, आफ्नो क्षमता अलिअलि भइकन पनि व्यक्तिले आफूले आफूलाई एकदम हिंताबोध लिने, नालायक सम्झिने, त्यस्तो खालको लक्षण पनि हुन्छ र सुसाइडको विचारहरू पनि अघि मैले भने जस्तै निष्क्रिय प्यासिभ अनि एक्टिभ अनि प्लान प्रिपेरेसन यस्ता खालको चाहिँ विचारहरू आउन सक्दछन्। अब व्यवहारमा पनि मान्छे चाहिँ अलिक बढी चिड़चिड़ापन देखिन सक्छ होइन, अब सोसल्ली अलिकति आइसोलेट भएर उनलाई चाहिँ खासै संसारसँग त्यति रमाइलो नलागेपछि उहाँ घुलमिल नहुने अनि एक्लै तर्केर बस्ने त्यस्तो खालको पनि देखिन्छ होइन। अब विभिन्न खालको व्यवहारिक लक्षणहरू अन्य अब शरीरमा पनि उहाँले अप्ठ्यारो देख्न सक्नुहुन्छ, अप्ठ्यारो महसुस गर्न सक्ने अवस्था हुन्छ। जस्तो अब डिप्रेसन भएको हो भने अब विभिन्न शरीरका विभिन्न स्थानहरुमा दुखाई महसुस हुने तर जाँदाखेरि समस्या चाहिँ नदेखिने ठाउँ ठाउँमा दुख्ने खालका रोगहरु पनि हुन्छन् कि त्यस्ता खालका रोगहरु छन् त्यसको चाहिँ उपचारै हुन सकेन त्यसलाई चाहिँ उहाँ व्यक्तिले चाहिँ रातै पाउन सक्नु भएन भने पनि त्यसबाट पनि सहन नसकेर पनि कतिपयले त्यसको कारणले पनि गरेको भनिन्छ यिनीहरूलाई हामीले चाहिँ रिस्क फ्याक्टरमा राख्छौँ होइन जस्तो अब अलिकति रिस्क फ्याक्टरको बारेमा कुरा गर्यौँ भने जस्तो व्यक्तिहरू चाहिँ कोही चाहिँ एक्लो जीवन हुन्छ कसैको चाहिँ वैवाहिक समस्या हुन्छ डिभोर्स भएको हुन्छ अथवा एक्लै रहनसहन गरिरहेको स्थिति पनि हुनसक्छ बेरोजगारको स्थिति हुनसक्छ होइन साक्षरतामा अलिकति कम हुनसक्छ एजुकेसनल स्ट्याटस होइन कम हुनसक्छ अनि अर्को चाहिँ जस्तो विभिन्न अरू भनौँ अरू खालका शारीरिक रोगहरू पनि जस्तो लामो समयसम्म औषधि उपचार गरिराख्नु पर्ने खालका र एकदम अलि अप्ठ्यारा रोगहरू जस्तो भनौँ न क्यान्सर होइन अघि मैले भनेको क्रोनिक पेन सिन्ड्रोम होइन अब अरू चाहिँ जस्तो अब एकदम सिभियर डायबिटिज जुन चाहिँ कन्ट्रोल भएको छैन होइन अरू चाहिँ अब कति कडा भनौँ न एचआईभी एड्सहरू जुन चाहिँ अब बिमार पनि कडा खालको उपचार पनि लामो समयसम्म गर्नुपर्ने र ठिक हुने नहुने पनि निलो नभएको रोगहरू हुन्छ नि त्यो कठिनाई दिइराख्ने यस्ता खालका समस्याले पनि व्यक्तिलाई यता गालिरहेको हुन्छ होइन अनि यो सबै कुराले गर्दा पनि व्यक्तिले कहिले अनि त्यो सहन नसरी गर्नु छ अनि यसमा मैले अर्को थप्नुपर्छ जस्तो लागु औषध दुर्व्यसनको प्रयोगहरू यसले पनि व्यक्तिलाई चाहिँ के हुन्छ भने व्यक्तिको जीवनशैली अलिकति स्वस्थ भन्दा नि अस्वस्थतिर छ भन्ने कुरा यसले बुझाउँछ होइन अनि यो प्रयोग गर्ने व्यक्तिले चाहिँ जस्तो थप त्यो पदार्थसँग सम्बन्धित समस्या त उहाँलाई हुने नै भयो साथसाथै त्यसले गर्दा चाहिँ अब आफ्नो भावनामा होइन संवेगहरूमा नियन्त्रण गर्न सक्ने क्षमता खुबी पनि गुमेको हुन्छ कि होइन त्यसलाई हामीले माल एडाप्टिभ कोपिङ गरिराख्नु भएको छ भन्छौँ होइन यो लागु औषधहरूको प्रयोग गर्ने व्यक्तिलाई पनि अलिकति थप जोखिम हुन्छ यी कारण यस्ता यस्ता पनि देखिन्छन् अब अलिकति फेरि आत्महत्याकै खालको कस्तो खालको देखिन्छ भन्दाखेरि व्यक्तिले कहिले कहिले साङ्गतिक हिसाबले चाहिँ व्यक्त गरिराख्नु भएको छ डाइरेक्ट नभनेर पनि कतिपयले चाहिँ म मरेर कसलाई के फरक पर्दछ भन्ने खालको भन्न सक्नुहुन्छ अथवा मनमा पाए हुन्थ्यो होइन अथवा कति बाँचिराख्ने होइन अथवा कतिपयको फेसबुकमा चाहिँ त्यस्तै खालको स्ट्याटस आउन सक्छ एकदम भनौँ न निराशावादी कसैले चाहिँ अब त्यो प्रोफाइल पिक्चरहरू त्यसबाट हुन सक्छ होइन जुन हामीले साङ्गीतिक हिसाबले अलिकति व्यक्तिको मनस्थिति चाहिँ अलिक पोजिटिभ छैन है नेगेटिभ छ भन्ने कुरा चाहिँ बुझ्न सक्छौँ अनि कतिपयले चाहिँ पटक पटक यो शान्तिनो प्रयास गरे हुनसक्छ पहिला पहिला होइन जस्तो औषध धेरै खाइदिने शरीरलाई कतै काटेर अलिकति क्षति दिने होइन अथवा चाहिँ म यो गरिदिन्छु भनेर व्यक्त गरिदिने होइन यसबाट पनि व्यक्ति अलिकति चाहिँ के न के तनावमा छ जोखिममा छ आफूले आफूलाई चाहिँ अलिकति पीड़ा महसुस गरिरहेको छ भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ अनि साथसाथै अब व्यक्तिको चाहिँ अब कार्यस्थलमा अथवा उहाँको कार्यशैलीमा पनि अलिकति जुन किसिमको चाहिँ सम्पादन आउनुपर्ने पर्फर्मेन्स आउनुपर्ने त्यसमा आइरहेको हुँदैन होइन त्यहाँ पनि अलिकति समस्या भइरहेको हुन्छ अनि व्यक्तिले चाहिँ पटक पटक आफूलाई एकदम गाह्रो भएको होइन डिस्ट्रेसमा भएको चाहिँ कहिले कहिले अभिव्यक्ति दिनुहुन्छ कहिले कहिले हामीहरूले पनि उहाँलाई देखेर बुझ्न सक्दछौँ यी कुराबाट चाहिँ व्यक्तिमा चाहिँ केही समस्या छ र आत्महत्या सम्बन्धी पनि अलिकति जोखिम छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ अब यो कुरा व्यक्तिले आफैले पनि अलिकति बुझ्नुभयो र उहाँसँग निकटमा बस्ने व्यक्तिहरूले त्यो चाहे त्यो घरमा होस् छिमेकमा होस् कार्यस्थलमा होस् विद्यालयमा होस् होइन या अन्य ठाउँमा होस् होइन उहाँहरूले पनि त्यो अलिकति संकेतहरू बुझ्नुभयो भने उहाँलाई चाहिँ सपोर्ट गर्नको लागि चाहिँ अलिकति सहज हुन्छ।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आत्महत्याको सोच तथा न्यूनीकरणका लागि प्रयास बारेमा र कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक तथा प्रमुख कन्सल्टेन्ट साइकियाट्रिक डाक्टर सूरज तिवारी। डाक्टर हामी चर्चा गरिरहेका छौं विशेष गरेर यो आत्महत्याको सोच आउने बारेमा चर्चा गरिरहेका छौं। पछिल्लो समयमा एक सातामा जुन घटना घटिरहेका छन् होइन एकपछि अर्को त्यस्तै खालको आत्मदाहको प्रयासहरू गरिरहेको त्यस्तै खालका चर्चाहरू आइरहेको र कपीक्याट हुन खोजेको हो कि कस्तो के भन्छौ यसलाई चाहिँ हामीले?
0: अब यस्तो छ अब यो हुन त अब एकदम माइन्ड ब्रेन भनेको चाहिँ एकदम कम्प्लेक्स भनेर कुरा हो होइन अब सानो हाम्रो यो टाउको भित्र चाहिँ त्यहाँ हुन्छ ब्रेन होइन अनि माइन्ड चाहिँ अब त्यतै कतै हुन्छ तर एक्ज्याक्टली माइन्ड ब्रेनमै हुन्छ कि कता हुन्छ भन्ने कुरा पनि ठ्याक्कै कन्फर्म छैन होइन अनि हाम्रो नर्भस सिस्टम फेरि ब्रेनदेखि लिएर मेरुदण्डसम्म भएर अनि त्यसको चाहिँ नर्भ्सको माध्यमबाट अनि अरू न्युरल भनौँ न सर्किटको माध्यमबाट केमिकल्सको माध्यमबाट सम्पूर्ण शरीरमै प्रभाव त्यसले चाहिँ भनौँ न नेटवर्कमा हुन्छ, सम्पूर्ण शरीरमै त्यो फैलिएर बसेको हुन्छ। अब त्यही त यो ठ्याक्कै किन मान्छेले के गर्छ भन्ने कुरा चाहिँ एकदम सजिलो तरिकाले सिम्पल तरिकाले भन्न सकिँदैन होइन। अब मैले जस्तो कपी क्याटवाला कुरा गर्नुभयो अहिले आत्महत्याको बारेमा, अब मैले अलिकति अर्को विषयमा गएँ। जस्तो हामी अहिले सुनिरह होला कन्भर्जन डिसअर्डर भनेर होइन, छोप्ने व्यथा भनेर, जुन विद्यालयहरूमा एकजना एउटा विद्यार्थी होइन प्रायः जसो हामीले चाहिँ त्यसमा चाहिँ बढी जसो महिला नै भएको भन्छौँ, बढी महिलाहरूलाई बढी भने बेहोस भएपछि ढलेपछि अनि फेरि अर्कोलाई पनि त्यस्तै भयो, गर्दा गर्दै विद्यालयको कक्षा अथवा विद्यालयले नै केही दिन बन्द गर्नुपर्ने अवस्था भन्ने सुनेको छ होइन। भने त्यहाँ पनि एक प्रकारको कपी त भइरहेछ होइन, त्यो कपी किन भइरहेछ भन्ने कुरा चाहिँ ठ्याक्कै त्यही त्यसको पनि यही नै कारण भन्ने छन्। त्यसमा पनि हामीले विभिन्न थ्योरीहरू छन् होइन, एउटा अलिक न्युरल हिसाबले कुरा गर्दा मिरर न्युरनको पनि कुरा गर्छन्। जस्तो हामीले एउटा व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने होइन, जस्तो इन्ट्युसनमा पनि त्यो अलिअलि आउँछ होइन, र जस्तो उसको भावना र मेरो भावना एउटै हो भन्ने खालको इम्पथाइज गर्ने के होइन, इम्पथाइज उसले के महसुस गरिरहेको होला मैले पनि त्यो बुझ्न सक्छु
1: भनेर
0: समानुभूति इम्पथाइज गर्ने कुराहरू अनि इन्ट्युसनका कुराहरू, अर्काको विचार बुझ्न सक्ने कुराहरू, अन्डरस्ट्यान्ड गर्ने भन्छ नि त्यो कुराहरू, र ग्रुप हामी एउटै ग्रुपको भन्ने फिल गर्ने, ग्रुप फेनामेना फिल गर्ने कुराहरूमा त्यो न्युरन न्युरनको पनि भूमिका छ भन्ने छ होइन। त्यस्ता न्युरनहरू हुन्छन् त्यो बेलामा चाहिँ त्यो न्युरन सक्रिय भयो भने अनि त्यो फिल गर्ने, अनि त्यसले गर्दा कहिले कहिले व्यक्तिलाई त्यो गर्नमा चाहिँ त्यस्ता खालका सिमिलर क्रियाकलाप गर्नलाई त्यसले रोल खेल्ने भन्ने छ एउटा। अर्को चाहिँ साइकोलोजिकल हिसाबले चाहिँ ग्रुप फेनोमेना, जस्तो हामी एउटै ग्रुपको भन्ने महसुस भएपछि उसको पीडा र मेरो पीडा एउटै हो भन्ने खालको पनि कहिले कहिले आइदिन्छ। अब तनावमै नभएको व्यक्तिले त महसुस नगर्ला, तर अलिकति ऊ पनि तनाव केही न केही तनावमा छ, र अर्को व्यक्तिको पनि कहानी कथा अलिअलि बुझ्न सक्दछ, सुनेको छ, अलिकति सेयरिङ भएको छ भने कहिले कहिले व्यक्तिले त्यो कनेक्सन फिल गर्दछ। साइकियाट्रीमा पनि कुनै भनौँ न यस्तै क्लासिकल टेक्स्ट बुकमा यस्तो वर्णनहरू पाइन्छ होइन रोगको, जस्तो एउटालाई चाहिँ केही भ्रम भयो व्यक्ति एउटा व्यक्तिलाई केही डेलुजन भ्रम भयो होइन, जस्तो श्रीमानलाई त्यो सम्बन्धी भ्रम छ अथवा श्रीमतीलाई छ, अनि उहाँसँग बसिराख्ने अर्को उहाँको स्पाउस श्रीमान या श्रीमतीलाई पनि उहाँसँग बस्दा बस्दा पछि उहाँलाई पनि त्यस्तै खालको चाहिँ भ्रम चाहिँ आउने भन्ने खालको डिस्क्रिप्सन छ। भनेपछि कहिले कहिले सँगै फिल गर्दा होइन, इम्पथाइज गर्दा, एउटै हामी एउटै हो भन्दाखेरि पनि कहिले कहिले केही केही लक्षणहरू, केही केही बिहेभियरहरू चाहिँ व्यक्तिले चाहिँ मेरै हाम्रो नै हो भन्ने खालको फिल गर्ने, र त्यसले गर्दा पनि यदि व्यक्ति पनि केही तनावमा पहिलेदेखि छ, उहाँले पनि आफ्नो तनाव व्यवस्थापन गर्न सक्नु भएको छैन भने उहाँलाई पनि सिमिलर खालको इन्डेक्स केसबाट फेरि अर्को खालको केस घटना भनौँ न व्यवहारमा देखिने खालको चाहिँ भन्ने चाहिँ थियो भनौँ न हामीले पढेको, सायद त्यस्तै खालको कुनै मेकानिजम भएर एउटा घटना भएपछि कहिले कहिले चाहिँ त्यस्तै खालका घटना चाहिँ समाजमा अन्त पनि घट्ने चाहिँ हो जस्तो मलाई लाग्दछ।
1: अब यस्तोमा चाहिँ सामाजिक सञ्जाल चाहिँ कतिको कारकको रूपमा अथवा यसले चाहिँ अलिक नकारात्मक घटनाहरूलाई प्रशय दिन चाहिँ यसले सहयोग पुर्याइरहेछ त?
0: मानसिक स्वास्थ्यका समस्या पनि विभिन्न तत्वहरूको अन्तर्क्रियाले हुन्छ, त्यस्तै गरी आत्महत्या पनि विभिन्न तत्वको अन्तर्क्रियाले नै हुने हो। कुनै एउटा कारणले गर्दा एउटा भइदिइहाल्ने होइन हो, कुनै कुनै घटनाहरू विश्लेषण गर्दा हामी के पाउँदछौँ भने एउटा कुरा चाहिँ अलिक बढी त्यसको चाहिँ भूमिका अलिक प्रमुख थियो कि भन्ने पाउँदछौँ होइन। धेरै जस्तो गाइडलाइनहरूमा यो पनि कुरा आउँदछ कि रेस्पोन्सिबल रिपोर्टिङ भनेर, कुनै पनि कुरालाई चाहिँ हामीले चाहिँ चाहिने भन्दा बढी चाहिँ भनौँ न अलिकति सनसनीखेज बनायौँ, ग्लामराइज गर्यौं, अथवा कहिले कहिले ग्लोरिफिकेसन पनि गर्नु हुँदैन। जस्तो हो व्यक्तिलाई चाहिँ केही न केही पीड़ा भएरै, पीड़ा सहन नसकेर जीवनमा समस्या भएरै, अप्ठ्यारो भएरै उहाँहरूले त्यस्तो आत्महानिको प्रयास या आत्महत्याको प्रयास गर्नुभएको हुन्छ, तर त्यो भनिरहँदा उहाँहरूको दुःख अप्ठ्यारोसँग चाहिँ हामी समानुभूति राख्ने प्रयास चाहिँ गर्दछौँ, कसरी हुन्छ सहयोग गर्ने प्रयास चाहिँ गर्दछौँ, तर भनिरहँदा जीव हामी के एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ, चाहे जे जति जे भए पनि जीवन अमूल्य छ, तर आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन होइन। त्यसले गर्दा आत्महत्या गरेको व्यक्तिलाई चाहिँ हामीले त्यो घटनालाई चाहिँ हामीले धेरै ग्लोरिफिकेसन चाहिँ गर्न जरुरी छ होइन। अब त्यस्तो घटना नहोस् भन्नको लागि चाहिँ कुन कुन तहले कुन कुन तबकाले चाहिँ के गर्दा राम्रो हुन्छ भनेर चाहिँ त्यसरी चाहिँ गयो भने चाहिँ आत्महत्या न्यूनीकरणमा मदत पुग्दछ. हजुर,
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं. मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारीसँगको कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर. जतिमा चाहियो त्यतिमा पायो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा.
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690.
5: स्वस्थ जीवनका लागि आयुर्वेद.

0: Jangan ragu lah, Prashto Bijar, Jalo Radio Network.
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी। डाक्टरलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम बदलिदो नेपालमा।
2: हजुर म्याडम, फेरि पनि धन्यवाद।
1: हामी चर्चा गरिरहेका छौँ विशेष गरेर यो सोच आउने कारण र यसमा चाहिँ भनौँ न विभिन्न वातावरण ककसले चाहिँ यसमा प्रभाव पारिरहेको हुन्छ, भूमिका के हुन्छ भन्ने बारे त चर्चा गर्यौं। अब पनि हामी अलिकति कुराकानी गरौं कि यस्ता घटनाहरू हुन नदिनको लागि र यस्ता सोचहरू आउन नदिनको लागि के गर्न सक्छौ भनेर। अब अलिकति सोचबाटै शुरू गरौं न। अघि यहाँले भन्नुभयो पटक पटक यस्तो सोचहरू आयो भने चाहिँ घटना घट्ने सम्भावना रहन्छ, तर कहिले कहिले सोच भनेको त जोरलाई पनि आउँछ नि होइन? कस्तो हुन्छ, के हुन्छ खासमा? यो सोच आउनै दिन हुन्न भन्ने चाहिँ हो कि अथवा यो सोच भनेको आउँछ भनेर कसरी लिने यसलाई? डाक्टर
2: अलिकति मानसिक स्वास्थ्यको बारेमा कुरा गरौँ। मानसिक स्वास्थ्यका समस्याहरू खास व्यक्ति भएपछि मन भएपछि जोलाई पनि हुन सक्छ है त। त्यसले यो व्यक्तिलाई हुन्छ यो व्यक्तिलाई हुँदैन भन्ने कुरा हुँदैन, जोलाई पनि हुन सक्छ। त्यही भएर अब आत्महत्याको सोच पनि कहिले कहिले जोलाई पनि आउन सक्छ, तर जोलाई पनि आउन सक्छ भन्दैमा फेरि चाहिँ आउनै पर्छ भनेको चाहिँ होइन है, नआउन पनि सक्छ। जीवनकालभरि नै कोही व्यक्तिलाई चाहिँ मलाई त कहिले पनि आएन भन्ने पनि हुनसक्छ होइन, तर कतिपय व्यक्तिलाई आउन पनि सक्छ। तर अब सोच आउँदैमा सबै व्यक्तिले चाहिँ त्यो प्रयास गरिहाल्नुहुन्छ भन्ने चाहिँ फेरि होइन होइन। अघि हामीले कुरा गरेछौँ सोच पनि विभिन्न प्रकारको हुन्छ, निष्क्रिय सोच होइन, प्यासिभ आफूले नगर्ने भने भइदियो हुन्थ्यो भन्ने खालको होइन, अथवा एक्टिभ सोच होइन, कतिपयले योजना बनाउनुहुन्छ, कतिपयले तयारी गर्नुहुन्छ, कतिपयले घटना गर्नुहुन्छ। त्यही भएर त्यसको पनि विभिन्न फेज स्टेप छ। त्यही भएर सोच आउँदैमा गरिहाल्छ गरि हरेक व्यक्तिले गर्नुहुन्छ भन्ने कुरा पनि होइन। अनि फेरि सोचको पनि फेरि हामीले जस्तो हामी मनोचिकित्सकले जस्तो व्यक्ति कुनै आइसकेपछि होइन, अथवा मनोविदहरूले पनि सायद त्यस्तै हिसाबले गर्नुहुन्छ होला, कसैले त्यस्तो कसैमा त्यस्तो जोखिम देख्नुभयो अथवा कतिपयले त्यस्तो व्यक्ति अथवा एटेम्प गर्नुभएको छ भने अब त्यो कतिको चाहिँ त्यो विचार पनि कतिको चाहिँ धेरै छ, कन्सिस्टेन्ट छ, कतिपयको चाहिँ अब कहिले काहीँ मात्र आउने हुन्छ, कतिपयको चाहिँ अलि लगातार फ्रिक्वेन्सी त्यो विचार आइराख्ने हुन्छ, त्यो फ्रिक्वेन्सी बढेको छ, त्यो विचार आइराखेको छ भने चाहिँ त्यो समस्या हो होइन। अर्को चाहिँ हामीले व्यक्तिले चाहिँ अब असेसमेन्टमा हामीहरूले हेर्छौँ जस्तो विगतमा त्यस्तो प्रयासहरू गर्नुभएको छ कि छैन भन्ने कुराहरू हो होइन। अनि अघि हामीले भनिसके जस्तो तपाईँले अब कारण के हो, कारण त अब जस्तो मानसिक स्वास्थ्यकै जुन मोडल सिद्धान्त छ, जैविक मनोवैदिक र सामाजिक कुराहरूकै अन्तक्रिया होइन, जुन बाहिरपट्टि चाहिँ जस्तो के आक्रामकता हो, के कसैसँग चित्त बुझिरहेको हुँदैन होइन, सिस्टमसँग या त कोही व्यक्तिसँग होइन चित्त बुझिरहेको हुन्न, कहिले कहिले त्यो आक्रामकताभित्र हुन्छ, तर कहिले त्यो बाहिर व्यक्त हुन पाउँदैन अनि आफू व्यक्ति तनावमा पनि हुँदाहुँदै कहिले कहिले त्यो आफैप्रति फर्किने पनि भन्ने छ होइन। कतिपयको चाहिँ लर्न हेल्पलेसनेस अब गर्दा गर्दै अब त्यो भनौँ न एकदम होपलेसनेस निराशावादी सोच भएर पनि गर्ने भन्ने छ, धेरै खालका थ्योरीहरू छन्। तर मुख्य कुरा के हो भने जस्तो व्यक्तिले चाहिँ जस्तो जुन आफ्नो जीवनका समस्याहरू हुन्छ नि त्यो समस्याहरू उहाँहरूको समाधान भएको हुन्न होइन, अथवा उहाँ व्यक्ति कहिले कहिले बढी महत्वाकांक्षी पनि हुनुहुन्छ, जस्तो उहाँहरूको महत्वाकांक्षी चाहिँ धेरै हुन्छ, गर्न खोज्नुहुन्छ धेरै कुरा, तर कहिले कहिले चाहिँ त्यसमा सफलता हासिल लाग्दैन, र कहिले कहिले कस्तो हुन्छ एकपछि अर्को असफलता जस्तो होइन, उहाँले के सोचिराख्नु भएको छ एउटा भयो फेरि त्यसको अर्को असफलता गर्दाखेरि चाहिँ त्यसले पनि व्यक्तिलाई पटक पटकको चाहिँ त्यो फ्रस्ट्रेसनबाट निराशामा धकेलेर पनि जे भए पनि हामी व्यक्ति चाहिँ मुख्य रूपमा भन्दाखेरि चाहिँ व्यक्तिले चाहिँ आफ्नो आफू चाहिँ एकदम बढी तनावमा भइरहेको अवस्था हुन्छ, आफ्नो भावना संवेगहरूलाई नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ, र व्यक्तिले चाहिँ भविष्यलाई पनि अब भविष्य पनि मेरो चाहिँ राम्रो छैन भने निराशावादी सोच पनि हुन्छ, र अर्को चाहिँ व्यक्तिले आफूले आफूलाई अब सपोर्ट सिस्टम हुन्छ नि अब यसले मलाई सहयोग गर्छ अथवा यो ब्याकअप भनौँ न यसबाट म चाहिँ प्रोटेक्टेड हुन्छु।
1: नकारात्मक सोचहरू त आउँछ भनेर यसमा त दुविधा भएन नै होइन, विभिन्न खालका समस्याहरू आउँछन् पनि अथवा अघि यहाँले भन्नुभयो कि नआउन नै सक्छ, आइहाल्यो भने पनि हामीले त्यो सामना गर्ने तरिकाहरू चाहिँ सिक्नु पर्यो भनेर जुन अघि यहाँले भन्नुभयो नि हामी त्यहीबाट सुरु गरौँ। जस्तो यस्ता सोचहरू स्वाभाविक रूपमा आउन पनि सक्छ होइन, त्यो आइहालेमा चाहिँ यस्तो बेला चाहिँ व्यक्तिले सर्वप्रथम चाहिँ के गर्ने त्यो बेला?
2: हो त्यस्तो अब त्यस्ता समस्याहरू आउन समस्याहरू छन् भने व्यक्तिले चाहिँ अब प्रमुख रूपले दुईटा है, कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अब कतिपयले चाहिँ त्यो तुरन्तै अब गर्न सक्नु भएको छैन भने अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाईबाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। क्राइसिस हुन्छ नि व्यक्तिलाई एकदमै अप्ठ्यारो परेरै आत्महत्याको विचार आउने हो होइन, त्यो क्राइसिसलाई कसरी ह्यान्डल गर्ने कसरी स्ट्रेस म्यानेजमेन्ट गर्ने होइन त्यो खालको चाहिँ उहाँहरूले चाहिँ पहिला उहाँहरूलाई सुनेर अनि एउटा एसेस पनि गर्नुहुन्छ कुन लेभलको जोखिम छ, अब न्यून जोखिम हो कि मध्यम खालको जोखिम हो कि कडा जोखिम छ त्यो असेसमेन्ट गर्नुहुन्छ, व्यक्तिलाई चाहिँ अलिकति सिकाउनुहुन्छ र व्यक्तिलाई चाहिँ कम्प्यासन होइन एकदम चाहिँ व्यक्तिलाई त्यो गाह्रो भए पनि अब एक किसिमको कम्प्यासन र इम्प्याथी राखेर व्यक्तिको कुरा सुनिदिने उहाँलाई पनि एक किसिमको हामीहरूलाई पनि केयर गर्ने मान्छे कोही हुनुहुँदो रहेछ भन्ने खालको फिल गराउने हुन्छ होइन, अनि त्यसबाट त्यसपछि अब उहाँ व्यक्तिलाई चाहिँ कतै रिफर गर्ने हो कि या अन्य मनोचिकित्सक या मनोविदसँग कोलाबोरेट गरेर उपचार गर्ने हो कि त्यो खालको चाहिँ एउटा मेकानिजम बनाउन सकिन्छ, त्यसले गर्दा पनि व्यक्तिलाई चाहिँ भनौँ न तत्काल त्यो घटना हुनबाट बचिन्छ र साथसाथै अब व्यक्तिलाई पछि कोलाबोरेटिभ केयरमा चाहिँ स्ट्रेसलाई कसरी म्यानेजमेन्ट गर्ने कोपिङ स्किलको बारेमा बताउने कसरी कोपिङ स्किल सिकाउने र कुन कुन कोपिङ स्किल उहाँको लागि सान्दर्भिक हुन्छ भन्ने कुरा त्यो भयो र के मानसिक स्वास्थ्यका समस्या छन् भने मनोचिकित्सकका रिफर गरेर मनोचिकित्सकद्वारा डिप्रेसन लगायत अन्य मानसिक स्वास्थ्यका समस्या भने त्यसलाई चाहिँ उपचार गर्ने सुसाइड रोक्ने औषधि के हुन्छ भन्दा ठ्याक्कै भन्दा खासै त्यस्तो छैन भन्ने पर्ने हुन्छ, हामीले डाइरेक्ट औषधि छैन तर मानसिक स्वास्थ्यको समस्याहरूले नै भएको हुन्छ, त्यसले गर्दा मानसिक स्वास्थ्यको उपचार गर्यो भने चाहिँ सुसाइड पनि त्यसैबाट इन्डाइरेक्टली कम हुन्छ होइन, तर केही केही औषधिहरू रिसर्च कुनै कुनै रिसर्चहरूले देखाएको हुन्छ जस्तो एउटा लिथियम क्लोजापिन भन्ने औषधिहरू छन् जुनको चाहिँ सुसाइड कम गर्ने चाहिँ खालको चाहिँ त्यसमा गुण हुन्छ, इन्ट्रेन्सिक क्वालिटी पनि सुसाइडलाई चाहिँ प्रिभेन्ट गर्ने खालको रोल हुन्छ भनेर भनिन्छ, त्यही भएर चाहिँ कतिपय केसमा चाहिँ हामीले अलिक बढी जोखिम भएको केसहरूमा ती औषधिहरू पनि चलाउँछौँ, तर हालाकि त्यो औषधिहरू फेरि यत्तिकै सहीले चलाउनु भन्ने कुरा हुँदैन, धेरै जसो केसमा आउँछ किनभने मैले भनिहालेँ मानसिक स्वास्थ्यको समस्या नै भएको हुन्छ र सुसाइडको विचार आइरहेछ सुसाइडको रिस्क आइरहेछ भनेपछि त हामीले झन् त्यसलाई चाहिँ अलिकति त्यस्तोमा चाहिँ उपचारलाई अलिकति झन् बढीभन्दा बढी विधिले गर्नु पर्यो नि त, अलिकति छिटो राहत दिने विधि पनि हामीले औषधिलाई नै भन्छौँ किनभने
1: अलिकति व्यक्तिले चाहिँ आफ्ना घटनाहरू आफ्ना समस्याहरू चाहिँ किन चाहिँ आफूलाई कोही व्यक्तिलाई चाहिँ सुनाउन जरूरी छ
2: किनभने अब मानसिक स्वास्थ्यका समस्याहरू आत्महत्या त झन् जोखिमपूर्ण समस्या विचारहरू झन् जोखिमपूर्ण नै भइहाल्यो होइन, त्यसले गर्दा त्यसलाई त अब हामीले लुगाइराख्यौँ भने त त्यो समस्या धेरै जसो केसमा चाहिँ हराउने होइन झन् बढेर जाने हो होइन, कहिले कहिले चाहिँ मात्रै त्यो मानसिक स्वास्थ्यका समस्याहरू शान्तिको समस्या हो भने कहिले कहिले चाहिँ आफै पनि के तनावबाट आइरहेको त्यो आफै व्यवस्थापन हुन पनि सक्छ, तर प्राय जसो केसमा चाहिँ यदि हामीले समस्यालाई लुगाएर राख्यौँ भने त्यो चाहिँ बढ्दै जान्छ होइन, बढ्दै गएपछि अब व्यक्तिको आफ्नो जीवनलाई पनि प्रभावित गर्दछ, हुँदाहुँदै कहिले कहिले अब आत्महत्यासम्म भनौँ त्यस्तो खालको घटनासम्म निम्तिन सक्छ, त्यही भएर बुद्धिमानी यही हो कि त्यसलाई चाहिँ त्यसको बारेमा चाहिँ कुरा गरेर त्यो कतिको सामान्य खालको हो कि अलिक कडा खालको हो कि होइन बुझ्नु अनि त्यसलाई कतिको उपचार चाहिन्छ या त तपाईँले भने जस्तो मनोपरामर्श या त मनोविधीय उपचारबाट मात्रै ठिक हुने हो कि या त औषधि नै चाहिने हो कि त्यो चाहिँ असेसमेन्ट चाहिँ त्यो सेकेन्ड स्टेपको कुरा हो, तर पहिलो प्रथम स्टेपमा चाहिँ व्यक्तिलाई आफूलाई समस्या भएछ भने व्यक्तिले आफ्नो नजिकको ठाउँमा होइन स्वास्थ्य प्रदायकसँग कुरा गर्नुपर्छ, या त स्वास्थ्य प्रदायकसँग उहाँले कुरा गर्न भ्याइराख्नु भएको छैन भने हेल्पलाइनबाट पनि सहयोग गर्न लिन सक्नुहुन्छ। यसमा चाहिँ एउटा बुझ्नुपर्ने कुरा के छ भने जस्तो कुनै पनि समस्या भइसकेपछि खालि व्यक्तिलाई समान लक्षण मात्रै हुने हुँदैन कि त्यसमा चाहिँ प्रायः जसो व्यक्तिलाई एकदम गाह्रो भएको हुन्छ कि स्ट्रेस हुन्छ डिस्ट्रेस हुन्छ भनौँ न, व्यक्तिले भन्नुहुन्छ नि मलाई एकदम गाह्रो भइरहेछ त्यो डिस्ट्रेस भइरहेछ अनि त्यसपछि व्यक्तिले चाहिँ आफूले गर्नुपर्ने क्रियाकलाप राम्रोसँग गर्न सक्नुहुन्न त्यसलाई हामीले डिसफङ्सन भन्छौँ, उहाँले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आइरहेको हुन्छ, यो सबै भइसकेपछि होइन यो अलिकति समस्यै हो भने हामी बुझ्छौँ त्यो व्यक्तिले पनि बुझ्नु पर्ने हुन्छ, कुनै पनि उहाँलाई लक्षण भएको छ र व्यक्तिलाई साथसाथै एकदम गाह्रो डिस्ट्रेस पनि भएको छ, असहज भइरहेछ, व्यक्तिले आफ्नो कामहरू राम्रोसँग गर्न सक्नु भएको छैन, होइन, व्यक्तिको आफ्नो पर्फर्मेन्स राम्रो छैन र त्यसले अलिकति केही समयदेखि हुन थालेको छ भनेपछि त्यसलाई अब हामीले हल्का लिनु हुँदैन। त्यस्तो भयो भने व्यक्तिले सम्बन्धित ठाउँमा सल्लाह लिनै पर्दछ।
1: हजुर, अब यसमा चाहिँ परिवारको चाहिँ भूमिका अझ महत्वपूर्ण हुन सक्छ। दैनिक क्रियाकलापलाई चाहिँ निरन्तरता दिन सकिरहेको छैन र उसलाई गाह्रो महसुस भएको त्यस्तो अनुभव भएपछि परिवारले चाहिँ के गर्ने?
2: यस्तो परिवारले पनि अब चाहिँ यही लक्षणहरू र व्यक्तिको चाहिँ क्रियाकलाप अनि असहजता महसुस गरेर अब व्यक्ति आफै नै निर्णय गरेर होइन मैले चाहिँ सल्लाह लिन जानुपर्छ, उपचार गर्न जानुपर्छ भने त राम्रो भइहाल्यो, तर व्यक्तिले त्यो अलिक गर्न सकिराख्नु भएको छैन भने परिवारले पनि त्यो कुरा ध्यान दिएर उहाँलाई गाइड दिनु पर्यो, होइन, र साथसाथै सपोर्ट सिस्टमका कुरा पनि आउँछन्। जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट, होइन, सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ, होइन, केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ, उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ, उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ, अथवा उहाँसँग समय बिताइदिएर पनि हुन सक्छ, उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुन सक्छ, उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुन सक्छ, होइन, र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्शका लागि लगिदिएर पनि हुन्छ। यो कुराहरूमा चाहिँ परिवार अथवा व्यक्तिसँग नजिकमा बस्ने व्यक्ति समाजै पनि हुनसक्छ, कहिलेकाहीँ छिमेक हुन सक्दछ, उहाँले त्यो कुरा चाहिँ ध्यान दिएर त्यसमा चाहिँ आवश्यक कदम चाल्नु पर्दछ।
1: पछिल्लो समयमा विद्यालयमा पढेकाहरू होस् अथवा कार्यस्थलमा काम गरिरहेका होस् उसलाई चाहिँ त्यो कामको चाहिँ एउटा बोझ कामले चाहिँ थिचिरहेको अवस्थाहरू पनि हुन सक्छ, होइन, त्यस्तो बेला कार्यस्थल र विद्यालयले बुझिदिने उनीहरूले गर्नुपर्ने भूमिका निर्वाह गर्नुपर्ने चाहिँ के हुन सक्छ?
2: यस्तो अब बुझिदिने कुरामा चाहिँ त्यही नै हो। अब जस्तो प्रारम्भिक चरणमा व्यक्तिको चाहिँ व्यक्तिलाई तनावै भएर आउन सक्छ, कार्यस्थलमा भन्नुभयो अथवा विद्यालयमा भन्नुभयो, होइन, अब त्यो कहिलेकाहीँ पढाइको बोझ अथवा एउटा कामको बोझ, तर त्यो बोझ मात्र नहुन पनि सक्छ, त्यो बाहिर देखिने कुरा त्यो हुनसक्छ। जस्तो व्यक्तिलाई केही मानसिक स्वास्थ्यको केही समस्या भइसकेछ भने त्यही कम जस्तो कम भार पनि बढी बोझ लाग्न सक्छ कि कहिलेकाहीँ आफ्नो जस्तो विद्यालय अथवा कार्यस्थलमा व्यक्ति हुनुहुन्छ तर त्यो व्यक्ति त अरू समय त घरतिर छिमेकमा पनि बिताउनुहुन्छ, होइन, उहाँहरूको व्यक्तिगत जीवन पनि हुनसक्छ, त्यतैबाट पनि तनाव आएर आउन सक्छ, त्यसले गर्दा फेरि यतापट्टि बोझ जस्तो बढी पनि देखिन सक्छ। तर जो छ अब हामीहरूले चाहिँ त्यसलाई चाहिँ अब त्यो केसमा चाहिँ राम्रोसँग चाहिँ उहाँसँग बसेर एसेसमेन्ट लेखाजोखा गर्नुपर्दछ र खास कहाँबाट चाहिँ समस्या हो, कहाँ चाहिँ उहाँलाई चाहिँ कुन आयामबाट चाहिँ बढी अप्ठ्यारो भएको भन्ने बुझेर जुन आयामबाट अप्ठ्यारो भइरहेछ त्यही आयाम बाट चाहिँ अप्ठ्यारोहरूलाई कम गरिदिने अनि यो तनाव व्यवस्थापनका उपायहरू सिकाउने अनि प्लस अब कोपिङ स्किलका कुराहरू सिकाउने, कम्युनिकेसन, सोसल स्किल त्यो भइहाल्यो र साथसाथै अब व्यक्तिका केही लक्षणहरू हुन सक्दछन्, होइन, अब जस्तो इरिटेट हुने, होइन, अब त्यति घुलमिल नगर्ने, होइन, व्यवहारहरूमा चाहिँ थोरै परिवर्तन आउँछ, ती व्यवहारहरूलाई नोट गरेर छिटोभन्दा छिटो स्वास्थ्य कर्मीकोमा चाहिँ हामीले रेफर गर्ने र त्यसपछि रेफर गरेर त्यसको उपचारको क्रममा पनि एउटा फलोअपमा बस्ने, यसले गर्दा चाहिँ भनौँ न समस्याहरू चाहिँ समयमै थाहा हुन्छ, समयमै त्यसको चाहिँ उपचार हुन्छ र भनौँ न बढी जटिल बन्न पाउँदैन।
1: हजुर, अब यसबीचमा चाहिँ जुन अब हरेक ठाउँ ठाउँमा चाहिँ अब यो मानसिक र मनोसामाजिक समस्या भनेको हरेक व्यक्तिलाई हुन सक्छ भनेर चाहिँ हामीले विशेष गरेर मनोसामाजिक समस्या चाहिँ कसै कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा हुन सक्छ र यो विषयमा चाहिँ अवगत भइराख्यो भने चाहिँ आफूले आफूलाई तनाव व्यवस्थापन गर्न सकिन्छ भनेर अघि यहाँले भन्नुभयो। अब यसमा अलिकति यो तनाव आइपरेपछि चाहिँ व्यवस्थापन गर्ने बारे बेला बेलामा यस्ता खालका तालिमहरू लिने यसको लागि चाहिँ पालिकाहरूले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ जुन चाहिँ कहीँ कहीँ भइरहेको पनि पाइन्छ?
2: मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य अङ्गको रूपमा राखेको छ, होइन, अनि स्थानीयले चाहिँ त्यसको चाहिँ गर्नुपर्ने हुन्छ क्रियाकलापहरू, होइन, अनि आकस्मिक स्वास्थ्य चाहिँ कुनै पनि बखत हुन सक्छ, जे पनि पर्न सक्छ, त्यसको पनि जिम्मेवारी स्थानीय तहमै छ। कतिपय ठाउँमा तपाईँहरूले भने भइ पनि रहेको हो, कतिपय ठाउँमा चाहिँ अलिकति त्यसलाई व्यवस्थित तरिकाले हुन बाँकी रहेको होला, एउटा त अब सचेतनाका कुरा नै भए हैन सचेतना मानसिक स्वास्थ्यको बारेमा सचेतना फैलाउने र त्यो सचेतना फैलाउँदाखेरि अलिकति जिम्मेवार बनेर हैन एकदम फ्याक्ट बेसमा रहेर र जुन चाहिँ तत्काल छिटोभन्दा छिटो त्यस अनुसार गर्न सकिने कुराहरूलाई चाहिँ प्रस्तुत गरेर त्यसरी एउटा सचेतना फैलाउने कुरा भयो अर्को चाहिँ यो मानसिक स्वास्थ्यका बारेमा र आत्महत्याका बारेमा जुन भ्रम र मिथ्याभाषहरू रहेका हुन्छन् समाजमा ती भ्रम र मिथ्याभाषहरूलाई चिर्नु पर्ने हुन्छ होइन जस्तो अब कतिपय मिथ्याभाषहरू कस्ता हुन्छन् भने भन्ने मान्छेले गर्दैन यत्तिकै घुर्क्याउन गरेको होइन अथवा चाहिँ ध्यान आकर्षण गर्न गरेको होइन पुरुषले गर्दैन प्राय महिलाले गर्छ होइन साथी मान्छेले गर्दैन अथवा यस्ता यस्ता विभिन्न खालका हुन सक्छन् ती कुराहरूलाई चाहिँ हामीले चिर्न जरुरी छ अथवा जस्तो
1: सबै भ्रम
2: भ्रम हुनु जस्तो विचार आएको मान्छेले पनि नगरिरहेको पनि हुनसक्छ कतिपयले अब कुनै बेला विचार आएको हुन सक्छ पछि चाहिँ उहाँहरूले चाहिँ ए मैले यो त गलत सोचाएर छु किन मैले त्यस्तो सोचे होला भनेर जीवनकालमै नगरेको पनि हुनसक्छ होइन परिवर्तन त्यो विचार चाहिँ कस्तो नै पर्मानेन्ट होइन कि होइन विचार आउन सक्छ तर त्यो पर्मानेन्ट होइन त्यसले गर्दा चाहिँ त्यो पछि विचार त्यसो नआउन पनि सक्छ होइन त्यसले गर्दा चाहिँ हामीहरूले त्यसरी बोल्नुपर्छ समस्या एम्बे ब्यालेन्सिङ हुन्छ त्यसमा चाहिँ कतिपय व्यक्तिलाई त गरौँ कि नगरौँ पनि हुन्छ त्यो गरौँ कि नगरौँ वाला स्थितिमा भएको व्यक्तिले नगरौँमा हामीले ढाल लिन सक्यो भने त समस्या समाधान भइहाल्यो उहाँले जीवनमा एकदम त्यो समस्याहरू आएछन् जीवनलाई बुझ्ने उहाँको तरिका अर्को छ काउन्सिलिङ थेरापीबाट उहाँको जीवनलाई बुझ्ने तरिका अर्को तरिकाले भयो भने त फेरि सजिलो भइहाल्यो उहाँलाई मानसिक स्वास्थ्यको समस्या छ त्यो मानसिक स्वास्थ्यको समस्याहरूलाई अब मनोचिकित्सकबाट उपचार पाएर औषधिको उपचारबाट छिटो ठिक हुनुभयो भने त उहाँलाई धेरै सजिलो भइहाल्न सक्दछ भनौँ न उपचारका विधि अथवा रोकथामका विधिहरूबाट चाहिँ उहाँको मनस्थिति बदल्न सकिन्छ है त यो कुराहरू पनि बुझाउन पर्ने जरुरी छ अनि हामीले चाहिँ सचेतना गर्दाखेरि अलिकति समाजमा प्रभाव पार्न सक्ने अलिकति प्रतिष्ठित व्यक्तिहरू अथवा लोकप्रिय व्यक्तिहरूलाई पनि प्रयोग गर्न सकिन्छ अथवा संस्थाहरूलाई प्रयोग गर्न सकिन्छ विद्यालयलाई प्रयोग गर्न सकिन्छ होइन त्यो राज्यका विभिन्न निकायहरूलाई प्रयोग गर्न सकिन्छ र तर त्यसलाई चाहिँ कस्तो भन्दा धेरै फ्याक्ट बेसमा राख्ने प्रिसाइज राख्ने र एकदम गर्न सकिने कुराहरूलाई मात्रै फोकस गर्ने होइन त्यसरी चाहिँ एउटा यो गर्नुपर्ने जरुरी छ अघि हजुरले बालबालिकाको कुरा पनि फोकस गर्नुभएको थियो होइन अब बालबालिका किशोर किशोरी अवस्था यस्तो भनेको यस्तो अवस्था जुन बेला चाहिँ व्यक्तिले चाहिँ जीवनमा भविष्यमा उहाँले गर्ने सिपहरू त्यही सिक्या हुन्छ जीवनलाई बुझ्ने आफ्नो जीवनलाई बुझ्ने समाजलाई बुझ्ने होइन लागु औषध दुर्व्यसनको एक्सपोजर त्यहाँ हुने होइन गरी खानको लागि चाहिँ जुन क्षमता विकास गर्ने कुरा सबै त्यो फेजमा भएको हुन्छ र कतिपय मानसिक स्वास्थ्यको समस्या पनि 50% जस्तो अर्ली एडल्टहुडसम्म होइन 22-25 वर्षको उमेरमै जुन मानसिक स्वास्थ्यको समस्या हुने त्यही 50%को शुरूआतै त्यही बेलामा हुन्छ भन्छ कि त्यसले गर्दा त्यो कालखण्डलाई हामीले चाहिँ अलिकति ध्यान दिएर स्वास्थ्यका करिकुलमहरूमा चेन्ज ल्याउने मानसिक स्वास्थ्यको बारेमा अलिकति भनौँ न फोकस गर्ने स्वास्थ्यलाई चाहिँ अलिकति पाठ्यक्रममै अलिकति बढी विशेष खालको त्यसमा म्यान्डेटरी बनाएर चाहिँ त्यो अध्ययन अध्यापनको एक्टिभिटिजमा राख्ने त्यस्तो गऱ्यौं र अब स्कुल हेल्थ नर्स त हुँदै हुनुहुन्छ होइन र त्यसलाई अझ अलिकति उहाँलाई पनि अझ सबल बनाउने अन्य क्लास टिचरदेखि लिएर प्रिन्सिपल र अन्य टिचरहरूलाई पनि तनाव भनेको के हो तनावका लक्षणहरू के हुन्छन् बालबालिका किशोर किशोरीहरूले कसरी त्यो तनावको लक्षणहरू व्यक्त गर्छन् कसरी उहाँको त्यो संकेत हामीले चिन्न सकिन्छ मानसिक स्वास्थ्यका मुख्य मुख्य लक्षणहरू के हुन् त्यो चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभिमुखीकरण हामीले गर्न पायौं र उहाँ पनि त्यसप्रति अवेर हुनुभयो र स्कूल कलेजको वातावरण पनि अलिकति भनौँ न एकाडेमिक स्ट्रेस छ सबैतिर हामीलाई थाहा छ होइन त्यसलाई अलिकति न्यूनीकरण गर्न सक्यौं इभन टिचर्सहरूलाई पनि होइन शिक्षक शिक्षिकाहरूलाई त्यहाँ अन्य स्टाफहरूलाई पनि उहाँहरूलाई पनि मानसिक रूपले एकदम स्वस्थ सबल बनाउन सक्यौं उहाँहरू पनि तनावमा हुनुहुन्न भने त त्यसले पनि विद्यालयको वातावरणलाई चाहिँ राम्रो बनाउँछ होइन यस्तो यस्तो क्रियाकलापमा फोकस गर्नुपर्ने एउटा जरुरीता देखिएको छ
1: हजुर अब मानसिक अस्पतालमै हुनुहुन्छ होइन कस्तो अवस्थामा आइपुग्छन् विशेष गरेर शुरूआतकै चरणमा आउने प्रवृत्ति कतिको छ अथवा अझै पनि हामीले उहाँहरूलाई त्यही घरसम्म अथवा समाजमै पुगेर उहाँहरूलाई ल्याउनु पर्ने स्थिति के छ अहिले
2: यस्तो छ पहिलाको जेनेरेसनहरू चाहिँ अलिकति ढिलो आउने गर्नुहुन्थ्यो होइन अलिकति बढी नै समस्या भएपछि आउनु गर्नुहुन्थ्यो आजकलको चाहिँ अलिक यङस्टर्सहरू चाहिँ अलिकति छिटो पनि आउन थाल्नु भएको छ जस्तो उहाँहरू चाहिँ अब मिडियाबाट हेर्नुहुन्छ अनलाइन हेर्नुहुन्छ होइन त्यसबाट चाहिँ अब दुई चारवटा सिम्टम केही सिम्टम मिल्यो भने पनि उहाँहरूलाई चाहिँ चासो हुन्छ कहीँ मेरो यो मेन्टल हेल्थको प्रब्लम हो कि होइन कोही मैले यस्तो गर्न पुग्छु कि भनेर चाहिँ कोही चाहिँ अलिक अत्तालिएर पनि आउनुहुन्छ भनेपछि अलिक छिटो पनि आउनुहुन्छ त्यो पनि राम्रै कुरा हो होइन तर चाहिँ अत्तालिनु चाहिँ जरुरी छैन होइन मेन कुरा चाहिँ उहाँलाई त्यो लक्षणले चाहिँ एकदमै गाह्रो बनाएको र उहाँको चाहिँ कार्य सम्पादनमा चाहिँ धेरै फरक पारेको छ र त्यो चाहिँ अलिकति केही समयदेखि निरन्तर भइरहेछ भने अब चाहिँ हामी चाहिँ अलि अवेर हुनुपर्छ, अलिकति यसलाई चाहिँ हल्का लिनुहुन्न भनेर चाहिँ म्यानेज गर्नको लागि चाहिँ लाग्नु पर्दछ।
1: उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ जसलाई चाहिँ अलिकति मनोसामाजिक समस्या भइरहेको छ अथवा मानसिक समस्या हुने अवस्थामा पुगिरहेको छ भने चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
2: हजुर, नम्बर एक चाहिँ के भन्दाखेरि मानसिक स्वास्थ्यको समस्या छ भने यो पनि एक प्रकारको समस्या हो, एकदम महत्वपूर्ण समस्या आयाममा भएको समस्या, त्यसले गर्दा यसलाई पनि हामीले व्यवस्थापन गर्नुपर्छ, उपचार गर्नुपर्छ भने बुझ्नु पर्यो। धेरै आत्तिनु पनि जरुरी छैन, अलिकति अवेर भएर सोच्यो भने हामीलाई थाहा भइहाल्छ यो चाहिँ सामान्य समस्या हो कि यो कडा खालको समस्या हो भनेर। यदि कन्फ्युजन छ भने त्यो सम्बन्धीको एक्सपर्ट विज्ञसँग चाहिँ सल्लाह लिएर चाहिँ सुझाव लिन सकिन्छ, एउटा यो भयो। र अर्को कुनै पनि समस्याको समाधान हुन्छ है त, शरीरका पनि हामीले देख्छौँ होइन, कतिपय रोगहरू छन् कतिपय निर्मूलै हुन्छन् शरीरका समस्याहरू, कतिपय चाहिँ निर्मूलै नभए पनि राम्रो उपचार पाएपछि कन्ट्रोल गर्न सकिन्छ, हाइपरटेन्सन, सुगर होइन, कोलेस्ट्रोल, थाइरोइडका समस्या। अब सधैँको लागि निर्मूल नभए पनि औषधि उपचार गरेपछि त्यसलाई चाहिँ नियन्त्रण पाएर आफ्नो जीवनलाई राम्रोसँग जिउन सकिरहेछौँ नि त होइन। त्यसै गरी मेन्टल हेल्थका प्रब्लम पनि हुन्, हामीले ध्यान पुऱ्यायौँ, राम्रो उपचार पायौँ होइन, हामी नियमित फलोअपमा बस्यौँ भने त्यसलाई चाहिँ औषधि उपचार र परामर्श सबै विधिहरू अपनाएर चाहिँ त्यसलाई चाहिँ न्यूनीकरण गरेर राखेर आफ्नो जीवनलाई सजिलो बनाएर राख्न सकिन्छ होइन। पोजिटिभ एप्रोच राख्ने जीवनमा होइन, चाहे जे जे घटनाहरू घटे पनि सकारात्मक भइयो भने हामीहरूलाई चाहिँ त्यसले एक किसिमको थप ऊर्जा छुट्टै ऊर्जा दिन्छ होइन। किनभने जीवन भइसकेपछि त घटना त घट्छन् घट्छन् होइन, होइन जीवन भयो सुख र दुःख हुन्छ नै भन्ने हामीले थाहा भएकै कुरा हो। जीवन भनेकै जन्मदेखि मृत्यु हुँदासम्मको घटना घटनाले भरिएको एउटा टाइमलाइन त
1: सङ्घर्ष असफलता यो त जीवनमा हाम्रो विभिन्न चरणमा आइरहन्छ।
2: तर त्यो सङ्घर्ष असफलता भन्ने कुरा हामीले नाम दिएको होइन, कतिपय जस्ट लेसन लर्न भनेर पनि सोध्न सक्नुहुन्छ होइन। तर लेसन लर्न गरेर लास्टमा चाहिँ यो गर्दाखेरि हुँदो रहेछ भने बुझे, त्यसरी पनि सोध्न सक्नुहुन्छ। अब कतिपयले चाहिँ त्यसलाई सेलाई चाहिँ मेरो यत्रो तिन चारचोटि गर्दासम्म भएन, बल्ल बल्ल सङ्घर्ष गर्यो, बल्ल लास्टमा भयो भने पनि त्यो सङ्घर्ष भयो कि असफलता भयो कि सफलता भयो कि यो भनेको चाहिँ हामीले बनाएको कन्सेप्ट हो, धारणा हो। तर मेन कुरा के हो भने त्यहाँ केही घटनाहरू घटाएको हुन्छ, त्यसबाट चाहिँ त्यसलाई हामीले कसरी पर्सिभ गर्छौँ भन्ने कुराहरू होइन। हामीले त त्यसलाई इजिली पर्सिभ गर्यौं अनि एक्सेप्टेन्स मोडमा गयौं अनि पोजिटिभली लियौं भने चाहिँ हामीलाई त्यसले धेरै अप्ठ्यारो पार्ने गरी, मेन्टल हेल्थमा अप्ठ्यारो हुने गरी चाहिँ प्रभावित पार्दैन। यो सकारात्मक नजरिया राख्ने, पहिला पहिला टेन्सन टेन्सन टेन्सन छ उसलाई, टेन्सन भयो एकदम चाहिँ इजिली प्रयोग, एकदम हल्का तरिकाले प्रयोग गरिन्थ्यो। आजकल टेन्सन भन्दा अझ अर्को शब्द प्रयोग गरिन्छ, टर्चर भयो, टर्चर र टक्सिक, त्यहाँ एकदम टक्सिक छ वातावरण होइन, त्यो मान्छे टक्सिक छ, त्यो आजकल यो शब्द पनि बढी प्रयोग हुन थालेछ। चाहे जे भए पनि स्ट्रेस छ, यदि व्यक्तिले स्ट्रेस जताबाट भए पनि स्ट्रेस महसुस गरिरहेको छ भने स्ट्रेसलाई चाहिँ म्यानेज चाहिँ गर्नुपर्छ। त्यसो लाग्यो भने तनावलाई व्यवस्थापन नगर्ने होइन, अनि खालि एम्बिसियस मात्रै हुने, कम्पिटेटिभ मात्रै हुने होइन, अरू पोजिटिभ मेन्टल हेल्थका इमोसनहरू भन्दा पनि नेगेटिभ मेन्टल हेल्थका इमोसनहरू राखेर त्यसबाट सञ्चालित हुने, अनि जीवनशैली पनि स्वस्थकर तरिकाले नजिउने, ब्यालेन्स डाइट नलिने, टाइमली नसुत्ने, इराटिक डेली सेड्युल इराटिक राख्ने होइन, अनि यो कुराहरू गर्ने, अनि त्यसपछि इमोसन पनि पोजिटिभ छैन सबै कुरा, अनि स्ट्रेस पनि म्यानेज भएको छैन, अनि त्यसपछि के हुन्छ, रिस उठ्ने हुन्छ होइन, आफूले आफूसँग पर्दै पनि आउँछ, वरिपरि पनि आउँछ होइन। यो कुराहरू चाहिँ स्ट्रेसलाई चाहिँ
1: अब अलिकति आफूलाई ब्यालेन्स गर्ने र तनाव व्यवस्थापन गर्ने, अझ भनौँ आएका तनावको सामना कसरी गर्ने, यसमा चाहिँ अलिकति बुदागत रूपमा भन्नुपर्दा के भन्नुहुन्छ?
2: अब यस्तो छ, तनाव व्यवस्थापन हुन त अब हामी म साइकियाट्रिस्ट हो होइन, अब सिधै म कहाँ कोही क्लाइन्ट आउनुभयो भने मैले पहिला चाहिँ के विचार गर्नुपर्ने हुन्छ नि, उहाँलाई चाहिँ औषधि चाहिन्छ कि चाहिँदैन होला भनेर विचार गर्दछु होइन, त्यसको लागि मैले एसेस गर्छु। कहिले कहिले चाहिँ कतिपय केसमा चाहिँ सायद उहाँलाई औषध चाहिँदैन भने हामीले रिएस्योर गरेर पनि पठाउँछ। त्यस्तो केसमा चाहिँ के भएको हुनसक्छ भने व्यक्तिलाई स्ट्रेस मात्रै भएको हुन सक्दछ, तनाव चाहिँ छ, तनाव र एङ्जाइटी डिप्रेसनको लक्षणहरू अलिअलि मिल्दो जुल्दो हुन्छ सर होइन सुरुमा होइन, त्यसले गर्दा चाहिँ तरै पनि अब तनाव मात्रै हो, व्यक्ति पनि भनौँ न औषधि त्यति लिन चाहनुहुन्न र भनौँ न एकदम न्यून स्थितिमा छ होइन, भने कहिले कहिले हामीले तनाव व्यवस्थापनको कुराहरू गरिदियो होइन, निन्द्रा पुर्याउनुहोस्, व्यायाम गर्नुहोस् होइन, माइन्डफुलनेस भएर बस्नुहोस् होइन, आफ्नो विचार र भावनाप्रति चाहिँ जस्तो अवेर मात्रै हो नि, त्यसको पछाडि चाहिँ धेरै एनालाइसिस नगर्नु, अनि बेला बेलामा इन्टरटेनमेन्ट गर्नु स्वस्थ तरिकाले होइन, अनि ब्रेक भ्याकेसन लिनु ब्रेक लिनु अनि आफ्नो सपोर्ट सिस्टम खोज्नु होइन तपाईँलाई कसले सपोर्ट गर्न सक्छ होइन परिवारमा छ कि फ्रेन्ड सर्कलमा छ कि होइन राम्रो तरिकाले सपोर्ट सिस्टममा बस्नुहोस् होइन र अथवा कहिले कहिले कसैले लागु औषध प्रयोग अथवा जाँड रक्सी होइन अथवा चुरोट पिउने गर्ने स्ट्रेसबाट अलिकति आफूलाई सजिलो पार्नको लागि त्यो गरिराख्न गर्न गरेको अवस्था हुन सक्दछ त्यो पनि हामी बुझ त्यो चाहिँ नगर्ने सल्लाह दिन्छौँ होइन अनि प्लस चाहिँ गुड कोपिङको तरिकाहरू सिकाउँछौँ होइन अब यो कुरा हामी प्रारम्भिक चरणमा गर्न सकिन्छ होइन अब कसैको प्रब्लमै हुन्छ जुन प्रब्लमै छ भने अलिकति उहाँलाई प्रब्लम सल्भिङ टेक्निकको हिसाबले चाहिँ गाइड गर्नुपर्ने हुन्छ कहिले अब हामी साइकियाट्रिस्टले के हुन्छ भने हाम्रो अनुभव हामीले पनि धेरै क्लाइन्टहरू हेर्छौँ साइकोलोजी पनि पढेर आएको हुन्छौँ जुन साइकोलोजिस्ट हुनुहुन्छ साइको सोसल काउन्सिलर हुनुहुन्छ त्यहाँ चाहिँ रिफर गरिदिन्छौँ ताकि उहाँलाई यस्ता यस्ता भनौँ न प्रब्लम सल्भिङ कुरा थेरापीका कुरा होइन स्ट्रेस म्यानेजमेन्टका कुरा होइन रिल्याक्सेसनका टेक्निकहरू कसरी रिल्याक्स हुने यो टेक्निकहरू उताबाट पनि त्यसमा ट्रेनिङ दिने होइन र ताकि उहाँले चाहिँ त्यो आफूले अभ्यास गर्ने कुरा हामी चाहिँ सिकाउँछौँ र कतिपय व्यक्तिलाई फेरि औषधि पनि चाहिने औषधि पनि चाहिने अवस्था हुनसक्छ त्यो औषधि पनि चाहिने अवस्था भयो भने हामी उहाँलाई त्यसको फाइदा बेफाइदा भनेर काउन्सिलिङ गरेर हामीहरूले उहाँलाई औषधि पनि चलाउँछौँ
1: सरकारले चाहिँ यो आत्महत्या नियन्त्रणको लागि चाहिँ नीतिगत रूपमा सुधार अथवा अरू केही कार्यक्रमहरू चाहिँ ल्याउन जरुरी छ के दिनुहुन्छ
2: यो हाम्रो नेसनल मेन्टल हेल्थ स्ट्राटेजी एन्ड एक्सन प्लान 2020-2025 थियो त्यो फेज आउट भएपछि फेरि 26-30 लागि पनि ड्राफ्टिङ र त्यसको लागि वर्कसप भइसकेको छ होइन त्यो पनि एउटा सकारात्मक कुरा हो होइन त्यसपछि कसरी अबको 5 वर्षको फेजको लागि कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा गतिविधिहरू कार्यान्वयन कसरी लैजाने भन्ने कुराहरू बहस भएको छ नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मेन्टल हेल्थ एण्ड साइको सोसल सपोर्ट प्रोग्राम चाहिँ एक्टिभिटिजहरू लन्च गर्ने भनेर चाहिँ त्यो पनि कुरा भएको छ त्यो पनि राम्रो कुरा हो अनि मानसिक अस्पताल हाम्रो लगनखेल छ होइन त्यसलाई चाहिँ अलिकति त्यसलाई अझ त्यसको क्यापेसिटी बढाउने त्यसलाई अझ विषयमा नेपाल सरकार अनि त्यसपछि अर्थ मन्त्रालय अनि हाम्रो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत एउटा आधुनिक भवनको लागि बजेट विनियोजन भएर टेन्डर पनि खोलिसकेको छ त्यसैभित्र फेरि अर्को चाहिँ 4-5 तले भवन चाहिँ हामी अब यदि सबै कुरा भने जस्तो भयो भने 2-3 वर्षमा अर्को बिल्डिङ 4-5 वर्षमा हामी देख्छौँ त्यो लगभग 50 बेड क्यापेसिटीको हुनेछ हाम्रो 100-150 बेडसम्मको क्यापेसिटी भएको चाहिँ मेन्टल हेल्थमा काम गर्ने एउटा विशुद्ध संस्था लगनखेलमा रहिरहने भयो अब राज्यले गरेको कुराहरूमा चाहिँ अहिले चाहिँ यो आत्महत्या हेल्पलाइन हाम्रो चलिरहेको हो त्यसलाई चाहिँ अलिकति प्रमोट गर्न र त्यसलाई अझ स्ट्रेन्थन गर्नको लागि चाहिँ पहल भइरहेको छ र पछिल्लो केही समयमा मानसिक स्वास्थ्य सचेतना अभियान पनि 3 महिने चलेको हो त्यसमा चाहिँ मनोसामाजिक परामर्शदाता मानसिक अस्पतालमा त हुँदै हुनुहुन्छ मानसिक स्वास्थ्य महाशाखा बनाउने कुराहरू विषयहरूमा पनि छलफल बहस भएको छ पछिल्लो समयमा हाम्रो मेन्टल ईडीसीडी अन्तर्गत स्वास्थ्य सेवा विभागमा ईडीसीडी अन्तर्गत महाशाखा अन्तर्गत एनसीडी एन्ड मेन्टल हेल्थ सेक्सनमा धेरै समयदेखि मनोचिकित्सकको भनौँ न उपस्थिति त्यहाँ थिएन दरबन्दी खाली नै थियो केही समयदेखि त्यहाँ पनि मनोचिकित्सक वरिष्ठ कन्सल्टेन्ट डाक्टर साहब त्यहाँ गएर सेवा दिइराख्नु भएको छ आत्महत्याकै क्षेत्रमा पनि कामहरू भइरहेको छ अब यसको चाहिँ यसलाई अझ हामीले स्ट्रेन्थन गर्दै गयो भने भविष्यमा यसको चाहिँ राम्रो रिजल्ट
1: म धेरै धन्यवाद दिन चाहन्छु यो व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर हामीलाई यो आत्महत्याको सोच न्यूनीकरणको लागि के कस्ता प्रयासहरू गर्न सकिन्छ भन्ने बारेमा चाहिँ कुराकानी गर्न आइदिनु भयो फेरि पनि धन्यवाद छ उहाँ हुनुहुन्थ्यो मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी उहाँसँग हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गर्यौं यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय पनि सकिएको छ अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु नमस्कार
0: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा
3: 256 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुविश्व सुरक्षाले तपाईंले राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
0: सुविश्व छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 9 42 888 अन्तर्गत नम्बर 12 42 888
4: Sumada, Miro Kapra, Packing Radu.
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
5: The BBC World Service, right here on Zeno.fm. And the Zeno Radio app.
8: सय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
9: ओहो यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-3333 4-93-555

0: मीठा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म विनय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरोका कारण अवरूद्ध धादिङ चितवन र काभ्रेको सड़क खुलाउने प्रयास हुँदै ठूलो पानी क्रम घट्दै बाढ़ी परेको जोखिम भने कायमै। सरकारले खरिद गरेको मध्ये 1,250 मेट्रिक टन मल आज आउँदै, धान रोपाईका बेला मलको अभाव हट्ने अपेक्षा। कर्जका कारोबारबाट असारा मात्रै झण्डै 12 अर्ब रूपियाँ राजस्व संकलन, कर वृद्धि हुनु अघि नै कारोबार बढ़्यो। अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा, विश्वव्यापी सहकार्यको आह्वान। र यसपटकको फिफा विश्वकप फुटबलबाट युवा खेलाड़ीहरूको उदय, मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाड़ी। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन तथा बीपी राजमार्ग अन्तर्गत काभ्रेमा पहिरो खसेका कारण सड़क अवरूद्ध भएको छ। रातिदेखि अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोरान गाउँपालिकाको जवाङ खोला नजिकै दुई ठाउँमा पहिरो खसेको छ भने चितवनको इच्छा कामना गाउँपालिका फिसलिङमा पनि पहिरो खसेको छ। पहिरो पछ्याउन अझै केही समय लाग्ने धादिङ र चितवन प्रहरले जनाएका छन्। नारायणगढ़ मुगलिङ पोखरा सड़क भने खुला छ, तर मुगलिङ काठमाडौँ सड़क भने अहिले बन्द छ। प्रहरीले काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई नागडुंगा र काठमाडौँ भित्रिने गाड़ीहरूलाई कुरिन टारमा रोकेर राखेको छ। यसै गरी काभ्रेको रोशीमा पनि पहिरो खसेका कारण बीबी राजमार्ग रातिदेखि बन्द छ। सड़क खुवाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ। यसरी आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ, तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो अस्ति जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन, तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना कायमै छ। आकस्मिक बाढ़ी परेको जोखिम कायम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णालीको सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले आज 1,250 मेट्रिक टन मल नेपाल ल्याउँदैछ। कृषि वन तथा वातावरण मन्त्रालयका अनुसार ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मध्ये पहिलो खेप 1,250 मेट्रिक टन मल आज आइपुग्ने भएको हो। मल भारतको कोलकाता बन्दरगाहमा गएको जुलाई 10 नै पुगेको थियो। साउन 1 गतेदेखि नेपालतर्फ ढुवानी शुरू गरिएको पहिलो खेप नेपाल आइपुग्ने लागेको मन्त्रालयले जनाएको छ। बाँकी मल कोलकाता बन्दरगाहमै प्याकेजिङ भइरहेको र प्याकेजिङ सम्पन्न हुँदै गएपछि चरणबद्ध रूपमा नेपाल ल्याउने तयारी छ। मलको आयात तथा वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडले लिएको छ। यस वर्ष धान रोपाईको मुख्य समयमा देशका धेरै जिल्लामा डीएपी मलको अभाव देखिएको थियो। धान रोप्ने बेलामा डीएपी मल अत्यावश्यक रहेको छ। यही समयमा मल नपाउँदा उत्पादनमा समेत असर पर्न सक्ने चिन्ता किसानले गरेका छन्। नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले सरकार पूर्ण रूपमा आयातमा निर्भर छ। घर जग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 असार महिनामा मात्रै 11,94,99,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षको सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै उच्च दोस्रो मासिक राजस्व रहेको छ। विभागका अनुसार साउन 1 गतेदेखि घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ़ने व्यवस्था बजेट मार्फत लागू भएपछि कर वृद्धि हुनु अघि नै कारोबार गर्ने प्रवृत्ति बढ़ेको हो। त्यसकै प्रभाव स्वरूप असार महिनामा घर जग्गा किनबेच उल्लेख्य रूपमा बढ़दा राजस्व संकलन पनि उच्च भएको विभागको निष्कर्ष छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
1: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नगर निगाज। अब थप खबरहरू। सरकारले विद्युत खरिद बिक्री सम्झौता पीपीए भए निर्माणाधीन तर समयमै संचालनमा आउन नसकेका जलविद्युत आयोजनाहरूलाई भौतिक प्रगतिका आधारमा वर्गीकरण गर्दै आवश्यकता अनुसार व्यावसायिक विद्युत उत्पादनको अन्तिम मिति आरसीओडी थप्ने तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार त्यस्ता आयोजनाको समग्र अवस्थाको मूल्याङ्कन गरी आवश्यक सहजीकरण गरिनेछ। आरसीओडी समाप्त नभएका तथा उत्पादन अनुमति पत्र वित्तीय व्यवस्थापन जग्गा व्यवस्थापन लगायत पीपीएमा उल्लेखित दायित्व समयमै पूरा गरेका वा सम्झौता बमोजिम तोकिएको समयभित्र सम्पन्न हुने आयोजना पहिलो समयमा रहनेछन्। नेपाल विद्युत प्राधिकरणका संचालक समितिले आयोजनाहरूलाई भौतिक प्रगति र पीपीए कार्यान्वयनको अवस्था अनुसार क ख ग घ

0: बसोबास विहीन परिवारहरूलाई वैज्ञानिक आधारमा भूमि उपलब्ध गराई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तै उत्सर्जन न्यूनीकरण कार्यक्रम, लाभ बाँडफाँड योजना तथा सामुदायिक वन व्यवस्थापनमा हरेवा चरा समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने, नागरिकता, शिक्षा, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने पनि घोषणा पत्रमा जोड़ दिएको छ। चितवन राष्ट्रीय निकुञ्ज आसपास रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षति बापत 1,29,98,307 रूपियाँ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षति सहित अन्य बाली तथा पशुधन क्षति बापत यो रकम राहत वितरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुका कारण मानिसमा सामान्य क्षति भएका उपचारका लागि 1,34,176, गम्भीर घाइतेको उपचारका लागि 29,42,481, 5 जनाको ज्यान गएको र उनीहरूलाई 50,00,000 रूपियाँ राहत प्रदान गरिएको छ। अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआई को क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। सांघाईमा आयोजित विशेष विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको समेत बताउनु भएको छ। राष्ट्रपति शीले चीनको नेतृत्वमा स्थापना गरिएका विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोषढुङ्गा भएको बताउनु भएको छ। यो संगठनमा रूस, ब्राजिल, इण्डोनेशिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिम राष्ट्रहरू भने आबद्ध छैनन्। चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। अब खेल खबर। यसपटकको फिफा विश्वकप फुटबल प्रतियोगितामा युवा खेलाड़ीहरूको उदयका लागि पनि विशेष बनेको छ। 21 वर्षभन्दा कम उमेरका धेरै खेलाड़ीले विश्वकै ठूलो मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो एक दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व जमाउने संकेत दिएका छन्। स्पेनका लामिन आमाल र पाव कुर्बासी, मोरक्कोका आयोगो बुआदी, फ्रान्सका डिगिरी डुए, मेक्सिकोका गिरबल नोरा, नर्वेका एन्टोनियो नुसा, इंग्ल्याण्डका निको ओराइली, अमेरिकाका एलेक्स फ्रीम्यान, स्विजरल्याण्डका जोहान मिंगाम्बी र आइवरी कोस्टका एन्डियो मान्डे जस्ता युवा प्रतिभाले सबैको ध्यान तानेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरोको कारण अवरूद्ध धादिङ, चितवन र काभ्रेको सड़क खुलाउने प्रयास हुँदै ठूलो पानी पर्ने क्रम घट्दै बाढ़ी परेको जोखिम भने कायमै। सरकारले खरिद गरेको मध्ये 1,250 मेट्रिक टन मल आज आउँदै, धान रोपाएका बेला मलको अभाव हट्ने अपेक्षा। घटेका कारोबारबाट असारमा मात्रै झण्डै 12 अर्ब रूपियाँ राजस्व संकलन, कर वृद्धि हुनु अघि नै कारोबार बढ़्यो। अमेरिकालाई एआईमा चुनौती दिँदै तीनको घोषणा, विश्वव्यापी सहकार्यको आह्वान। पटकको फिफा विश्वकप फुटबलमा युवा खेलाड़ीहरूको उदय, मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाड़ी।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: हर घर लेख हरेश, हर घर में प्रकट हुने राम, बन्यो साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहीबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: सजिलोको शिर,
1: मणी चोडको काख,
5: स्वच्छ सुन्दर र शुद्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
5: मेलबाट टाढा,
1: शहरबाट नजिकै,

0: स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: जुली अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9816946566 र 9841924481। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा वर्षा आउने बित्तिकै विभिन्न सड़क जलमग्न हुने क्रम बढ़दै गएको छ। हिजो वर्षापछि माइतीका र रामनगर लगायतका क्षेत्रमा सड़कमा पानी जम्दा गाड़ी सञ्चालन प्रभावित भएको हो। ट्राफिक प्रहरीले सड़कमा पानी जम्दा गाड़ी एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सृजना हुने र दुर्घटनाको जोखिम बढ़ने भएकाले वर्षायाममा तीव्र गतिमा गाड़ी नचलाउन सुरक्षित दूरी कायम गर्न आग्रह गरेको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव अहिले सतर्कता तह भन्दा तल झरेको जनाएको छ। हिजो बेलुकी नदीको बहाव सतर्कता तह पार गरेपछि विभागले नदी आसपास डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुला गर्ने तयारी भएको छ। विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म मात्र हुनेछ। पशुपतिनाथको दर्शनमा जाने श्रद्धालु भक्तजनको सहज सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको तयारी भइरहेको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, टोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मखन महादेव लगायत काठमाडौँका ठूला साना सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ। बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिड़ियाखाना बन्द हुँदा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। ललितपुरको जावलाखेलमा रहेको चिड़ियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सामान्य दिनमा दैनिक 1700 देखि 1800 आगन्तुकले चिड़ियाखाना भ्रमण गर्ने गरेका थिए। शनिबार 5000 देखि 7000, आइतबार 3500 देखि 5000 जनासम्मले चिड़ियाखानामा समय बिताउने गरेका थिए। पुनसंचालन भएको पहिलो दिन साउन 1 गते 800 जनाले मात्र चिड़ियाखाना भ्रमण गरेका छन्। र प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकीका आदित्य वाल्मीकि रहेका छन्। उनीहरूले मोबाइल ब्याङ्किङ समेतबाट 1,96,03,000 रूपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। वर्षा आउने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने समस्या कायम हुन्, बागमती नदीको बहाव घटे पनि सतर्क रहन आग्रह। साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो, विशेष पूजा बिहान 8:30 बजेदेखि 12 बजेसम्म र बर्ड फ्लूका कारण जावलाखेलमा रहेको चिड़ियाखानालाई 3 करोड़ रूपियाँ घाटा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: मीठा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: बाढी र डुबानबाट बच्न के गर्ने
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: उज्यालो रेडियो नेटवर्क
1: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सुप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेट सँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेगनाथ गौतमसँग गरिएको कुराकानी पनि छ।
1: जो निम्न हुन्छ, जो गरीब हुन्छ, जो अपाङ्ग हुन्छ, जो दुर्घटनाबाट पराजित हुन्छ र नेपाल सरकारले ल्याएको नीति बीमा नीतिले जम्मा 3,00,000 दुर्घटनाको दिन्छ तर 50,00,000 रूपियाँ ती संघ संस्थाले सेवामूलक संघ संस्थाले खर्च गरेर त्यो एउटा चाहिँ घाइतेको जीवन रक्षा गरेको त्यहाँनिर यस्ता यी चाहिँ संरचनाहरूलाई कुनै पनि सरकारले मैले अब एउटा दुईटा भन्न भनेर कुनै अर्थ छैन। विगतदेखि वर्तमानसम्म त्यसको अध्ययन भएन तर अहिले के आयो भने सस्तो लोकप्रियताको हकमा मानन विज्ञहरू विज्ञताको नाममा पनि फेरि अब चाहिँ त्यही किसिमको चाहिँ
0: कार्यक्रममा सवारी साहित्य पनि छ। यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं सड़क विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत चाबेल गौशाला खण्डमा भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको तपाईंलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रमको अर्को अंकमा प्रसारण गर्नेछौ। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पनि व्यवस्थित तरिकाले अगाडि बढ़ाइएको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। वर्षातको समय छ, बाहिर निस्कदै हुनुहुन्छ र लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने मौसम तथा बाटोको अवस्था बुझेर मात्र निस्कनुहोला। ट्राफिक अपडेट पछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। अब पूर्वाधार विकास आयोजनाहरूमा रूख कटानका लागि मन्त्री परिषदको निर्णय नचाहिने भएको छ। मन्त्री परिषद बैठकले पूर्वाधार तथा वातावरणीय व्यवस्थापनका सन्दर्भमा संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउने स्वीकृति सम्बन्धित मन्त्रालयले दिन सक्ने निर्णय गरेको हो। यससँगै अब रूख कटान स्वीकृतिको निर्णय गर्न मन्त्री परिषदमै पुर्याउनु पर्ने प्रशासनिक झन्झट भने हट्ने भएको छ। विगत 4 वर्षदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको छ। सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको हो। यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा 2082 कार्तिक 12 गते भएको सम्झौता अनुसार निर्धारित समयभित्र 12,00,000 स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी रहेका आवेदन व्यवस्थापन गर्न 2083 वैशाख 4 गते दोस्रो चरणको सम्झौता गरी थप 15,00,000 अनुमति पत्र छाप्ने कार्य शुरू गरिएको थियो। उक्त दोस्रो चरणको काम पनि 2083 असार 32 गते सम्पन्न भएसँगै कुल 27,00,000 स्मार्ट लाइसेन्सको छपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ। अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमति पत्र नवीकरण गरेका सेवाग्राहीको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब 3,000-5,000 विवरणका आधारमा 24 घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्दै आएको पनि मन्त्रालयले जनाएको छ। यस व्यवस्थाबाट नयाँ लाइसेन्स वितरण प्रक्रिया थप छिटो र व्यवस्थित भएको छ। मंत्रालय का अनुसार सुरक्षण मुद्रण केन्द्र मार्फत अब सात प्रदेश सरकार तथा संबंधित यातायात मंत्रालय संग समन्वय करी सवारी चालक अनुमति पत्र छपाई संबंधी समझौता करने तैयारी भई रहेको छ। सूचना तथा संचार मंत्री डाक्टर विक्रम तिमल सिन्हा को विशेष पहल निरंतर समन्वय र उच्च प्राथमिकता का कारण लामो समयदेखि छपाई हुन बाँकी रहेका सबै 27 लाख सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको हो। राजमार्गहरूको चौड़ाई र लम्बाई बढ्दै गर्दा यसको मरमत सम्हार खर्च धान्न अरबौं रकम खर्च हुने गरेको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको कार्यमूलक तथा विविध विषयको लेखा परीक्षण प्रतिवेदन 2083 का अनुसार सरकारको ठूलो खर्च यसै क्षेत्रमा केन्द्रित भइरहे पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन। प्रतिवेदनका अनुसार मरमत र पुनर्निर्माण कार्यमा ढिलाइका कारण सार्वजनिक सम्पत्तिको मूल्य ह्रास, दुर्घटनाको जोखिम तथा आर्थिक क्षति बढ्दै गएको अवस्था छ। महालेखाको कार्यमूलक प्रतिवेदन अनुसार राजमार्गहरूको मरमत सम्हारका लागि सड़क बोर्ड नेपालका नाममा विगत 5 वर्षमा 68 अर्ब 74 करोड़ 90 लाख रूपियाँ बजेट विनियोजन भएको थियो। यसको 81.4% अर्थात 55 अर्ब 96 करोड़ 43 लाख रूपियाँ निकासा गरिएको थियो। आर्थिक वर्ष 2077-78 81-82 अवधिमा सो रकम राजमार्गहरूको मरमत सम्हारका लागि निकासा भएको हो। सड़क सञ्जालहरूको योजनाबद्ध नियमित मरमत सम्हार नहुँदा सड़क थप जीर्ण भई पुनर्निर्माणको भार बढ़ने, दुर्घटना वृद्धि हुने लगायतका जोखिम बढ़ेको प्रतिवेदनमा औंल्याइएको छ। आवश्यकता अनुसार बजेट विनियोजन तथा मरमत सम्हार गर्ने निकायबीच आवश्यक समन्वय मार्फत योजना सञ्चालन प्रक्रिया प्रभावकारी बनाई सड़क मरमत सम्हारमा कार्य दक्षता अभिवृद्धि गर्नुपर्ने भनाई महालेखा परीक्षक कार्यालयको छ। सड़क बोर्ड नेपालले विगत 5 वर्षमा हासिल गरेको आवधिक मरमतको औसत प्रगति 57% र पुनर्स्थापना तथा पुनर्निर्माणको औसत प्रगति 44% रहेको छ। योजनाबद्ध आवधिक मरमत र पुनर्स्थापना तथा पुनर्निर्माण कार्यलाई जोड़ दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। सड़क विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत चाबेल गौशाला खण्डमा भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लानमा यस्तो प्रस्ताव गरिएको हो। चक्रपथ विस्तार अन्तर्गत कोटेश्वरदेखि कलंकी विस्तार भइसकेको छ। कलंकीदेखि वसुन्धरा खण्डमा चाँडै चीन सरकारले काम शुरू गर्दैछ भने महाराजगंजदेखि धोबीखोला चपल कारखानासम्म 700 मिटर बनिसकेको खण्डको यही वर्ष ठेक्का लाग्दैछ। तर चाबेलदेखि गौशाला खण्डमा सड़क विस्तार सम्भव नदेखिएपछि भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको हो। चाबेलदेखि गौशाला खण्डमा सड़क विस्तार गर्न खाली जग्गा नभएको र विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्र भएकाले एलिभेटेड सड़क पिलर उठाएर बनाइने निर्माण पनि नमिल्ने भएपछि विकल्पमा सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको हो। मास्टर प्लान अनुसार प्रस्तावित चाबेलदेखि गौशाला भूमिगत सुरुङ मार्गको लम्बाई 1,563 मिटर छ। यो हालको 4 लेनको सड़क मुनि 2 तहको निर्माण हुनेछ, जसमा माथिल्लो तहको सुरुङबाट उत्तरतर्फ चाबेलतिर र तल्लो तहबाट दक्षिणतर्फ गौशालातर्फ जाने सवारी साधन गुड्नेछन्। भूमिगत सुरुङ मार्गको कुल चौड़ाई 15.5 मिटर रहेको छ, जसमा सवारी गुड्न तल र माथि 2.5-6.5 मिटर फराकिला बाटो बनाइनेछ। त्यस्तै सुरुङ मार्गको दुवैतर्फ भित्री सोल्डर 0.25 मिटर र बाहिरी सोल्डर 1.1 मिटर रहनेछ। सुरुङ मार्गमा आइपर्ने आपतकालीन अवस्थामा उद्धारका लागि तल्लो तहको सुरुङ मार्ग मुनि आपतकालीन सुरुङ मार्ग बनाउने प्रस्ताव गरिएको छ। यो सुरुङ मार्ग टर्नर बोरिङ मेसिन टीबीएम ले खन्ने प्रस्ताव गरिएको छ। टीबीएम मेसिन जमीन मुनि पठाउन सुरुङमा चाबेलचोकको उत्तरतर्फ लन्च सफ्ट निर्माण गरिनेछ। त्यसपछि क्रमशः निसिमले सुरुङ खन्न शुरू गर्नेछ। यसको रिसिभिङ सफ्ट गौशालामा रहनेछ। यो सुरुङ खन्नु अगाडि नै चाबेल चोक सुधार गर्नुपर्ने प्रस्ताव गरिएको छ। सुरुङ खन्दा उक्त सड़कमा सवारी साधन सञ्चालनमा रोक लगाइने छैन। यद्यपि सुरुङ खन्दा निस्कने माटो ओसार्न र प्रीकास्ट कंक्रीट ढुवानी गर्न प्रयोग हुने ठूला सवारी र उपकरणको आवत जावतको व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ। यो सुरुङ मार्गको लागत निकै महँगो र विश्व सम्पदा क्षेत्र नजिक भएकाले बन्छ बन्दैन भन्ने टुङ्गो छैन। तर बनेको खण्डमा चाबेल गौशाला क्षेत्रका जाम व्यवस्थापन र नेपालको शहरी सड़क पूर्वाधारमा नयाँ कोसे ढुङ्गा बन्नेछ। मध्य प्रदेशले ठूला सवारी साधनको चालक अनुमति पत्र लाइसेन्स दस्तुर दोब्बर भन्दा धेरैले बढ़ाएको छ। प्रदेश सरकारले आर्थिक ऐन 2083 मार्फत 2 पाङ्ग्रे तथा 4 पाङ्ग्रे साना सवारीको लाइसेन्सको दस्तुर 100% र हेवीको 133.33% ले बढ़ाएको हो। आर्थिक ऐन अनुसार अब मध्य प्रदेशबाट ट्रक, बस, लरी, रोड रोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्सकावेटर, ब्याकहोल लोडर, गर्डर लगायत वर्गको नयाँ लाइसेन्स लिँदा र नवीकरण गर्दा 7,000 रूपियाँ तिर्नुपर्नेछ। गत असार मसान्तसम्म 3,000 रूपियाँ थियो। यससँगै मधेसमा हेवी सवारीको लाइसेन्स देशका 7 प्रदेश मध्ये सबैभन्दा महँगो बनेको छ। अन्य प्रदेशमा हेवी सवारीको लाइसेन्स दस्तुर 6,000 रूपियाँ तोकेका छन्। सबै वर्गका सवारीको नयाँ वा नवीकरण हुने लाइसेन्सको म्याद भने 10 वर्षको हुनेछ। प्रदेशले लाइसेन्सको आवेदन शुल्क भने 500 रूपियाँ नै यथावत राखेको छ। वर्ग थपको दस्तुर भने दोब्बरले बढ़ाएको हो। यसअघि वर्ग एदेखि एफसम्मको वर्ग थप दस्तुर 500 रूपियाँ रहेकोमा अब 1,000 रूपियाँ लाग्नेछ। त्यस्तै वर्ग जीदेखि जेसम्मको 2,000 रूपियाँ तिर्नुपर्नेछ। यसअघि 1,000 रूपियाँ थियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरकारवाला निकायलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही भागमा अति भारी वर्षा हुन सक्ने जनाएको हो। यसै गरी मधेस, बागमती र अन्य हिमाली तथा पहाड़ी भूभागमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ। भारी वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, डुबान र घेग्रान बहावको जोखिम उच्च हुने भएकाले प्राधिकरणले पूर्व तयारीको लागि विशेष निर्देशन जारी गरेको छ। उक्त अवधिमा अत्यन्त जरूरी काम बाहेक घर बाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ। प्राधिकरणले मौसम सम्बन्धी अध्यावधिक जानकारी र चेतावनीका लागि संचार माध्यम तथा आधिकारिक पोर्टलहरूमा नियमित रूपमा अवलोकन गर्न समेत ध्यानाकर्षण गराएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षा बारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव देखनाथ गौतमसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरहरु पनि टाटाका जेन्युइन पासहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदि अटो पास प्राइभेट लिमिटेड थापाथली काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो

0: Sakura, Pashtabijan, Jio Radio Network.
1: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाई सुन्दै हुनुहुन्छ सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 मेगाहर्ज सँगै उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ भर्खरै हामीले एउटा गीत सुनेका थियौं लेख्नु भएको थियो हर्क साउदले संगीत थियो यसमा मनोज थापा मगरको र स्वर शरण गुरूङ राजबहादुर गुरूङ उषा गुरूङ र प्रिया गुरूङको यो गीतलाई हामीले दिएका थियौं चलचित्र पेन्सन पट्टाबाट कार्यक्रममा अब पालो सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमसँग गरिएको कुराकानीको उहाँलाई हाम्रो प्रश्न थियो
2: पछिल्लो समयमा विभिन्न खालका परिवर्तनहरू भएका छन् यातायातको क्षेत्रमा र यातायात सुधारको निमित्त भनेर विभिन्न कदमहरू चालिएका छन् सरकारको तर्फबाट यहाँहरूको संघ संस्थाको तर्फबाट र कतिपय चाहिँ सरकारवाला निकायहरूबाट पनि ध्यान आकर्षण गराइएको छ यो पछिल्ला गतिविधिहरूलाई हेर्दाखेरि चाहिँ यातायात व्यवसाय राष्ट्रिय महासंघले चाहिँ कसरी लिएको छ
3: वर्तमान हाम्रो वैशाख 27-28-29-30 गते पोखरामा सम्पन्न 7 राष्ट्रिय महाधिवेशन पश्चात हाम्रो महाधिवेशनमै व्यावसायिक हित र नेपाल सरकार र वर्तमान अवस्थालाई आधुनिकरण अब नेपालको यातायातलाई आधुनिकरण र वैज्ञानिक बनाउन उपभोक्तामुखी बनाउने हाम्रो 27 बुँदे कार्ययोजना अन्तर्गत हामीले भावी कार्ययोजना महाधिवेशनबाट पारित गरेर आयौं आउने क्रममा आइसकेपछि हाम्रो महासंघको पहिलो केन्द्रीय कमिटिको बैठक जेठको 4 गते चाहिँ असार 4 गते बस्यो असार 4 गते बसिसकेपछि हामीले सर्वप्रथम त महाधिवेशन सम्पन्न गर्ने सबै चाहिँ प्रमुख अतिथि लगायत सबैलाई हार्दिक धन्यवाद दियौं र दोस्रो एजेण्डामा हामीले के ल्यायौं भने हामीले जुन महाधिवेशनबाट पारित गरेका भावी कार्ययोजना थिए त्यसलाई क्रमशः कार्यान्वयन गर्ने भन्ने विषयमा रह्यो सर्वप्रथम महत्वपूर्ण विषय के थियो भने विगत 2049 सालदेखि बनेको जुन सवारी ऐन छ कार्यविधि छ नियमावली छ यसलाई समय अनुकूल परिमार्जित गर्नुपर्छ भनेर विभिन्न चरणमा हामीले नेपाल सरकारका विभिन्न सम्बन्धित मन्त्रालय निकायमा हामीले चाहिँ पहल गर्दै आएका थियौं र प्रत्येक पटक चाहिने फेरि चाहिँ मानव जति पटक चाहिँ सरकार बने सरकार परिवर्तन भए सरकार बन्ने क्रम भयो र कार्यविधि र ऐन संशोधन गर्ने प्रस्ताव मस्यौदा पनि भए तर त्यो टुङ्गोमा पुगेन होइन फागुन 21 गते पश्चात अहिले वर्तमान चाहिँ नयाँ जेएनजीको चाहिँ सरकार भनिन्छ तर नयाँ राष्ट्रपाको चाहिँ सरकार छ करिब 2/3 बराबरको सरकार छ यसले अवश्य पनि राज्यका विगतमा रहेका नीति नियमलाई समय अनुकूल परिमार्जित गर्दै र व्यावसायिक मुखी उपभोक्ता मुखी बनाउनका लागि चाहिँ यो वर्तमान सरकारले पहल गर्छ भन्ने विश्वास पनि लिएका छौं र त्यो बीचमा नेपाल सरकारले चाहिँ भौतिक पूर्वाधार यातायात मन्त्रालय नै अहिले चाहिँ मन्त्रालयको नाम विगतदेखि यो चाहिँ रहेको चाहिँ मन्त्रालयको नाम हटाएर पूर्वाधार विकास मन्त्रालय अन्तर्गत त्यसलाई चाहिँ राखिएको छ र त्यो सबैभन्दा हाम्रो महाधिवेशनले नै त्यो विषयमा आपत्ति विगतदेखि हामीले यातायात क्षेत्रको चाहिँ यत्रो चाहिँ सार्वजनिक यातायात क्षेत्र नेपालको भौगोलिक अवस्था नेपालका यातायात क्षेत्रमा लगानीकर्ताहरू जुन चाहिँ करिब 4 लाख सवारी साधन छन् 13 खर्ब चाहिँ नेपाली पुँजी फेरि यसमा नेपाली पुँजी मध्यम र निम्न वर्गको लगानी छ र यसमा करिब 15 लाख स्वरोजगार कर्मचारी प्रत्यक्ष रोजगारीहरूले सिर्जना गरेको छ यस अन्तर्गत 40 लाख परिवारहरू आश्रित छन् यो क्षेत्र एउटा महत्वपूर्ण क्षेत्र हो र यत्रो ठूलो क्षेत्रलाई समेट्ने विषयमा छुट्टै मन्त्रालय बन्छ भन्ने हामीले आश गरेका थियौं दुर्भाग्य त्यो कुरो चाहिँ भएन र अझै पनि विकास परिवर्तनका कुराहरू हुन्छन् यहाँलाई मैले भन्नुपर्दा हुन्छन् तर जुन देशको चाहिँ यातायातको चाहिँ स्वरूप परिवर्तन हुँदैन
4: त्यो यातायातलाई व्यवस्थित र विकसित गरिँदैन, यातायातको लगानी र यसलाई संरक्षण गरिँदैन, त्यो देशको विकास भएको कुरो चाहिँ नै हुँदैन। कुनै पनि बाहिरी मुलुक जानुहोस्, त्यहाँको यातायात व्यवस्थापन हेर्नुहोस्, झर्ना बित्तिकै यातायातको व्यवस्थापनलाई हेर्दा त्यो देशको स्वरूप चाहिँ नि देखिन्छ भने हाम्रो नेपालमा तर पनि यो मध्यम र निम्न मध्यम वर्गको लगानीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले देशभरि नै आफ्ना सदस्य संस्थाहरूलाई एउटा अनुशासित र व्यवस्थित मर्यादित बनाउने काम भयो। तर एउटा दुर्भाग्य के हो भने पटक पटक सरकारको चाहिँ नि कारणबाटै यो क्षेत्रलाई ध्वस्त बनाउने, यो क्षेत्रमा चाहिँ नि अनावश्यक चाहिँ नि मान्छेले चाहिँ नि ब्लेम लगाउने होइन, ब्लेम लगाउने होइन, अस्वस्थ प्रतिस्पर्धा गराएर सरकारहरूका के कारण यो यातायात क्षेत्र व्यवस्थित बन्न सकेको छैन, यो हाम्रो चाहिँ नि अनुभव हो। तर अहिले जुन जुन फेरि चाहिँ नि यो नयाँ सरकारले सवारी 2049 परिमार्जित गर्नलाई फेरि पहल गरेको छ र हामी पनि त्यहाँ चाहिँ हामीले सुझाव दिएका छौं। तर एउटा कुरो के आयो भने हामीले अमेरिका हेरेर, लन्डन हेरेर, बेलायत हेरेर हामीले चाहिँ हाम्रो देशको यातायात व्यवस्थापन गर्न लाग्यौं भने हामी चाहिँ पछाडि पर्छौं। तर यातायात व्यवस्थापन गर्न सबैभन्दा पहिला सरकारको यातायात क्षेत्रमा लगानी हुनु पर्यो र सरकारले सबैभन्दा पहिला पूर्वाधारहरू तयार गर्न पर्यो। यहाँ चाहिँ काठमाडौँ उपत्यकाभित्र एउटा संचार क्षेत्रमा काम गर्नुहुन्छ तपाईँ, चाहिँ काठमाडौँ उपत्यकाभित्र तपाईँ गोदावरीदेखि बुढा नीलकण्ठ जानुहोस्, तपाईँ त्यहाँसम्मको बाटो र त्यहाँसम्मको चाहिँ यो चाहिँ रत्नपार्कमा हेर्नुहोस्, विदेशमा जस्तै चाहिँ पिक एन्ड ड्रपहरू चाहिँ कति विकास छन्, यात्रु प्रतीक्षालयहरू छन्, गाडी यो समयमा यतिखेर आउँछ भन्ने कुरो छ। मात्रै सस्तो लोकप्रियताको भरमा यो मात्रै यातायात व्यवसायीलाई प्रताडित बनाउने, यातायात मजदुरमाथि आतंक बनाउने होइन, यो अनुशासित भएनन् जरिवानाहरूको चाहिँ वृद्धि गर्नपर्छ भन्ने, तर त्यो जरिवाना वृद्धि गर्ने विषयमा के का आधारमा वृद्धि गरिँदैछ त? हामीले पूर्वाधार तयार गरेका छौं, हाम्रो देशको भौगोलिक अवस्था त्यो छ, हाम्रो देशमा सरकारले त्यति नै लगानी गरेको छ र सरकारले सञ्चालन गरेको यातायात र प्राइभेट सेक्टरले सञ्चालन गरेको यातायात क्षेत्रमा के भिन्नता छ? तर यहाँ 99% मध्यम र निम्न मध्यम वर्ग, 65% स्वरोजगारले सिर्जना गरेको र यो देशको चाहिँ नि आर्थिक चलायमान करिब 17% यसले चाहिँ नि अर्थतन्त्रमा चाहिँ नि हिस्सा ओगटेको क्षेत्र हो। यसलाई गम्भीरतापूर्वक यसलाई चाहिँ नि अध्ययन गर्ने, यसलाई व्यवस्थित गर्ने कुरामा विगतमा पनि भएन, नभएकै हो। र एउटा चाहिँ नि लर्डको भरमा 74 सालमा सिन्डिकेट खारेज गरियो भन्ने कुरो जुन आयो, त्यो एउटा लहटको भरमा, एउटा केही चाहिँ नि माफियाहरूले को चलखेलको भरमा त्यो 20-40 दशकदेखि सञ्चालन भएका व्यवस्थित मध्यम र निम्न मध्यम वर्गले संघ समिति कानून बमोजिम संस्था दर्ता ऐन 2034 अन्तर्गत रहेका संघ समितिहरूलाई ध्वस्त बनाउने जुन काम भयो र त्यसपछि चाहिँ जब ध्वस्त बनाइयो, अहिले कम्पनी एन अन्तर्गत चाहिँ दर्ता भएपछि यो सबै व्यवस्थित हुन्छ भन्ने चाहिँ परिकल्पना गरियो, त्यसपछि यातायात क्षेत्र अस्त व्यस्त र ध्वस्त भयो। कारण के भयो भने कम्पनी एनले यातायात व्यवसाय मूलक संस्था भनेर चिन्दैन, उसले कुनै पनि चाहिँ व्यवसाय गर्नका लागि तपाईँले नेपाली नागरिकता लिएर जानुहोस्, तपाईँले चाहिँ अहिले जान बित्तिकै तपाईँको नाममा तपाईँले चाहे अनुसारको नाममा चाहिँ नि यातायात कम्पनी खोल्न सक्नुहुन्छ, अनि तपाईँसित त्यो चाहिँ नि खोलिसकेपछि तपाईँसित प्रमाण हुन्छ, यातायात कम्पनीको प्रोप्राइटर हुनुहुन्छ, त्यसमा सञ्चालक समिति 2-4 जना बनाइहाल्नुहुन्छ, बनाएपछि अब चाहिँ यसबाट पैसा कमाउन सकिन्छ भने, अनि त्यसबाट बिचौलियाहरू दलालहरू को चाहिँ वृद्धि, त्यो लाइसेन्सबाट नेपाल सरकारले दिएको कम्पनी एनले दिएको चाहिँ लाइसेन्सबाट अनि त्यहाँबाट तिनीहरूले के भन्नुभयो ल यहाँ आउनुहोस् अनि भन्ने भए यात्रुहरूलाई तानातान गर्ने भए टाउने भए अनि बुकिङ गरेर पठाउने भए उसित त त्यो बुक गर्ने क्षमता उसको कम्पनीले त दियो उसलाई टिकट काट्ने त दियो तर यातायात व्यवसाय मूलक संघ संस्था 20 वर्ष 40 वर्षदेखि चलेको एउटा व्यवसायहरूले सामाजिक सेवा अन्तर्गत नै ठूलो योगदान पुर्याएका छन् र यहाँहरूले मूल्याङ्कन गर्नुपर्दा देशभरि रहेका 124 रूपान्तरित कम्पनीहरू छन् जहाँ कि 5,000, 4,000, 3,000, 2,000, 10,000 सदस्य रहेका छन् तिनीहरूले त्यहाँनिर सामाजिक क्षेत्रमा नि काम गरेका छन् अन्ध अपाङ्ग असहायलाई जाने सहयोग गरेका छन् स्थानीय जाने सरकारलाई पनि सहयोग गरेका छन् र एउटा कोष बनेको छ त्यहाँ सबैका लागि जो निम्न हुन्छ जो गरिब हुन्छ जो अन्ध हुन्छ जो अपाङ्ग हुन्छ जो दुर्घटनाबाट पराजित हुन्छ र नेपाल सरकारले ल्याएको नीति बिमा नीतिले जम्मा 3,00,000 दुर्घटनाको दिन्छ तर 50,00,000 रुपियाँ ती संघ संस्थाले सेवामूलक संघ संस्थाले खर्च गरेर त्यो एउटा चाहिँ घाइतेको जीवन रक्षा गरेको चाहिँ यस्ता यी चाहिँ संरचनाहरूलाई कुनै पनि सरकारले मैले अब एउटा दुईटा भन्न भनेर कुनै अर्थ छैन विगतदेखि वर्तमानसम्म त्यसको अध्ययन भएन तर अहिले के आयो भने सशस्त्र लोकप्रियताको हकमा मानन विज्ञहरू विज्ञताको नाममा अनि फेरि अब चाहिँ नि त्यही किसिमको चाहिँ चलखेल गर्छ
1: यो थियो सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमसँग गरिएको कुराकानी अब भने फेसबुकमा तपाईँले लेख्नु भएको प्रतिक्रिया समेटौं उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अंकमा हाम्रो प्रश्न थियो वर्षातको शुरूआतसँगै हरेक वर्ष राजमार्गको यात्रामा हुने सकसको अन्त्य हुन के गर्नु पर्ला सबैले सकारात्मक प्रतिक्रिया जनाउनु भएको छ गुनासो भन्ने खालका त्यस्ता केही पनि आएका छैनन् अब आजको प्रश्न सड़क विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत
5: होइन एक कान्छा गीत गाउँदै कता हिँड्ने
6: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
5: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
6: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
5: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
6: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
5: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
6: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
5: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
6: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
7: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
5: 9,05,50,17,979
7: र 01,05,96,26,16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: शर्मिलाई बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समा भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दकीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखहरूमा सोझी सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: होइन एक गीत गाउँदै कता हिँड्ने?
1: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
0: खोज्दै हिँड्दै संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
1: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
0: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
1: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुँदैछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 98550179
2: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल किच्चेपाटी, काठमाडौँ।

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला। आन्तरिक मामिला

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसरी गर्छु।
0: नेपाल सरकार विज्ञापन हो।

0: मरेकी
1: हेर त रगतै रगत भयो च्यामा त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप बिच बाटोमा बाटो काटेको
1: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुन्थ्यो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: मृतकका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
4: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि मलाई तुल्य भयो
6: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वास नै समस्या देखियो
7: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ

0: रूपांतरण कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: यतै पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
4: हाम्रो मामुले भन्नुभएको उत पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र त्यस्तो त
5: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
6: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्मदर्ता दिनुहोस् त
1: जन्मदर्ता गरेको छैन नि म्याडम
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
6: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
9: तीन दिन भयो
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
9: के हुनु सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
6: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
9: महिनावारी भएको बेला खाना नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन्न नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
10: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
6: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो होइन अधिकार कार्यालय प्रमुखसँग
13: सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: सवारी साधन को इंजन और तेजस विभिन्न संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजन र तेजस को अवस्था रुजू वा अन्य कुनै कैफियत भई नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौनिक हिंसाबाट बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टुडियो टाइम
2: स्वापिन एयर बिहानको 11 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुनु एफएम सुनु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश रायद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको

0: डाक्टर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु
2: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: सधैँभरि रोजी

0: सिंह जिसमें हो हम लोग वही रोजाई
1: बाटा वचन र बचाओ यौजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ मेरो साथी
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल एउटा नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुख
10: ए बाबु नै न मेरो त हात खुट्टा अनुसा झमझम गर्छ तिनासले भुइँ बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त आउनुहोस् दिदी सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सोमबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986852 9824417718 9843349696 र 9861314472 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार।

0: सचिव मान्यता सम्पूर्ण विशेषज्ञ आजकल आफ्नो त यतिकार प्रतिको विगत तीन दशकदेखिको सुन्दर साथ यतिकार प्रतिन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला। यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो? के को हल्ला खुल्ला हो यो?
2: के हुनु डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुह सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जोत्न पाक्दैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
10: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
9: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइज कहाँ कहाँ उपलब्ध छ नि?
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने 10 कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375992222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
12: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
13: हो र के डेन्टल रे?
9: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु।
14: हाम्रा सेवाहरू
9: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
15: आज मेरो जन्मदिन हो, याद त छ नि।
16: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त।
15: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
16: ल अब आँखा खोल त।
15: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
17: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था गरेको छ।
18: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
19: किन खोज्नु भएको होला हजुर?
18: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
19: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
18: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
19: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
11: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
20: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। सरकार विज्ञापन।
11: 9 दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
15: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध 7061-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमुना श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगर पालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु।

0: check. City FM, the studio time. टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुम नगर पालिका पांच सोलु खुम्बू.
1: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. कञ्चनपुरको शुक्लाभाडामा च्याउ खोज्ने भएका 14 जना महिला सम्पर्क विहीन 3 दिनमा फेला, अन्यको खोजी चल्दै. पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो, जोखिम कायमै रहेकाले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह. लाइसेन्सको स्वास्थ्य परीक्षामा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह. स्वास्थ्य परीक्षण सहजसँगै सेवाग्राहीको समय र खर्च बस्ने विश्वास. गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा, युद्धका कारण 6,20,000 भन्दा धेरै विद्यार्थी पढ़ाईबाट वञ्चित. र सन् 2030 विश्वकप स्पेन पोर्चुगल र मोरक्कोमा आयोजना हुने. नेपाल खबरमा अब पूरा खबर. कञ्चनपुरको शुक्लाभाडा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जना मध्ये 3 जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ. शुक्लाभाडा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसेना दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाभाडा निकुञ्जभित्र जंगलमा भेलडाडी गाउँपालिका 2 का लक्ष्मी थापा मगर, सीता चौधरी र मंजू राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ. 3 जनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट झण्डै 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो. सेनाका अनुसार भेलडाडीकै 3 जना हिजो लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए. शुक्लाभाडाभित्र भिन्नत नगरपालिका 19 बाघफाटाबाट प्रवेश गरेका 14 जना महिलाको समूह भने अझै सम्पर्क विहीन छ. रणसिंह दल गणका अनुसार सम्पर्क विहीन महिलाहरूको खोजीका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ. बाघफाटा क्षेत्रबाट हिजो 200 महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए. जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको जानकारी दिनुभयो. पहिरोका कारण अवरूद्ध भएका पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन्. चितवनको इच्छाकामना गाउँपालिका 2 अन्तर्गत फिस्लिङको पानीधारा र चुम खोलामा आज बिहान पहिरो खस्दा नारायणगढ़ मुगलेन सड़क खण्ड केही समयका लागि अवरूद्ध भएको थियो. सड़कमा थुप्रिएको पहिरो हटाएपछि त्यस खण्डमा यातायात सञ्चालन भएको छ. त्यसै गरी धादिङको जवान खोलामा खसेको पहिरोका कारण अवरूद्ध भएको सड़क पनि सड़क सफा गरेपछि दुवैतर्फ गाड़ीहरू सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ. सड़क खोलेसँगै नारायणगढ़ मुगलिङ पोखरातर्फ जाने र पोखराबाट आउने गाड़ी दुईतर्फी चल्न थालेका छन्. वर्षाका कारण पहिरोको जोखिम भने कायम रहेको स्थानीय प्रशासनले जनाएको छ. त्यसकारण रातिको समयमा गाड़ी चलाउन भने रोक लगाउँदै आएको छ. प्रशासनले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक र यात्रुहरूलाई आग्रह गरेको छ. यसैबीच आज 35 जिल्लामा बाढ़ीको जोखिम रहेको छ. बाढ़ी पूर्वानुमान महाशाखा अनुसार रूकुम पश्चिम, रोल्पा, अर्घाँची र कपिल वस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बन्ने सम्भावना भएकाले बाढ़ीको उच्च जोखिम छ. यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम र दोलखामा बाढ़ीको जोखिम छ. त्यसैगरी चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, प्युठान, बाँके, बर्दिया, जाजरकोट, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका साना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ. जोखिम रहेका ठाउँमा नदीतटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ. यसैबीच ठूलो पानी पर्ने क्रम केही घटेको छ, तर केही ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले जारी गर्ने स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन व्यवस्था गर्न साथै प्रदेश सरकारलाई आग्रह गरेको छ. विभाग अन्तर्गत सवारी अनुगमन मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा गएको असार 32 गते जारी परिपत्र मार्फत प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था मिलाउन अनुरोध गरिएको हो. परिपत्र अनुसार अहिलेको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवा गुवाहीले अनावश्यक भीड़भाड़ अतिरिक्त आर्थिक भार तथा सीमित समूहको समानताबाट सिन्डिकेट जस्ता समस्या भोग्नु परेको उल्लेख गरिएको छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका इजाजत प्राप्त चिकित्सकहरूले जारी गर्ने स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिँदा सेवा प्रवाह थप सरल पारदर्शी एकरूप र प्रभावकारी हुने विभागको निष्कर्ष छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मदन पुरस्कार 2082 का लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक, नेत्रज्योति संघको पहलमा कर्णालीका 17,000 भन्दा बढ़ी नागरिकको आँखाको उपचार लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपात काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नबेग्ने गर्छ। उपेन्द्र हामीले कञ्चनपुरको शुक्ला फाटामा च्याउ खोज्न गएका 14 महिला सम्पर्क विहीन, पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो, मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबर हो। मदन पुरस्कार 2082 लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज 10 पुस्तकको सूची सार्वजनिक गरेको हो। 2082 मदन पुरस्कारका लागि प्राप्त भएका 298 पुस्तक मध्ये गुठीले 10 श्रेष्ठ सूचीका रूपमा छनौट गरेको छ। यी 10 पुस्तकहरू माध्यमबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार गुठीले सार्वजनिक गरेका श्रेष्ठ 10 पुस्तकहरूमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरण गढ़को इतिहास, वीणा जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्ड नाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारमको सलह र डाक्टर नवराज केसीको स्वस्पर्श र नरिशको हिउँद रहेका छन्। 2081 सालको मदन पुरस्कार छुदेन काबिनुको पुस्तक उर्मालाले प्राप्त गरेको थियो। नेपाल नेत्रज्योति संघद्वारा संचालित हिमालय आँखा अस्पताल पोखराले कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा आँखा उपचार सेवा विस्तार गर्दै गएको छ। गएको आर्थिक वर्ष 2082-83 अस्पतालले कर्णालीका 17,649 जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरेको छ भने 953 जनाको निशुल्क आँखाको शल्यक्रिया गरेको जनाएको छ। अस्पतालका अनुसार बाह्य कार्यक्रम मार्फत 7,217 जनाको निशुल्क आँखा परीक्षण गरिएको छ भने चन्द्रनाथ आँखा अस्पताल जुम्ला तथा मान्न कालीकोट सिमकोट हुम्ला जुम्ला सिंझा र गंगवाड़ी मुगुमा रहेको आँखा उपचार केन्द्र मार्फत 10,432 जनाले उपचार सेवा लिएका छन्।

र अस्थायी शिक्षण सिकाई केन्द्र संचालन भए पनि आवश्यक शैक्षिक पूर्वाधारको अभाव रहेको छ। अहिले विद्यालयमा झण्डै 850 जना विद्यार्थी अध्ययनरत रहेका छन्। युद्धका कारण 6,20,000 भन्दा बढ़ी विद्यार्थी नियमित पढ़ाईबाट वञ्चित भएका छन् भने 20,000 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न फिफा विश्वकप 2026 को समापन सँगै अब विश्व फुटबलको ध्यान 2030 को विश्वकपतर्फ केन्द्रित भएको छ। सय वर्षको इतिहास बनाउन लागेको विश्वकप 2030 अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण हुनेछ। आउने विश्वकप पहिलोपटक प्रतियोगिता 3 महादेश र 6 देशमा आयोजना हुनेछ। फिफाले विश्वकपको शताब्दी वर्षलाई ऐतिहासिक बनाउन स्पेन, पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजक राष्ट्रको रूपमा चयन गरेको छ। साथै सन् 1930 पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणका विशेष खेलहरू आयोजना हुनेछन्। उजाला रेडियो नेटवर्क।

पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खोल्यो, जोखिम कायम रहेकोले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह। लाइसेन्सको स्वास्थ्य परीक्षणमा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह। स्वास्थ्य परीक्षण सहज, सँगै सेवा रहेको समय र खर्च बस्ने विश्वास। गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा, युद्धका कारण 6,20,000 भन्दा बढ़ी विद्यार्थी पढ़ाईबाट वञ्चित। र सन् 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। 203 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क 98.9 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला।

0: स्नेहकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: घरबाट निस्किनु अघि धारा बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
8: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
7: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।

0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजे देखि 10 बजे सम्म उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्जमा
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: अत्यधिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुन दुखुम्ब नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार। लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनि धुपकुण्ड नगरपालिका पाँच सैली सुनखुम्बु।
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उदानगर पाँच समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दौ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: Not the rules of the body, it's just my routine.

0: हाम्रो पहिलो रोजाई
1: हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा सुनेकी आफन्तको साथीलाई परिचित नदिँदा जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833668418
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
3: वन जंगल को छेउमा घर आँगन पर्ने भई होसियारी अपनाउनु जोखिम टार्ने भई वारी पारी

0: साथी भाई खोजनो नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अरुणासँग झमझम गर्छ पिलासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सोनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843789852 9824417 18 9843449696 र 9861313472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु
1: पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
8: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार।

0: त्यो भन्ने त सबै विशेषज्ञ आजकल आफ्नो त
1: डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने तुलना छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
11: खेतबारी जोत्न खोपाई गर्न ल्यान्ड बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
12: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010 20895 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
13: भनेर पो बसेछ त बिरामी हो क्या हो
14: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
13: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
14: हो र के डेन्टल रे
15: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
13: हाम्रा सेवाहरू
15: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
17: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्नला र? ल आँखा बन्द गर त।
17: त्यसै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
18: ल अब आँखा खोला त।
17: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840056 र 9867300620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5, सलेरी, सोलु।

Yes, they might have a day.

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुगत कुण्डु नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेट प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युबलाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाठ पुर्जाहरू

0: के दोषहरू पक्रिनु भएको छ?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौ सर।
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र
4: मिनिङलाई त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासकुस कुराउँदैछ? के भयो भन त?
5: के होइन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

सासुर बाप कोदो को रक्सी छ्याङनी गाप मेरी सिगार के खाने के सुने आफ्नो विचार यो मलाई दाइजोमा माया चाहियो जम्बरी बम्बरी तिमीलाई सम्हाली राख्छु बुढो हमसरी तिमीलाई तिम्रो हरेक बनपछि शुद्धमा तिम्रो गरिदिन्छु बिघा बारी गरिदिन्छु मखिनामा घरले तपाईँ गरिदिन्छु पाँच बिघा गरिबलाई दान गरिदिन्छु म

0: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड। धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधी हालेको
2: न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है किरा नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुप्रभात गुरुआमा।
2: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार
12: विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
13: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
12: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
13: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
12: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
13: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
12: नेपाल सरकार

0: नमस्कार सेविका दीदी
1: नमस्कार नमस्कार दुईजी को भय स्वास्थ्य चौकी गए जांच कराई तो
2: स्वास्थ्य चौकी तो मगी हाल दीदी उनके गाड़ो मानी लाशु नी
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
0: हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुँदैन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ

0: प्रत्येक यूनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: यता नआवै बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुँदैन, सुन न उनी, होइन कि सफा गरी भइहाल्यो नि।
2: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
6: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
6: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
6: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: उहु ला
8: मरे नि के हो?
7: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, लगिहालो लगिहालो। यो
7: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन
6: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: खै जन्मदाता दिनुहोस् त
6: जन्मदाता गरेको छैन नि म्याडम
3: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
6: मलाई त थाहा नै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
6: पहिला कसैले भन्नु
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड
9: साथी हेर न के खतरा समाचार आइसक्यो अब चाहिँ
10: के आयो त्यस्तो यत्तिकै पत्ती आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथिन यसो त जसले लेखिहाल्छ नि
9: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
10: तिमीलाई थाहा थिएन
9: थाहा थिएन
10: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
9: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
10: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
11: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
12: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
12: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
11: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
12: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
11: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
12: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
12: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नु पर्छ।
11: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
11: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या सरुमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भाइको म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
17: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
18: ए बाबु, हतियार सच बालेर जाऊ।
19: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
18: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
19: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
18: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
19: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
18: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
16: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन।
20: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँचसम्म नलाग्ने, आत्मविश्वास सुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

0: प्रोनु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Studio time.
2: It's 2 PM. We support the budget.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुकुन नगर पालिका 500 कुंडू.
2: ए श्याम भाई, जो पारी को बाटो बनाने वाले काम थाले का थे, तर रोके था. किन हो? तिमलाई केही थाहा छ?
3: खोई दीदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे. के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाई, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ.
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न.
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ. नमस्कार उपप्रमुख.
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ. कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ.
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू.
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो. अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ.
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.

0: पत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिए।
1: ए के भो दौडिदिई पो आइस त।
0: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड। आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: उहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टीवी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेक्किनी, तालछा, वाल, मिक्सर, नर्मल सर्वर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याप तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौँ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: सुन्न, हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र होइन होला त्यस्तो त?
5: सरिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सन्तानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
3: हेर्नुहोस् त, यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: गुरुआमा।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

छर्फेक्ट ऐसामा मत छुटेर उठेको पैसामा जिन्दगी छर्फेक्ट ऐसामा मत छुटेर उठेको पैसामा छैन मनमा चोट चुकिलो छ कोट मेरो घरको परेसामा पैसाको कोट राजाको गजिनी बाँधे म त पैसाको

सबको लागि साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी मेरा वरिपरि सबको लागि साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दै त ऐसामा सुतेर उठेको पैसामा जिन्दगी चल्दै त ऐसामा सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ चोट मेरो घरको परेसामा पैसाको मोट सत्तामा कुर्सी ढाल्दैछ म त पैसा

0: जमिन छ तराईमा मेरो खाता पाछ सुनै को गराईमा मेरो पाछ तारे हो तल सहरैमा हेलिकप्टर दिन आउँछ गराईमा मेरो लाख तिखा जमिन छ तराईमा मेरो खाता पाछ सुनै को गराईमा मेरो पाछ तारे हो तल सहरैमा हेलिकप्टर दिन आउँछ गराईमा जिन्दगी चल्दै छ ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै छ ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट चुकिलो छ चोट मेरो घरको कर्ता पैसाको मोट रकेट चढेर हिँड्दिन्छ म त अन्तरिक्षै किनिदिन्छु रकेट चढेर हिँड्दिन्छु म त अन्तरिक्षै किनिदिन्छु
1: चार

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौं, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।

0: नमस्कार सही सेविका दीदी
1: नमस्कार नमस्कार दुई दिन को स्वास्थ्य चौकी गए जांच कराई रहे
2: स्वास्थ्य चौकी तो मगी हाल दीदी उनके गाड़ो मानी लाशु नी
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
0: हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन हो
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
7: तीन दिन भयो
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
7: केही हुनु छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
6: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
7: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
8: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
6: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं केही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: नेपाल
9: सरकार विज्ञापन बोर्ड
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन
10: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन डाक्टर साहब
7: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
10: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
7: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
7: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
10: हजुर
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्सी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
10: हवस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो
12: ला मरे नि के हो?
11: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ दिन बाटोमा बाटो काटेको।
11: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्दियो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खै जन्मदाता दिनुहोस् त।
10: जन्मदाता गरेको छैन नि म्याडम।
7: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
10: मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
0: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उनले साथी हेर नै के खतरो समाचार आइसक्यो भाइ फ्रेन्ड अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्तिन यसो त जसले पनि लेखिहाल्छ नि
0: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक बरु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
2: गराउ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हँ तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागि उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
4: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरु नै होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिए बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौ
10: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
11: पर्दैन आमा त्यही पुग्ने त हो
10: एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
11: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
10: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
11: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
10: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
11: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
12: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
13: नेपाल सरकार विज्ञापन हो
14: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन नदीमा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड माग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश
15: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
14: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
15: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नदखौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
14: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
16: हेलो
17: हेलो बहिनी सन्चै छौ
16: हजुर सन्चै छु हजुरलाई कस्तो छ
17: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
16: अनि हुलाकमा त जानु
17: हो नि हुलाकमा जाऊ न
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
17: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
16: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
17: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
16: ए सहरमा मात्र होला नि
17: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
16: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार।

0: सदरमुकाम सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध ल्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुरेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल गर, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम

0: उच्च यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज प्रहर आएका 14 जना महिला आफ्नै घर फर्किए, च्याउ थोक्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणको लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू। प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा। ब्रेन्ट क्रूडको मूल्य 3% बढेर प्रति ब्यारेल $90 नाग्यो। विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 वटा उपाधि। नेपाल खबरमा अब पूरा खबर। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लामा ससाना नदीमा बहाव उल्लेख्य बढ़न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गोर्खा, रूपन्देही, अरखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च छ। विभागका मौसमविद विनोद पराजुलीले तीन जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि गाड़ी सञ्चालनमा आएका छन्। चितवनको इच्छा कामना गाउँपालिका 2 अन्तर्गत फिस्लिङको पानी धारा र चुम खोला तथा धादिङको जवान खोलामा खसेको पहिरो पछाएपछि गाड़ी चल्न थालेका छन्। बाढ़ी र पहिरोको कारण देशका विभिन्न ठाउँमा 8 वटा प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मेची अरण्यको र पृथ्वी राजमार्ग केही सड़क खण्डमा त्यस्तै दिक्तेल भोजपुर मध्य पहाड़ी सड़क, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण गाड़ी चलेका छैनन्। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बच्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्क विहीन भएका 14 जना महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो उनीहरू आफ्नै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै पुगेर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरे रहेका बेला महिलाहरू भने आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमा बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएको उनीहरूको भनाई छ। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 जना राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 मध्ये 9 जना एकै परिवारका हुन्। यस्तै शुक्लाफाटा क्षेत्रको बेलडाँगीमा हिजै हराएका 3 जना भने हिजो बेलुका नै फेला परेका थिए। सम्पर्क भएका सबै महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओपिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्य पालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्न सक्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउने गरेको भन्दै सजग रहन आग्रह गरिएको हो। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा पुग्ने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ। आफू खुसी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीहरूमा घाउ बढ़ेर अवसर समेत हुने गरेको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू धल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध अवसरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0574-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालमा बाल यौन दुराचारको सजाय काटेर स्वदेश फर्किएको एक अमेरिकी नागरिकलाई अमेरिकाकै संघीय अदालतले पनि दोषी ठहर गरेको छ। 58 वर्षीय केनेथ जोसेफ कुन्सलाई अमेरिकी न्याय विभागले नेपालमा गरेको 3 कसुरमा दोषी ठहर गरेको हो। विदेशी बाल यौन दुराचारीलाई बालक उपलब्ध गराउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई 2073 सालमा काठमाडौँको ठमेलबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको फैसला अनुसार नेपालमा 9 वर्षको कैद सजाय भुक्तान गरी अमेरिका फर्किएका उनलाई त्यहाँको कानून प्रवर्तन निकायले 2025 सेप्टेम्बरमा पुनः पक्राउ गरेको थियो। हिरासतमै रहेका कुम्स विरूद्ध आउँदो 28 सेप्टेम्बरमा अमेरिकी अदालतले सजाय सुनाउने अमेरिकी न्याय विभागले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारल $90 भन्दा माथि पुगेको छ। यो मूल्य गएको जून 11 यताकै सबैभन्दा धेरै हो। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य द्वन्द चर्किएपछि स्ट्रेट अफ हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी र साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ। यसैबीच भूराजनीतिक तनावका बावजूद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 0.40% घटेको छ भने चाँदीको मूल्य 1% बढ़ेको छ। अब खेल खबर। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गए राती अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले हराउँदै विश्व फुटबलमा वर्चस्व कायमै रहेको छ। स्पेनले दोस्रो पटक विश्वकप उपाधि जितेको छ। स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई 1-0 पराजित गरेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मका गरी 16 विश्व तथा अमेरिकी उपाधि युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डेला फुएन्टेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग चलिरहेको छ। विश्लेषकहरू आइरहेका नयाँ खेलाड़ी र व्यवस्थापकीय कुशलताका कारण फुटबलमा स्पेनको भविष्य उज्जवल देखिने विश्वास गर्छनृ।
6: चार बन्जेन मित्रको खबर सुरु गर्नु अघि

0: एल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू यो 2 करोड़ सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01577
2: नमस्कार सेनसेनिका दिदी
3: नमस्कार नमस्कार
2: बिजीसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
2: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
2: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
4: नेपाल सरकार विज्ञापन हो
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
5: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
7: यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
8: 3 दिन भयो
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
8: केही हुन सुन नहुने होइन कि सफा गरी भइहाल्यो नि
7: जेसुकै भन म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
8: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
9: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
7: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
5: महिनावारीलाई मर्यादित बनाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार
10: हिमालमा घामो पर्दा मिठो बोली बोल्छ हिमालमा घामो पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु

0: लेकिन आयो अपने भाका अपने बोली सोलू लेकिन आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डी नगरपालिका छ 0.4

नमस्ते नमस्कार अनि लोकसंगीत अभिवादन सम्पन्नमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित वरिष्ठ गीतकार छ प्राविधिक मित्रको साथमा आवाजमा छु म सुर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाखाम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं र आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा छौं र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका रोगी राखी आफ्ना नजिकका मात्र एकजना मित्रलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका रोगी राखी आफ्ना नजिकका मात्र एकजना मित्रलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै एकान्ततिर हुनुहुन्छ होला मेलापातिर हुनुहुन्छ होला अनि रोपाईतिर हुनुहुन्छ होला र कतिपय साथीहरू गोठालामा पनि हुनुहुन्छ भने धेरैजना साथीहरू चाहिँ खाजा खाने तर्खरमा पनि हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौ हामी तपाईँहरूको टेलिफोन लाइन आइहाले भने हामी दिने नै छौं तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको हलखबर बुझ्दै अनि तपाईँहरूको गाउँठाउँको मौसमको बारेमा पनि जानकारी लिँदै चाहिँ हामी तपाईँहरूको रोजाइमा पर्न सफल निकै नै मिठा लोक बाकाहरू सुन्दै मनोरञ्जन लिँदै अनि दिँदै चाहिँ अगाडि बढ्नेछौ र आउन सक्नुहुनेछ 97 64 49 70 लाइन चाहिँ खुल्ला रहेको छ र अब भने चाहिँ हामी गीततर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र 97 64 49 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन चाहिँ फटाफटै तयारी गर्दै गर्नु होला र अहिले भने चाहिँ हामी गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ बनाईमा कुनै बसे बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ रामजी खान र सम्झना लामी छाने मगरको आवाजमा सजिएको यो मिठो बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला हामी छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा। एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: next to your heart. Solo FM 101.2 MHz.
1: हिमालमा घामो पर्दा मिठो बोली बोल्छ हिमालमा घामो पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.0

0: कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटोको यो भने पहिलो अनि छोटो विश्राम रहेको थियो। पहिलो अनि छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरिला भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा बस्ती हुने गर्दछौं। आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा रहेका छौं र कोही मित्र टेलिफोन लाइनमा जोडिसक्नु भएको छ, उहाँलाई स्वागत गरिहालौ। को हुनुहुन्छ, कहाँबाट? हेलो,
1: गुड
0: आफ्टरनुन दर्शन, नमस्ते। पुष्पा कार्की जितेन्द्र बाचा हुँदै हुनुहुन्छ है?
1: हजुर।
0: अनि पुष्पाजी के छ हाल खबर? नयाँ आउनु सुनाउनुहोस्। अनि आजको दिन कसरी बित्दैछ त पुष्पाजीको? अनि खाजा लिनुभयो कि बाँकी छ त पुष्पाजीको? हाम्रो पनि भइसक्यो भन्नुपर्छ है पुष्पाजी। र ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाँका रोप्न चाहनुहुन्छ त पुष्पाजीले? पक्कै पनि योगी तपाईँको लागि राख्नेछौ। आफ्नो नजिकै मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: सर्वप्रथम हजुरका लागि मिठो भोइसमा एकदम कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरका लागि, अनि रेडियो अस्ट्रेलिया सम्पूर्ण परिवार यो गीत सुनेर इन्जोय लिनुहोला भन्दै, अनि मलाई चिन्ने सम्पूर्णले यो आनन्द लिने र पानी झरिन गीत सुनेर चाहिँ भन्दै बिदा हुन्छु तपाईँलाई।
0: ओके भाइ, साथी हुनुहुन्थ्यो सोलेप तिङ्गाबाट पुष्पा कार्केजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत रोज्यो भने साथीले छिटिसक्नु भएको छ। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लेख भएको रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ। र 97649 50 79 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन चाहिँ तयारी गर्दै गर्नुहोला। र अहिले भने चाहिँ हामी पुष्पाजीको रोजाईतर्फ नै जानेछौ। उहाँको रोजाईमा पर्न सफल निकै नै मिठो अनि रमाइलो गीत रहेको छ। सुशीले मोलुङ खुलाको बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ कुमार नदीकारी र वन्दना पाण्डेको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

0: स्वागत गर्दछु भर्खरै मात्रामा चाहिँ हामीले निकै नै मिठो लोक बाखा सुसिली मोलङ खुलाको बोलको लोक बाखा सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँहरूले पनि सुन्नुभयो होला, सँगसँगै गाउनु भयो होला, सँगसँगै नाच्नु भयो होला र कोही मित्र टेलिफोन लाइनमा जोडिसक्नु भएको छ, उहाँलाई स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो
0: जी, नमस्ते नमस्ते। नमस्ते नमस्कार हजुर, कसरी हुनुहुन्छ कहाँबाट?
1: परमिला
0: ओखलढुङ्गाबाट बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: के गर्दै हुनुहुन्छ त परमिला जी यो समयमा?
1: पानी परिरहेछ
0: दिदी, बसिरहेको छु। नानी खाजा दिनुभयो कि बाँकी छ त परमिला जीले? मेरो चाहिँ भइसक्यो भन्नुपर्छ है परमिलाजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाखा रोज्न चाहनुहुन्छ त परमिलाजीले? कुन गीत भन्नुभयो? तिमीलाई पार बिना रुना भन्नुभयो। पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ, आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झनु छ है। साथी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट परमिलाजी हुनुहुन्थ्यो, उहाँले पनि निकै नै मिठो बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका चाहिँ रोक्न चाहनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solaefm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोला एफएम फेसबुक पेज मार्फत पनि तपाईँहरूले चाहिँ हामीलाई सुन्न सक्नुहुनेछ र तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउने फुर्सद भएन भने चाहिँ तपाईँहरूले चाहिँ हामीले तपाईँहरूका निमित्त राखेका निकै नै मिठो लोक बाका चाहिँ सुनेर मनोरञ्जन लिनु होला भन्न चाहन्छु र अहिले भने चाहिँ हामी परमिलाजीको रोजाईतर्फ नै जानेछौ। उहाँको रोजाईमा पर्ण सफल निकै नै मिठो लोक बाका रहेको छ, तिमीलाई पार्दिन रुना बोलको लोक बाका रहेको छ, जसमा आज आवाज गर्नुभएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ रामजी खान र त्यसै गरी टिका पुनको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

मौन दुखलाई पन्छौन मौन मौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे, तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो 101.2 MHz।

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलुदुत कुण्डे नगरपालिका छ 0.6

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाहकको यो भने दोस्रोनी अन्तिम विश्राम रहेको थियो। दोस्रोनी अन्तिम विश्राममा पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सेनाफ्राम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र कोही मित्र टेलिफोन लाइनमा जोडिसक्नु भएको छ, उहाँलाई स्वागत गरिहालौं। को हुनुहुन्छ कहाँबाट?
1: हेलो,
0: नमस्ते नमस्कार, गुड आफ्टरनून। खुटाङबाट मदन श्रेष्ठ जी बोल्दै हुनुहुन्छ होइन? ल ठिक छ त मदनजी, अनि के छ नयाँ नयाँ खबर, अनि आजको दिन कसरी बित्यो त मदनजीको? अनि के भएर अस्वस्थ हुनुभयो त मदनजी? धेरै ज्वरो आउने गरी काम गर्नुहुन्छ क्या हो मदनजीले?
1: होइन दिदी, ठिकै हो भनौँ न।
0: ल ठिक छ, अनि मदनजीको खाजा भयो कि बाँकी छ त?
1: मेरो बाँकी नै छ, तिम्रो भयो कि बाँकी छ?
0: आज चाहिँ मेरो भइसक्यो भन्नुपर्छ है मदनजी। म त मदनजीलाई नि तर खाजा त सम्झँदै खाएको नि मैले तपाईँलाई नै। ठिकै छ त, धन्यवाद छ दिदीलाई। ल ठिक छ मदनजी, आज खोटाङतिरको मौसम कस्तो छ त? ल ठिक छ मदनजी, अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त मदनजीले? तपाईँको लागि यो गीत तपाईँ राख्नु छ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: हुन्छ, यदि मिठो भइसकेको कारणले सुन्दाहुन्छ तपाईँको लागि दिदीको लागि सम्पूर्णको लागि भन्छ दिदी, मन्जुसित एकदम सम्झिरहेको छु दिदी, बोल्न नपाइन् भन्दै साथी त धेरै हुनुहुन्छ, सम्पूर्ण होला भन्दैछु दिदीको भाइ।
0: ओके भाइ, साथी हुनुहुन्थ्यो खुटाङबाट मदन श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि निकै नै मिठो लोक बाका रोज्दै भने साथी छुरिसक्नु भएको छ। र अब भने चाहिँ हामी पनि कार्यक्रमबाट विदा लिने समय भने भइसकेको छ र कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ। र यति जोसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो, त्यसै गरी कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो र त्यसै गरी चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ तपाईँको कामको बाजु पनि अन्तिम समय सुनेर साझेल हुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्दै जी कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ। मदनजीको रचाइमा पढा सफल निकै नै रमाइला गीत रहेको छ। म त धरती तिमी आकाश भयो भने बोलको लोक बाका रहेको छ। र यो लोक बाका छाड्दैछु आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी सोमबारे बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लम शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: बत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो दौडिदिन्छ आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा पाए पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: विवाह का लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्छ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सानो खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन्दर एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग www.sunfm.com संसारभरिक साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सुन हालचाल लिएर आइपुगे म सरस्वती पुरी। भारतको कोलकाता बन्दरगाहबाट पहिलो पटक विराटनगरका लागि छुटेको कालको रेल आइपुगेको छ। शुक्रबार कोलकाताबाट कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगर कस्टम यार्ड आइपुगेको हो। पहिलो पटक आएको कार्गोमा स्वस्तिक आयल इण्डस्ट्रीजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ छन्। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेल मार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वी नेपालका उद्योग व्यवसायीलाई राहत महसुस गरेका छन्। कालको रेल सेवाको शुभारम्भ कोलकाता स्थित नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्य कोलकाता भन्सार कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड कोन कोरका अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर गरेका थिए। विराटनगरमा भन्सार कार्यालयका कर्मचारी र व्यापारीले रेलको स्वागत गरेका छन्। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गराउने निर्णय गरेको छ। सरकारका सचिवहरूको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। मन्त्री परिषद बैठकले गत असार 18 गते एकीकृत प्याकेजको व्यवस्था गर्ने निर्णय स्वीकृत गरेको थियो। उक्त निर्णयलाई शीघ्र कार्यान्वयन गराउने निर्णय भएको हो। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि नेपाल सरकार मन्त्री परिषदले 2018 स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गराउने निर्णयमा भनिएको छ। सरकार सचिवहरूको बैठकले सार्वजनिक विधा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। सरकारका सचिवहरूले बैठकले शनिबार र आइतबार 2 दिन विधा थालिएपछि सार्वजनिक विधा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको सहसचिव संयोजक तमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ। उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनाकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 भन्दा माथि पुगेको छ। यो मूल्य गएको जुन 11 हप्ताकै सबैभन्दा धेरै हो। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य द्वन्द चर्किएसँगै स्टेट अफ हर्मुजल मार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको समाचार संस्था एफपीले जनाएको छ। अन्तिममा खेल समाचार। 2 वर्ष अघि बर्लिनमा युरोपियन च्याम्पियन बनेको स्पेन गए राति अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो उपाधि जितेको छ। यसअघि स्पेनले सन् 2008 युरो कप जितेको 2 वर्षपछि सन् 2010 पहिलो पटक फिफा विश्वकपको उपाधि जितेको हो। स्पेनले पछिल्लो सफलताले पुरूष तथा महिला खेलमा उनीहरूको उल्लेखनीय वर्चस्वलाई निरन्तरता दिएको छ। स्पेन पुरूष र महिला दुवै विश्वकपको उपाधिकी साथ जित्ने पहिलो देश हो। सन् 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई 1-0 हराएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सोलवाफा न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजे सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलवाफा सुन्दै गर्नुहोला। नमस्कार।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
1: हो र? होइन होला त्यस्तो त.
2: सोहिता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: केही होइन मिस,
2: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
3: हुन्छ.
4: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
6: मलाई मुख र घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए.
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो.
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
10: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ. ए कान्छी, जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज.
11: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त. जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त. ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ.
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु धुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्.
11: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ.
5: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ. चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ.
12: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ.
5: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418.
11: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु.
12: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र.

0: ساتھی بھائی بجنو
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेनन्
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको

0: ट जुत्ता चप्पल बच्चादेखि वृद्ध सम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोली रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843349096 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

शिव मान्यता सबसे विशिष्ट है आजकल आत्मता यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटका कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शिल्पकार

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संग्रहालय।

गुड आफ्टरनून, नमस्ते, नमस्कार, सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीति गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौं। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेसिन 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौं र सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेसिन 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रबाट मलाई सिर्की लमु सेपाली सपोर्ट गरिदिनुहोस् भने म आवाजमा छु रेविका राई र डिना नगर पनि सुनौ आज बस्ने गीतका टिप्सहरू।

0: भर्खरै मात्र हामीले यहाँ मिठा मिठा गीतका क्लिप सुनि सकेका छौ। अब भालो तपाईँको सन्तलन सिटी सुन्न सत्तरीको लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आफूले मन पर्ने गीत रोजेर चाहिँ आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। है त तिम्रो मनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। नमस्ते नमस्कार, गुड आफ्टरनुन, कहाँबाट बोल्दैछ? खोटाङबाट मदन श्रेष्ठ। मदनजी यो समयमा के गर्दैछ? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। ल ठिक छ त नि, मदनजीले खाजा लिनुभयो त? हाम्रो पनि भइसक्यो भन्नु पर्ला खाजा। मदनजी, अनि मदनजीले खाजामा के लिनुभयो नि? ओहो, किन ढिला गर्नु भयो नि मदनजीले आज?
1: आज ढिलै भयो भनौँ न।
0: ले ठिक छ त नि, आज मदनजीले के काम गरेर आजको दिन बिताउनु भयो मदनजी?
1: ज्वरो आइरहेछ, आज सुतिरहेको छ, काम गरिसकेको छैन भन्नु भयो दिदी।
0: ओहो, के भएर ज्वरो आएन? अलिक धेरै काम गर्नु भयो जस्तो छ मदनजीले। ल ठिक छ त, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, त्यसोबाट जोगिनु होला भन्न चाहे। र मदनजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, र आज कुन गीत रोज्नुहुन्छ नि मदनजीले? ओके, तपाईँको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त? ओके बाई बाई साथी हुन्थ्यो खुटाङबाट मदन श्रेष्ठ। मदनजीले पनि एकदम मिठो गीत रोजेर साथी सुटिसक्नु भएको छ। र त्यसको लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट कल गर्नुहुन्छ? खोटाङबाट कल्पना राई। कल्पनाजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै गोठालो गरिदिनुहुन्छ नि? के को गोठालो गरिदिनुहुन्छ नि कल्पनाजीले? वस्तु गोठालो गरिदिनुहुन्छ नि? तपाईँको गाई वस्तु चाहिँ कतिवटा छ नि? ल ठिक छ त नि, कल्पनाजीले खाजा लिनुभयो त नि? हाम्रो पनि भइसक्यो भन्नु पर्ला। अनि कल्पनाजीले खाजामा के लिनुभयो नि? ओहो, आलु खानुभयो छ नि? आलु र खोर्सानी एकदम मजाले खानुभयो होला है कल्पनाजी? ल खुटाङको आलु पनि हामीलाई सुनकुमतिर पठाउनु होला है त। ओके, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदम मिठो कुराकानी भइ नै सकेको छ। मदन श्रेष्ठले एकदम मिठो गीत रोजेर सुटिसक्नु भएको छ, त्यो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है त? ओके बाई बाई, साथी नै थियो खुटाङबाट कल्पना राई हुनुहुन्थ्यो, कल्पनाजी पनि सुनिसक्नु भएको छ। र अब हामी गीत रोजाइतर्फ नै जानेछौ है त। हाम्रो मदनजी र हाम्रो कल्पनाजीको रोजाइमा पर्ण सफल गीत रहेको छ, हर्ष सँगै भने गीतको बोल रहेको छ। एकदम मिठो गीत रहेको छ, जुन चाहिँ क्याप्टेन मोजी भाटेले एकदम मिठो गीत रहेको छ, जसमा आवाज बढ्नुभएको छ अजु पन्ता र सुगम पोखरेलको आवाजमा। सोचेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सधैँ कार्यक्रम गीतै गीतको पहिलो अनि छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನೆ ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಾತತ್ ವ್ಯವಸ್ಥಾ ಕಾರ್ಯವಿಧಾನ ಪ್ರಭಾವಿಸುವ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜೀಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಕೋರಿದೆ. ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ವಸುಕ ಸೇವಾರು ಪ್ರಾಪ್ತಗೊಂಡ ಸಕ್ರಮೇಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಅನುರೋಧ ಕರಿಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮ ಕಸಿಕ ಪ್ರಲೋಭನ ನಗರಿ ಆತ್ಮ ಸೇವಾ ಲೀನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕರ್ದ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮ ಕುರಿ ಗ್ರಾಸ ಆಯ್ನ ಗ್ರಾಸ ಸುನಿ ಅಧಿಕಾರ ಕಾರ್ಯಾಲಯ ಪ್ರಮುಖ ಶರ್ಮಾ ಸೂಜಿ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಸಕ್ರಮೇಶ ಕೋಸ್ತಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ನಗರ್ हत्तेरी का दीदी यह नया घर बनाना कस्तो तनाव को काम रहे बिजुली को सामान कि बजार का चार चार वा पसल चारे कत पाए अब सामान लिना काठमंड जान पर्ने हो कि क्या हो धत बहन तिमी कस्तो समना में छो बिजुली को सामान लिना काठमंड कानू हम्रे सुरुखो में सब थोक पाइन त ए हो र दीदी कह पाइन न तो खोज्ता खोज्ता था कि सक्य हो लसुन बहनी सुरू दुपकुंड नगरपालिका ओडा नंबर पांच में रहकर शांति स्टोर एण्ड सप्लाई खोनी यहां बिजुली का संपूर्ण नया सामान होलसेल तथा खुद्रा मूल्य में पाइश बोर्ड आधुनिक स्मिथ वायरिंग का सामान जे खोजो तही तैयार लौ नया सामान पाइने पुरानो सामान मरमत होने ये तो ढूंढा खोज्ता बेलता मिले जस्ते भीदी हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलू दुपकुंड नगर पालिक वडा नंबर पांच सल्लेरी सोलू खुम्बु यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाउन का साथ ही नया तथा पुराना सामान मरमत पनि थप जानकारी का लागि संपर्क नंबर गुरूकुल नारायण श्रेष्ठ 9763-0054-84 विवेक श्रेष्ठ 9862-82-0000 सुनो दुपकुंड नगरपालिका पास कलिरी सुनो आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ.
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ. सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ. दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ. दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ. आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ. आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ. चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ. विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ. वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ. पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ.
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858-78-305 र 9861-34-213.
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु.
0: यौन हिंसाबाट बचौ र बचाऊ. यौनजन्य हिंसा सामाजिक अपराध हो. बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्. हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ. अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ. बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ. त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं. बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं. आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश.

0: connects to your heart.
1: Zulu FM 101.2 MHz.

0: कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्रामलाई पनि बाहर गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हामीसँग चारवटा गीत बाँकी रहेको छ, आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ 97 64 49 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँबाट बोल्नुहुन्छ? उदयपुरबाट सलिना परियार। अनि सलिनाजी, यो समयमा के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको। अनि सलिनाजीको हाल खबर के कस्तो छ नि? हाम्रो पनि समग्रमा एकदम ठिक ठाक छ भन्नु पर्ला। सलिनाजी, अनि सलिनाजी खाजा लिनुभयो त? अनि खाजामा के लिनुभयो नि सलिनाजीले? ओहो, खाजामा चटपटी पो खानु भएको? ल ठिक छ त, धेरै चाहिँ खानु भएन, कुनै बेला खानुपर्छ चटपटी नि। ल एकदम खुसी लाग्यो सलिनाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज्नुहुन्छ नि सलिनाजीले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने छ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: फर्स्टमा चाहिँ दिदीहरूको लागि भन्न चाहन्छु, सुमन परियार, सुवना परियार, यशोदा परियार, ममता परियार, अनि सीता परियार, अजिता परियार भन्दै थाकिन्छु। ओके, बाबाई दिदी।
0: ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट सलिनाजी हुनुहुन्थ्यो। सलिनाजी पनि छुटिसक्नु भएको छ। एकदम मिठो गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झिकन भने छुटिसक्नु भएको छ। र त्यसको लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँबाट को बोल्नुहुन्छ? उदयपुरबाट सुमनजी। अनि सुमनजी, यो समयमा के गरिदिनुहुन्छ सुमनजी? गाई बाख्रा हेर्दै हुनुहुन्छ। अनि गाई बाख्रा कतिवटा छ नि सुमनजी? अनि एक्लै नै हेर्नु भएको गाई बाख्रा चाहिँ? ल ठिक छ त। अनि सुमनजी, खाजा लिनुभयो त? ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ सुमनजी। सलिनाजीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। त्यो गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट सुमनजी। सुमनजी पनि छुटिसक्नु भएको छ। र अब हामी गीत रोजाईतर्फ पनि जानेछौ है। हाम्रो सलिनाजी र हाम्रो सुमनजीको रोजाईमा पर्ण सफल गीत रहेको छ। एकदम मिठो गीत पढेको छ है, जुन चाहिँ जोखो माया जोखिँदैन भन्ने गीत रहेको छ, जसमा आवाज गर्नुभएको छ मेलिन राई र विष्णु घिमिरेको आवाजमा सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि फर्स्ट एड हुनेछौ।

0: भर्खरै मात्रामा हामीले यो मिठी सुनि नै सकेका छौ। जोखो माया जोखिँदैन भनौ भन्ने एकदम मिठो गीत रहेको थियो। पक्कै पनि यो गीत सुनेर कतिजना साथीले मनोरञ्जन त पक्कै पनि लिनुभयो है। एकदम मिठो गीत रहेको थियो, नाचो नाचो लाग्ने एकदम मिठो गीत रहेको थियो है। र हामीसँग अझ पनि तिमीहरूलाई गीत बाँकी नै रहेको छ। 97649 70 को लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। मेरो लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट हुनुहुन्छ? उदयपुरबाट सीताजी। सीताजी अनि सीताजीको हाल खबर के कस्तो छ नि? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला सीताजी। अनि सीताजीले खाजा दिनुभयो त? आज हाम्रो चाहिँ भइसक्यो भन्नुपर्दा है सीताजी। नैतिक सुत सीताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज सीताजीले कुन गीत हेर्नुहोस् हुन्छ नि? ओके, पक्कै पनि हाम्रो सीताजीको लागि यो गीत बस्ने इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो रिपोर्टबाट सीताजी। सीताजी पनि छुटिसक्नु भएको छ, एकदम मिठो गीत रोज्नु भएको थियो। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97649 50 57 70 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्ते
0: नमस्कार जी। नमस्ते नमस्कार, कहाँबाट हुनुहुन्छ? गोरी मगर उदयपुरबाट। अनि गोरी जी यो समयमा के गर्दै हुनुहुन्छ? ओहो, प्रोग्राम सुन्दै खाजा खाँदै हुनुहुन्छ नि। खाजा मात्रै के लिँदै हुनुहुन्छ नि गोरीजीले? ओहो, एकदम मिठो खानु भएछ। लट्ठी सुत राम्रोसँग खानु होला, हाम्रो भाग पनि राखिदिनु होला है त। सुन्छ, फेरि प्रोग्राम सुन्दै थिएँ, आफूले मात्र नखाइदिनु होला नि त। प्रोग्राम सुन्दै गर्दाखेरि त फेरि कुनै बेला खाइसकिन्छ नि त होइन? ल ठिक छ त गुरुजी, आजको दिनमा के गरेर बिताउनु भयो नि गुरुजीले? ओहो, धान रोप्नु भयो, अब त सक्न लाग्नु भयो होला है उदयपुरतिर? ल ठिक छ त गोरीजी, र कार्यक्रममा सहभागिता गराउनु भएको छ। हाम्रो सीताजीले विरतीको मिठो तीर्सना भन्ने गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका मन मुटु भित्रका साथीलाई सम्झन सक्नुहुनेछ है। गोरीजीले पनि एकदम आफ्ना नजिकका मित्रलाई सम्झिकन भने साथी छुटिसक्नु भएको छ। र अब हामी सीताजी र गोरीजीको भुजाइतर्फ पनि जानेछौ। एकदम मिठो गीत रहेको छ, पिरातीको मिठो तीर्सना भन्ने गीत रहेको छ है। यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। सुन्दिनुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे। 97 64 49 57 70 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गर्दछु। हेलो नमस्ते।
2: हेलो दिदी नमस्ते।
1: नमस्ते नमस्कार, कहाँबाट हुनुहुन्छ?
2: म सप्तरीबाट धान्दा मगर।
1: सप्तरीबाट तपाईँको नाम?
2: धान्दा मगर।
1: धनराज मगर बोल्दै हुनुहुन्छ?
2: हजुर।
1: सप्तरी कुन ठाउँबाट बोल्दै हुनुहुन्छ धनराजी? लेफ्ट सप्तरी। अनि कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ धनराजी? ओहो, धेरै पछि फोन गर्नुभएछ नि। बिचमा कता हराउनु भएको थियो धनराजी? ठिक छ त, नि के मार्फत हामीलाई सुनिदिनुहुन्छ धनराजी? हाम्रो पात्रबाट सुनिदिनुहुन्छ, एकदम खुसी लाग्यो यसरी सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि आगे दिन सहभागिता जनाउँदै गर्नुहोला है धनराजी। अनि धनराशीले खाजा लिनुभयो त? हामीले पनि लिइसक्यो भन्नु पर्ला। धनराशीले खाजामा के लिनुभयो? धनराशीले खाजामा के लिनुभयो नि?
2: हजुर,
1: ठिक छ त, मिलाएर खानुभएछ, एकदम खुसी लाग्यो। र कार्यक्रम सहभागिता जनाउनु भएको छ धनराशी। र आज कुन गीतहरू सुन्छ नि धनराशीले? ओके, पति पनि हाम्रो धनराशीको लागि एकदम मिठो गीत बस पनि आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ हजुर, सुलेखन जति पनि साथीहरूले सुलेखा सुन्ने बस्नुहुन्छ उहाँ सम्पूर्ण गरेर मेरो उतिक्रममा रहनु मन बाबा र मेरो
1: ओके बाई बाई साजिल हुन्थ्यो सप्तरी बाटा धनराशी हुनुहुन्थ्यो धनराजी पनि एकदम मिठो गीतहरू रोजेर साथी छुटिसक्नु भएको छ। र उहाँले युवा पनि जानेछु भन्ने थिए। टेलिफोनलाई भएको मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। नमस्ते जोडले, कहाँ बाटोको योगदान हुन्छ? उदयपुर काब्लीबाट सीतामा गयो। सीताजी यो समयमा के गर्दै हुनुहुन्छ?
3: हजुर, म यो समयमा
1: गाई गोठालो गर्दै हुनुहुन्छ। अनि सीताजी अनि खाजा लिनुभयो त? हाम्रो पनि भइसक्यो भन्नु पर्ला। भर्खरको साथीले एकदम मिठो गीत रोजेर सुनिसक्नु भएको छ। गीतमा फेरि आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
3: भर्खर कल गर्नुहुने दाई धनराज मगरलाई पनि भन्न चाहन्छु। अनि भाउजू गरी मगर साथी सम्झन प्रदप मानवी गरिया बुना मगर सर्दिना श्रेष्ठ लक्ष्मी मगर एकजना साथी धेरै हुन्छ सम्मुख लागि भन्छु तपाईँ भाइ।
1: ओके बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट सीताजी। र हामी गीत रोजाई तर्फ नै जानेछौ। हाम्रो धनराज मगर र सीता मगरजीको रोजाईमा पूर्ण सफल गीत रहेको छ गाउँछ जिन्छ नेपाली भन्ने गीत रहेको छ, जुन चाहिँ राष्ट्रियले सम्बोधित गीत रहेको छ। यो मिठो गीत हामी सुन्छौँ, त्यसको साथ उपस्थित हुनेछौँ।

0: भर्खरै मात्र महानिर्दय मिठो गीत सुनिरहे सकेका छौ। दौसो गीत निवाली भन्ने गीतको बोल रहेको थियो। पक्कै पनि गीत सुनेर कतिजना साथीले मनोरञ्जन त लिनुभयो र हामीसँग अब एउटा मात्र गीत बाँकी रहेको छ। आउन चाहनुहुन्छ भने सम्पन्न 9564570 को लाइन बुटेजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तिर्खु लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते।
1: नमस्ते नमस्कार दिदी।
0: नमस्ते नमस्कार, कहाँ माटीको बोल्दिनुहुन्छ? सिन्धुली सिकलबाट भूमिका सुनवार। भूमिकाजी यो समयमा के गरिदिनुहुन्छ?
1: दिदी
0: बिरामी भएर सुतिराख्नु भएको छ। अनि कहिलेदेखि बिराम पाउनु भएको नि? ठिक छ त, मेडिसिन खानु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है। भूमिकाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ, त्यो गीतको नाम भन्नुपर्ने हुन्छ है भूमिकाजी। हाम्रो भूमिकाजीको लागि यो गीत बस्ने आत्मा नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। सिन्धुली सिक्कलबाट भूमिका सुनवार। भूमिकाजीले पनि एकदम मिठो गीत रोजेर सुटिसक्नु भएको छ र अवश्य पनि हामी कार्यक्रमबाट बाई बाई भन्ने बेलामा हामी आइ नै सकेका छौँ। साथीहरूको फोन लाइन हामी लिन सक्दैनौँ। आज धेरैजना साथीलाई कल गर्नुभयो र धेरैजना साथीसँग मिठो मिठो कुराकानी नै भयो, एकदम खुसी लाग्यो। र कल गर्ने प्रयास गर्ने सहभागिता जनाउने र आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई विशेष गरिकन एकमुष्टमा म हृदयदेखि नै आभार प्रकट गर्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्द कोठाको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ, जुन चाहिँ हाम्रो भूमिकाजीको रोजाइमा पढ्न सफल गीत रहेको छ। प्रशंसा महिमा नेपाली भाकीमा यसको लाइन गोला भन्ने गीतको बोल रहेको छ। यो मिठो गीतको गीतमा चाहिँ आवाज भर्नु भएको छ जुन देवनका आवाजमा सजेको मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट कार्यक्रम प्रस्तुता देवीका राई पनि बुझ्न चाहन्छु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतना मूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा चक्कल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले फिरेको रकम

नमस्कार, पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.solehfm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ पांच बजे को सरहालसा लिएर आइपुगे म शर्मिला पुरे। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै वहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आर्थिक नीति निर्माणसँगै बजारमा समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनु भएको छ। चलेको प्रधानमन्त्री सुगुङको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल फचले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियामन लगायतका विषयमा जानकारी गराउनु भएको थियो। एसए नेपाल स्कर्ट एक्सचेन्जका अध्यक्ष अमृत लम्साल, स्कर्ट ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासको लागि सरकार लागि परेकाले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले थप सुविधा पाउने भएका छन्। मन्त्री परिषदले कारागार नियमावली संशोधन गर्दै कैदीबन्दीको सुविधा विस्तार गर्ने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार कैदीबन्दीले हरेक वर्ष नयाँ तन्ना पाउनेछन्। यसअघि कैदीबन्दीले दुई वर्ष एक थान मात्र तन्ना पाउँथे। कारागार नियमावली 2083 अनुसार कैद भुक्तान गरिरहेकाहरूले हरेक वर्ष नयाँ तन्ना उपलब्ध गराउने कारागार व्यवस्थापन विभागका निर्देशक चमेन्द्र न्यौपानीले जानकारी दिनुभएको छ। कारागारमा कैद भुक्तान गरिरहेको कैदीबन्दीले पाउने चाडपर्व खर्च पनि बढ़ाएको छ। चालू आर्थिक वर्षबाट कैदीबन्दीले चाडपर्व खर्च बापत 500 रूपियाँ पाउनेछन्। यसअघि दिएको आयको 300 रूपियाँलाई बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। यस वर्षदेखि सरकारले कैदीबन्दीलाई स्वास्थ्य बीमाको सुविधा पनि दिएको छ। अमेरिका र इरान बीच बढ़दो संघीय तनावको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारेल 90 डलर भन्दा माथि पुगेको छ। यो मूल्य गएको सुनेखार यताकै सबैभन्दा धेरै हो। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य बन्द सकेसँगै ट्रेस्ट अफ युमिज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको समाचार संस्था एफएससीले जनाएको छ। इरानी सैन्य लक्ष्यमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रमा सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्य गरिरहेका लगानीकर्ताको कारण एसियाली क्षेत्रमा बजारमा मिश्रित कारोबार भएको हो। आगामी आर्थिक वर्षलाई कानून सुधार निर्माण वर्ष घोषणा गरेको कानून मन्त्रालयको लक्ष्य पूरा गर्नको लागि आवश्यक तयारीमा विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ। कानून मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानून शाखा भाषाका बीच छलफल भएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्री गौतमको सचिवालयले बताएको छ। कानून निर्माण वर्ष सफल बनाउन तथा संघीय संस्थालाई आवश्यक विधायक कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण गरिएका 166 विधेयकको लक्ष्य पूरा गर्नको लागि आजबाट छलफल थालेका हौं। मन्त्री गौतमले जानकारी दिनुभएको छ। यो छलफल प्रत्येक महिनाको पहिलो सोमबार हुने पनि वहाँले जानकारी दिनुभएको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिम कर्णालीको पहाड़ी क्षेत्रका केही ठाउँ बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। सिन्धुपाल्चोक रूपन्देही दाङलोई कायका जिल्ला र आसपासमा आरी घोप्चे वर्षा भएको छ। अन्य जिल्लाहरूमा पनि खेती पातीका लागि पर्याप्त वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। अहिले मनसूनको निम्नचापी रेखा 14 ठाउँभन्दा उत्तरतर्फ रहेकाले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसम
विधा मीन कुमार अरियालले जानकारी दिनुभएको छ। वहाँका अनुसार आज भोली देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने सम्भावना छ। आज राति मधेस कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघाश्र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको अरियालले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मस्कोले युक्रेन सेनालाई सहयोग पुर्याइरहेका बन्दरग्राहहरूमा प्रहार जारी राखेको छ। रूसी रक्षा मन्त्रालयले युक्रेनी सशस्त्र बलका लागि राखेका इन्धन र लुब्रिकेट भण्डारमा ट्रकहरूमा क्षति पुर्याएको बताएको छ। ओडेसा बन्दरग्राहमा रहेका ती ट्रकहरूमा हतियार र लोइटरिङ मुनिसन प्रयोग गरी आक्रमण गरिएको हो। रूसी रक्षा मन्त्रालयका अनुसार जुलाई 20 राति रूसी सेनाले युक्रेनी सेनालाई सहयोग गर्न बन्दरग्राहहरूमा आक्रमण जारी राखेको थियो। जुलाई 18 रूसी सेनाले नेप्च्यून कोस्टमा मिसाइल सिस्टमको नौसर प्रहार गरेको थियो। उक्त आक्रमण निकोलाइज क्षेत्रमा स्कन्दक ब्याबिस मिसाइल र गेरान चार शिकार ड्रोन प्रयोग गरेर गरिएको हो। अन्तिममा के समाचार। अमेरिका क्यानाडा र मेक्सिकोमा सम्पन्न फिफा विश्वकप 2026 समापन सँगै अब विश्व फुटबलको ध्यान सन् 2030 विश्वकपतर्फ केन्द्रित भएको छ। सय वर्षको इतिहास मनाउन लागेको विश्वकप सन् 2030 अहिलेसम्मकै सबैभन्दा विश्व संस्करण हुने छ। आउने विश्वकप पहिलो पटक प्रतियोगिता 3 महादेश 6 देशमा आयोजना गरिनेछ। फिफाले विश्वकपको 70 वर्षलाई ऐतिहासिक बनाउन स्पेन पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजकको राष्ट्रको रूपमा चयन गरेको छ। साथै सन् 2030 पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणमा विशेष खेलहरू आयोजना गरिनेछ। मुख्य आयोजना देशहरू स्पेन पोर्चुगल मोरक्को हुने भने विशेष उद्घाटन खेल आयोजना गर्ने देशहरू उरुग्वे अर्जेन्टिना पाराग्वेमा हुनेछ। विश्वकप 2026 जस्तै विश्वकप 2030 पनि 48 राष्ट्र सहभागी हुनेछन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0358520 फोन वा solefmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्थाहरूलाई सुधार साल सकियो बसेको सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनको लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2 13।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता क्षतिमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: Just come, just come. Just come, just come. Just come, just come.

0: यौन हिंसाबाट बचौं र बचाउ यौनकन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनकन्य हिंसाको भुक्तमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार यसैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पादन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: मा अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनुका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: जंगल को सुना घर आतंक।

0: さっきは行くぜの नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: न जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा छैन नि
1: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंक में खाता

0: हुन अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ। त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन
2: राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोनी रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुख।
5: मेरो त हात खुट्टा अनुनासा झन्झन गर्छ, पिनासले भण्डारण बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने परार छ, थाकेर भिडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको पनि हुन्छ। आउनुहोस् दिदी, सँगै जाउँ।
7: यहाँ नफा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथ रोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाज, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986952, 9824417718, 9843439096 र 9861314472। आन्जी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: तो तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दियो, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यो त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
5: हुन्डाका विशेषताहरू:
6: जापानिज उच्च प्रहरीबाट उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाउ र भरपर्दो,
6: अफरका लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
6: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू:
6: ओखलढुङ्गा र खोटाङको डिजिटल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
5: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
6: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिश्रम नगरपालिका 11, गोरुमारे भुजान, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 037590222, 9852288002 र 9842803000।

सबै बिर्सिसके आजकल आफ्नो यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटको पछाडि यतिको लोगो हुनुमा बस्नुहोला यति कार्पेट कार्पेटको शीर्ष

0: के भयो? के भन्नु लाग्नु भयो?
1: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हामी मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
1: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण पचाएर।
3: विकासका नाममा विनाश नमिन्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुहान सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्तीकै झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जत्न 5 महिना खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै खास धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
3: अय्या भनेर पो बसेछ त, बिरामी हो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
3: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुन्दी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
7: गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
7: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल काका, बन्द गरे।
8: ल अब आँखा खोल त।
7: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गे, बुलाकी, मौबारी, तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राष्ट्रिय अञ्चलको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-56-20। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सिंह चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
9: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदा नियोजित सम्बन्ध छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता
11: बोलाउनुहोस्।
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोटै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
11: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगर्नु न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हुन, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियो।
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 85 19, समुद्र साक्य 98 61 83 35 34, टेलिफोन 0385 20 43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 98 62 82 13 87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सुलुखुम्बु।
13: बाबा, म आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
14: सन्चो भएन?
13: होइन, यतिकै जाने मन लागेन।
14: यतिकै पनि हुन्छ?
13: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले सोध्नुहुन्छ।
14: ए, कुरा त्यस्तो हो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना बुबु।
15: नमस्ते, कति काम निकाल्नु भयो?
14: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दैथे।
15: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
17: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
18: ए के भो, जौडी पो आइस त।
17: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
18: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
19: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा छोरामाई अपसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिक पांच सलिड़ी सुनखुम्बु विगत देखि नई ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा छोरामाई अपसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंद हमारा सेवा वेस्ट संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल मीटर पैड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिंट बोर्डिंग बोर्ड फोटो जस्ट प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट छपाई साथ ही स्टेशनरी का सामान होलसेल मूल्य में पाइन दिव्या कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूब लाइट प्रीमियर कंपनी को सब खाल का तार पाइन सीजी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य बिक्री वितरण गरिदै आएको छ सीजी कंपनी को फ्रिज डीप फ्रिज वाशिंग मशीन माइक्रोवन मुहाउने गीजर गैस चिलो भैक्यूम तथा किचन को संपूर्ण सामान उपलब्ध छ एलईडी टीवी कंप्यूटर लैपटप कलर प्रिंटर फोटोकपी मशीन झाल ढोका में लगने मोटो तथा पातलो रंगीन सीसा फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण गरिन्छ हार्डवेयर का संपूर्ण सामान काटी कब्जा छेस्कनी ताल्छा वाल मिक्सर नवनी सागर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइन का साथ ही फ्रिज डीप फ्रिज वाशिंग बेसिन कंपनी के मूल्य में पाइन ये सब मरम्मत गैस वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यांकी कलर करमीरी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशॉप गैस सिलिंडर गैस सुनो साथ ही सब खाल बाइक तथा स्कूटर मरमत कर पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री कर नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराई संपर्क नंबर 0385203089 0385203060 मोबाइल नंबर 9860321426 9841950 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सलिडी सुनखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाड्दिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि त्यस्तो त
5: सोता तिमीहरूको के खासखुस पुऱ्याउँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरूद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
1: म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य स्वास्थ्य समस्या देखियो
7: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
6: नेपाल सरकार विज्ञान

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: टाइम
3: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुत्कु नगरपालिका 5 सोलु खुम्बु.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट.
7: पछिल्लो 24 घण्टामा विपदका 62 घटना, दुईजनाको ज्यान गयो. देशका धेरै ठाउँमा भइरहेको वर्षा पछि बुधबारदेखि कम हुने.
6: सार्वजनिक विवाद पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय. दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीलाई प्रदेश र पालिकामा पठाउने.
7: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता. शेयर बजारमा उच्च वृद्धि, आज 41 अंकले बढ़ेपछि निफ्टी 2700 बिन्दु भन्दा माथि.
6: बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त. राजनीतिक आर्थिक संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने. भारतमा कक्रो जनता पार्टीद्वारा संसद भवनतर्फ मार्च गर्ने प्रयास.
7: विश्वकपको उपाधि जितेपछि स्पेनमा खुसियाली. नयाँ ढाँचा, स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप. आधुनिक फुटबलको नयाँ मानक स्थापित.
8: NBL सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप.
9: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा.
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि.
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर.
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
9: शर्तहरू लागू हुनेछन्.
10: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
6: नेपाल दर्पणमा अब खबरको सिलसिला. देशभर पछिल्लो 24 घण्टामा 62 विपदजन्य घटना भएका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा बाढ़ी, पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका हुन्. प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशका कारण दुईजनाको ज्यान गएको छ भने पहिरोबाट दुईजना घाइते भएका छन्. प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन्. प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण झण्डै 12,27,000 बराबरको अनुमानित आर्थिक क्षति भएको छ. घटनामा 6 चौपाए पनि मरेका छन्. पछिल्लो 24 घण्टामा 18 जिल्लामा 26 पहिरो, 13 सर्पदंश, 8 आग लागि, 7 अविरल वर्षा, 5 जनावरका आक्रमण तथा 3 बाढ़ीका घटना भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ. हिजो र अस्ति देशका विभिन्न ठाउँमा वर्षासँगै बाढ़ी, पहिरो, डुबान जस्ता विपदका घटना बढ़न सक्ने भन्दै प्राधिकरणले चेतावनी जारी गरेको थियो. यस्तै बाढ़ी पहिरोका कारण देशका विभिन्न ठाउँमा 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्. नेपाल प्रहरीका अनुसार पृथ्वी राजमार्ग सहित मेची, अरणिको र पृथ्वी राजमार्गका केही खण्ड तथा दिक्तेल, भोजपुर मध्य पहाड़ी सड़क, दिक्ती राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण अवरूद्ध बनेका हुन्. पृथ्वी राजमार्गको चितवन र धादिङमा भएका अवरोधहरू हटाइएको छ. वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहने प्रहरीले जनाएको छ. सम्भावित शास्त्रीय जोखिमबाट बस्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ.
7: यसैबीच पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीको पहाड़ी क्षेत्रका केही ठाउँमा बाहेकका देशका धेरै ठाउँमा पानी परेको छ. जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 1414 वर्षा मापन केन्द्रमध्ये 372 केन्द्रमा वर्षा भएको छ. यो अवधिमा नेपालभर असोज 11 औसत 11.7 मिलीमिटर वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा कपिलवस्तुको पथारकोटमा सबैभन्दा धेरै 167 मिलीमिटर वर्षा मापन भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले जुलाई महिनामा देशभर औसत भन्दा कम वर्षा मापन भएको जनाएको छ। जुलाई महिनामा औसत 558.8 मिलीमिटर वर्षा हुनुपर्नेमा आज जुलाई 20 तारीकसम्म 304.30 मिलीमिटर वर्षा मापन भएको छ। विभागका अनुसार पछि बुधबारदेखि वर्षा कम हुँदै जानेछ। अहिले मनसूनको निम्नचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकोले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार आर्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै

0: संभावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा राति मुसलधारे वा आलीघोप्टेसम्मको वर्षा हुन सक्नेछ। ती क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा गेग्रान बहावको जोखिममा रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
1: वर्षाको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउन थालेको भन्दै सजग रहन डाक्टरहरूले आग्रह गरेका हुन्। अस्पतालका निर्देशक डाक्टर पुष्पागिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र माथाका केन्द्रहरूमा आउने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा हिलो छिरेर समस्या आउने गरेको छ। हिलो छिरेको आँखालाई निचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभयो। आफू खुशी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँको भनाइ छ।
0: भारतले पहिलो पटक डेंगी विरूद्धको खोपलाई स्वीकृति दिएको छ। भारतको औषधि नियामक निकायले जापानी कम्पनी ताकेबा बायो फार्मास्युटिकल्सले उत्पादन गरेको क्यूडेंगा खोपलाई प्रयोगको अनुमति दिएको हो। यो खोप 4-60 वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिन सकिनेछ। पहिले डेंगी भएका वा नभएका दुवै अवस्थाका मानिसहरूले कुनै परीक्षण बिनै यो खोप लगाउन पाउनेछन्। क्यूडेंगा डेंगी भाइरसका 4 सेरोटाइप विरूद्ध प्रभावकारी मानिएको छ। 3 महिनाको फरकमा छाला मुनि 2 डोज दिइने यो खोपले डेंगी संक्रमण र अस्पताल भर्ना हुनुपर्ने जोखिमबाट उच्च सुरक्षा दिने क्लिनिकल परीक्षणले देखाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले समेत सिफारिश गरेको यो खोप विश्वका 43 भन्दा बढ़ी देशहरूमा स्वीकृत भइसकेको छ। नेपालमा पनि वर्षेनी डेंगीको प्रकोप आइरहने भएकोले भारतमा हुन लागेको प्रयोगलाई चासोका साथ हेरिएको छ।
1: शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी शस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो आफ्नै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै गएर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरिरहेका बेला महिलाहरू आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएका हुन्। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 9 एकै परिवारका हुन्। यस्तै शुक्लाफाटा क्षेत्रको बेलनागीमा हराएका 3 भने हिजै फेला परेका थिए। सम्पर्कविहीन महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्।
0: सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार 2 विदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने कर्मचारीहरूलाई अभावमा भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। जनसम्पर्क बढ़ी हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौलियामुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजाने सेवाग्राहीलाई सघाउनु पर्ने निर्णय पनि सचिवहरूको बैठकले गरेको छ। मानेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो त्रैमासिक कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट।

0: जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, एसएलसीदेखि उच्च तहसम्म तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
1: आवेदन समयावधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सुनता मेरो कपडा प्याकिङ गरिदिउँ त। स्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0574-94-33-4-95-555।
5: जब रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो 24 घण्टा विगतका 62 घटना, दुईजनाको ज्यान गयो पछि बुधबारदेखि पानी पर्न कम हुने, वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक लाग्न सक्ने भएकोले सावधानी अप्नाउन डाक्टरको सुझाव, भारतले पहिलो पटक डेंगी विरोधक खोपलाई स्वीकृति दियो, शुक्लभाण्ड राष्ट्रिय निकुञ्जभित्र हिजोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्की, सार्वजनिक विधा पुनरावलोकन गर्न संस्कार दल गठन गर्ने निर्णय लगायत खबर प्रस्तुत गर्यो।
6: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार, धितपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनुभयो। सन्धै 1 घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेप्सेका अध्यक्ष अमृत लंसाल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकोले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्।
5: यसैबीच शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 41.70 अंकले बढ़ेर 2719.24 बिन्दु पुगेको छ। 5 कारोबार दिनमा निफ्टी 149 अंकले बढ़ेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकामा उत्पादन तथा प्रशोधन समूह 3.21 तथा जलविद्युत र अन्य समूह 2.5% भन्दा धेरैले उकालो लगाएको छ। आज 239 कम्पनीको शेयर बढ़ेकामा 30 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4,57,00,00,000 रूपियाँ कारोबार भएकोमा आज 343 कम्पनीका 1,22,00,00 किता शेयर 5,51,00,00,000 रूपियाँमा किनबेच भएको छ।
6: चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढ़ीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ़ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र

0: नेपालको मत्स्य पालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मृति गराउनुभयो। प्रविधि हस्तान्तरण तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट कृषकको क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।
1: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षी विहीन बन्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र संचालनको क्रममा लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड़ दिनुभयो। शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता सहायता दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिनुभयो। कुनै पनि प्रदेश सभा प्रतिपक्षी विहीन बन्न नहुने कांग्रेसले स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लंघन गर्न नहुने उहाँले जिकिर गर्नुभयो। उहाँले प्रदेशमा देखिएका वर्तमान समस्यालाई राजनीतिक संवाद मार्फत हल गर्ने बताउनुभयो। नेपाली कांग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गर्दै उहाँले अरू राजनीतिक दलहरूको आत्मसम्मान र सह अस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम टुंगोमा पुगिने बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हर घर ये था हर घर में प्रकट ये राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार र शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवी में।
3: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
4: जमीनका धाराहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमीन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तो चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथमा बिहानदेखि नै 4 वटै ढोका खोलिएका छन्। आज बेलुकाको आरतीपछि 8 बजेसम्म दर्शनका लागि पशुपतिका ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। साउन महिना र सोमबारलाई शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त हुनुभएको छ। 56 वर्षका बर्नम एक दशकमा बेलायतको 7 र समग्रमा 59 प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। गएको शुक्रबार लेबर पार्टीको नेता बन्नुभएको उहाँले आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले एन्डी बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि जून 22 तारीकमा सरकार र लिबरल पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नु गर्नुभएका स्टार मोहरले आज राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनु भएको थियो। बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले राजनीतिक आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्नेछ। उहाँका मुख्य चुनौतीहरूमा सुस्थ अर्थतन्त्र र उच्च जीवनयापनको लागत व्यवस्थापन गर्ने, सामाजिक हेरचाह जस्ता जीवन सार्वजनिक सेवाहरूमा सुधार गर्ने, विश्वव्यापी द्वन्द्वहरूको व्यवस्थापन गर्ने र सरकारी संयन्त्रमा वर्षौंदेखि कायम रहेको गतिरोध अन्त्य गर्ने कामहरू रहेका छन्।
0: भारतका शिक्षा प्रणालीमा सुधारको माग गर्दै कक्रोच जनता पार्टी सीजेपीले गरेको आह्वानपछि आज हजारौं मानिसहरूले संसद भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। विद्यार्थी, अभिभावक, अभियान कर्मी तथा नेताहरू दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको ठाउँ जन्तर मन्तरमा भेला भए। प्रदर्शन स्थलमा खटाइएका सयौंको संख्याका प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज तथा अश्रु ग्यास पनि प्रहार गरेका बीबीसीले जनाएको छ। सीजेपीको समर्थनमा 21 दिनदेखि अनसनमा बस्नुभएका अभियान कर्मी तथा शिक्षाविद सोनम वाङचुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव बढ़ेको हो। उहाँले अस्पतालमा पनि अनसन जारी राख्नु भएको छ। पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनैतिक संस्था भनी होइन। प्रश्नपत्र बाहिरिने सहित परीक्षामा हुने अनियमितताको विरोध गर्न भएको मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अघाडि आएको थियो। त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूले गरेका छन्। भारतमा राजनीतिक विरोध प्रदर्शन हुन सामान्य भए पनि केही वर्ष यता भारतको राजनैतिक सत्ता केन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोध प्रदर्शन हुने गरेको थिएन। प्रदर्शन स्थलमा अत्यधिक गर्मीका कारण केही मानिसहरू बेहोश भएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 उपाधि जितेसँगै स्पेनमा खुशियाली छाएको छ। मानिसहरू प्रदर्शनसहित विभिन्न कार्यक्रम गरी खुशियाली साटिरहेका छन्। आज बिहान अमेरिकाको न्यू जर्सी रंगशालामा साबिक विजेता अर्जेन्टिनालाई 1-0 गोलले हराएर स्पेनले उपाधि जितेको हो। पहिलो पटक 32 बढ़ाएर 48 गोल पुर्याएको यस आयोजक ढाँचामा तीन देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भएका थिए। यस पटकको प्रतियोगिताले आधुनिक फुटबलको नयाँ मानक स्थापित गरेको छ।
11: विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 उपाधि स्पेनले जितेको छ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त आयोजनामा सम्पन्न यस संस्करणको रोमाञ्चक फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले हराउँदै स्पेन नयाँ विश्व च्याम्पियन बनेको हो। यसपटकको विश्वकप फुटबल इतिहासकै नयाँ युगको शुरूआतका रूपमा दर्ता भएको छ। पहिलो पटक 32 बढ़ाएर 48 टोली पुर्याइएको यस आयोजक ढाँचामा तीन देशका 16 शहरमा 104 खेल सम्पन्न भए। मेक्सिको ऐतिहासिक एजेटा स्टेडियमबाट शुरू भएको प्रतियोगिता भर तीव्र आक्रमण र उच्च दबावको शैली देखियो, जसका कारण कुल 308 गोल भए। फिफाका अनुसार रंगशालामै पुगेर 68,10,000 भन्दा बढ़ी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्दै उपस्थितिमा नयाँ कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूतर्फ स्पेनको बाहुल्य रह्यो। मध्यभागबाट खेल नियन्त्रण टोलीलाई सन्तुलित राख्न निर्णायक भूमिका खेलेका स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी भन्दै गोल्डेन बल हात पारे। यस्तै स्पेनकै उनाई सिमोन उत्कृष्ट गोलकिपर र युवा प्रतिभा पाउ पुबार्सी उत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। फ्रान्सका स्टार केलिन एम्बापे 10 गोल गर्दै गोल्डेन बुट जित्न सफल भए। 39 वर्षको उमेरमा पनि 8 गोल गर्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याउन अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अतुलनीय नेतृत्व देखाए। यस्तै नर्वेका अर्लिङ हलान्ड र इंग्ल्याण्डका जुड बेलिङ्गमले 7-7 गोल गरे भने पर्चुगलका क्रिस्टियानो रोनाल्डोले 3 गोल गर्दै आफ्नो सम्भावित अन्तिम विश्वकप यात्रालाई स्मरणीय बनाए। यसपटकको विश्वकपमा स्पेनका लामिन यामाल जस्ता उदीयमान युवा खेलाड़ीको धमाकेदार उपस्थिति र केप भर्डे जस्ता साना देशको प्रभावशाली प्रदर्शनले फुटबल परम्परागत शक्ति राष्ट्रहरू मात्र सीमित नरहेको बलियो सन्देश दिएको छ। आर्थिक दृष्टिले पनि यो विश्वकप निकै भव्य रह्यो। च्याम्पियन्स स्पेनले 5 करोड़ अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्दा उपविजेता अर्जेन्टिनाले 3 करोड़ 30 लाख डलरमा चित्त बुझाएको छ। त्यस्तो भएको इंग्ल्याण्डले 2 करोड़ 90 लाख र चौथो भएको फ्रान्सले 2 करोड़ 70 लाख डलर प्राप्त गरेका छन्।
3: फिफाले छनौट भएका हरेक टोलीलाई तयारी खर्च स्वरूप 15 लाख डलर सहित सहभागिता अनुसारको ठूलो रकम प्रदान गरेको छ। नयाँ ढाँचा, गोलको वर्षा, नयाँ स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित गर्दै समापन भएको छ।
1: यसबीच स्पेनले विश्व फुटबलमा वर्चस्व कायम रहेको छ। विश्वकप 2026 को फाइनलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक उपाधि जितेसँगै स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। यसअघि पुरूष टोली सन् 2024 युरोपेली च्याम्पियन पनि बनेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसँग गरी 16 विश्व तथा युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम निरन्तर चलिरहेको छ।
3: यसैबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप अवधिभर 95,000 किलोमिटर भन्दा बढ़ी हवाई यात्रा गर्नुभएको छ। समाचार संस्था एपीका अनुसार अमेरिका, क्यानेडा र मेक्सिकोमा आयोजित भएको प्रतियोगिता अवधिभर उहाँले आकाशमै 100 घण्टा भन्दा बढ़ी समय बिताउनु भएको हो। उद्घाटनदेखि फाइनल खेलसम्म आइपुग्दा इन्फान्टिनोले पृथ्वीलाई झण्डै 2.5 पटक फन्को मार्नु पुग्ने दूरी तय गर्नुभएको छ। कतार सरकारको निजी विमान प्रयोग गर्नुभएका इन्फान्टिनोले 39 दिने प्रतियोगिताका कुल 104 मध्ये 44 खेल मैदानमै पुगेर हेर्नुभयो। उहाँले आयोजक 16 रंगशालामा कम्तीमा एउटा खेल अवलोकन गर्नुभएको छ। 3 देशमा आयोजना भएको विश्वकपमा व्यापक हवाई यात्रा र कार्बन उत्सर्जनका कारण वातावरणीय असर परेको भन्दै वातावरणविदहरूले चिन्ता व्यक्त गरेका छन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: पछिल्लो 24 घण्टामा विपदका 62 घटना, 2 जनाको ज्यान गयो। देशका धेरै ठाउँमा भइरहेको वर्षा पर्सि बुधबारदेखि कम हुने।
1: सार्वजनिक विद्या पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। दरबन्दी कटौतीपछि बढ़ी कर्मचारीहरूलाई प्रदेश र पालिकामा पठाउने।
3: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता। शेयर बजारमा उच्च वृद्धि, आज 41 अंकले बढ़ेपछि 2007 माथि।
1: बेलायतको प्रधानमन्त्रीमा एनडी बर्नम नियुक्त। राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने। भारतमा कक्रोच जनता पार्टीद्वारा संसद भवन तर्फ मार्च गर्ने प्रयास।
3: र विश्वकपको उपाधि जितेपछि स्पेनमा खुशियाली। नयाँ ढाँचा, स्तरहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश दिवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: words to your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: भएका छौ जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकपूर्ण जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्छौं।
1: आफ्नो सानो स्वभावको बारेमा के गर्ने जान्नुहोस्। तर परमेश्वरले उनीहरूलाई भन्नुभयो के हुकाको कारण हिसानो तिम्रो हक छ तिमीहरू मेरो हक छ आजको सबैजना तयार छ चाहे तपाईँ तेह्रौँ टोकियो वा लस एन्जलस वा संसारको कुनै पनि सहरमा बस्नुहोस् तपाईँ इतिहासकै सबैभन्दा तीव्र समय अवधिमा बाँचिरहनु भएको छ। निकै लामो ट्राफिक जसले तपाईँको खुन गरम गराउँछ र जब यसले तपाईँको सहन शक्तिको सीमा लाग्छ तब तपाईँ विस्फोट हुनुहुन्छ। विस्फोट पछि

없죠. 이 아직도 전화번호에 영상이 오다는 저가 아니 소리 서버 꼭 봐보니 오늘 내부장 따라 꼭 더 봐야 할

भने पुग्यो। यीशु ख्रीष्टले आफ्नो जीवनद्वारा देखाउनु भयो कि हाम्रो जीवनमा यीशुको त्यो ठाउँ छ। तपाईँ चाहनुहुन्छ भने यसलाई

आफू हामी भ्याउँछौ कि कसैले हाम्रो फाइदा उठाउनुहुन्छ वा अरू कसैले हामीले पाउनु पर्ने प्रशंसा प्राप्त गर्नेछौ।

0: श्रोताहरू, आजको कार्यक्रम सुने तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छ भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीमा पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551093, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: पछि कक्षा 11 कहाँ पढ्ने होला?
2: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
3: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
1: अङ्कल, SE त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
3: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
2: सुन र अङ्कल, त्यो राम्रो कलेज हो र?
3: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
2: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
3: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष MBBS, इन्जिनियरिङ, BSc नर्सिङ, BA LLB, BHM, BBA, BIT, BSc CSIT मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
1: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
3: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
1: लोकेशन कहाँ हो अङ्कल?
3: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
2: त्यसो भए त म त यही जाने भए।
1: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
3: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
4: यदि तपाईँको बस्नामा चन्द्रसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र SRDC काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768, अङ्कमा 98520556।

0: छट्टैमा यो वैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9585017979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: या भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
4: एउटा आज मेरो जन्मदिन हो याद त छ नि
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउला र ल आँखा बन्द गर त
4: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
5: ल अब आँखा खोला त
4: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोनु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
6: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
0: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
6: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
6: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
7: नेपाल सरकार विज्ञापन
8: बोर्ड

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान
3: Studio time.
0: It's 7 p.m.
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुदुतको नगरपालिका पाँच सोलुखुम्बु

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं। सरस्वती पुरीसँगै अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सगरमाथा राष्ट्रिय निकुञ्जको 50औं स्थापना दिवस भव्य रूपमा सम्पन्न। जैविक विविधता संरक्षणमा योगदान पुर्याउनेहरू सम्मानित। सोलुखुममा भएका दुई छुट्टा छुट्टै हत्याका एक अभियुक्त कारागार चलन, अर्का एक प्रहरी हिरासतमा। सोलुखुममा एकै वर्षमा 72 लाख भन्दा बढ़ीको नून बिक्री। गत वर्षको तुलनामा माग र कारोबार दुवैमा वृद्धि। खुम्बुको पाङकोमा स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा। ओखलढुङ्गामा एक वर्षमा हराएका 58 जना मानिस मध्ये 4 जना अझै बेपत्ता। चापाको रतुवा खोलामा ल्याण्डमार्क बेस निर्माण तीव्र। 50% काम सम्पन्न। सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। कैदी बन्दीलाई अब प्रत्येक वर्ष नयाँ तन्ना। चाडपर्वमा खर्च 500 दिने। सरकारले तोक्यो नयाँ स्थायी पद पूर्ति। फाजिल कर्मचारीहरूलाई तीनै तहमा खटाइने। तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा। अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा। विश्वव्यापी सहकार्यको आह्वान। र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 वटा उपाधि जित्यो।
1: मेरो त हात खुट्टा अरुणासँग झमझम गर्छ। इनासले भूदान बनायो। युरोप पनि केटी हो केटी खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 98434986852, 98247718, 98443469096 र 98613374। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय आफ्नो स्थापनाको 50औं वर्षगांठ स्वर्ण महोत्सव विभिन्न कार्यक्रमका आयोजना गरी भव्यताका साथ मनाएको छ। निकुञ्ज कार्यालय परिसरमा औपचारिक रूपमा वृक्षारोपण गरेर शुभारम्भ गरेको सो ऐतिहासिक वार्षिक उत्सव समारोहमा खुम्बुपासङ नामो गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष तथा नेपाली सेनाका भगवती प्रसाद गुल्माका गुल्मा पतिको विशेष आतिथ्यतामा रहेको थियो। उक्त विशेष अवसरमा वर्षभरि निकुञ्जको संरक्षण व्यवस्थापन र जैविक विविधता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट कर्मचारी, स्थानीय समुदाय र विद्यार्थीहरूलाई भव्य रूपमा सम्मान तथा पुरस्कृत गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख पुष्पा राणाले जानकारी दिनुभएको छ। समारोहमा वर्षभरिका उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै निकुञ्ज कार्यालयका 2 जना पुराना र सवान कर्मचारीहरू सिनियर गेम्स काउन्टर विष्णुप्रसाद भिमाल तथा गेम्स काउन्टर सीताराम चौधरीलाई उत्कृष्ट योगदान सम्मानद्वारा प्रदान गरिएको छ। यसै निकुञ्ज अन्तर्गतका तीनवटै मध्यवर्ती क्षेत्र प्रवक्ता समितिबाट सिफारिश भइआएका संरक्षण कर्मी व्यक्तित्वहरूलाई पनि उत्कृष्ट योगदानका आधारमा समुदाय तथा संघ संस्था पुरस्कारद्वारा पुरस्कृत गरिएको छ। स्थायी संरक्षण अभियानमा निरन्तर सहयोग पुर्याए बापत खोर्चे गाउँका नावा समूह तथा हिमालय आधारभूत विद्यालयलाई औपचारिक रूपमा प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ। कार्यक्रममा हिमालय आधारभूत विद्यालयका विद्यार्थीले उत्कृष्ट सांस्कृतिक कला तथा प्रस्तुतिहरू प्रदर्शन गरेका थिए, जसको कदर गर्दै विद्यालयलाई प्रशंसा पत्रको साथमा शैक्षिक सामग्री कापी कलम हस्तान्तरण गरिएको छ। उक्त समारोहमा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता समूह, नावा समूहका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको व्यापक सहभागिता रहेको थियो। सोलेफेमसँग कुरा गर्दै सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत राणाले वर्तमान समयमा ग्लोबल वार्मिङका कारण हिमालमा हिमाल पग्लेर हिमकाल फुट्ने जस्ता गम्भीर प्राकृतिक जोखिमहरू बढ़िरहेको बताउनु भएको छ। विश्वव्यापी कार्बन उत्सर्जनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको परिस्थितिका बीच निकुञ्जले स्थानीय तहमा प्रभावकारी जोखिम न्यूनीकरणका रणनीतिहरू अपनाएको छ। नदीको बहाव र हिमतालहरूको बारे समयमा नै जानकारी पाउन सूचना प्रविधिको प्रयोग गर्दै पूर्व तयारी र पूर्व सूचना प्रणाली स्थापना गरिएको छ। यस्ता आपतकालीन अवस्थामा स्थानीय बासिन्दाहरूको आफ्नो र सरसामानको सुरक्षा कसरी गर्ने तथा क्षति न्यूनीकरणमा कस्तो भूमिका रहन्छ भन्ने स्थानीय स्तरमा व्यवहारिक तालिम र चेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। जथाभावी रूख बिरूवा काट्न नदी प्राकृतिक स्वरूपलाई नवीकरण पर्यटन प्रवर्धन गर्ने नीति निकुञ्जले यस क्षेत्रमा चोरी सिकारी तथा वन विनाशका घटनाहरू अति नै दुर्लभ हुनुमा स्थानीय समुदायको संरक्षणप्रतिको तीव्र सजगता तथा प्रतिबद्धता नै मुख्य कारण मानेको उहाँले बताउनु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा प्रचलित नियम अनुसार निकुञ्जबाट संकलन हुने राजस्वको ठूलो हिस्सा पुनः स्थानीय क्षेत्रको विकास तथा संरक्षणमा प्रवाह हुने व्यवस्था मिलाइएको छ।
4: धन्यवाद प्रश्नको लागि। राष्ट्रिय निकुञ्ज स्थापनाको 50 वसन्त चाहिँ टेकेको अवसरमा आज राष्ट्रिय निकुञ्जले 50 आफ्नो स्थापना दिवस मनाउन पाउँदा खुसी सम्पूर्ण सरकारवालाहरूसँग चाहिँ खुसी साथसाथ गर्न चाहन्छ। र यो अवसरमा निकुञ्जले अब 50 अगाडि निकुञ्जको स्थापना र अहिलेसम्म आइपुग्दाखेरि चाहिँ निकुञ्जले वन वन्यजन्तु वातावरण संरक्षण यहाँको चाहिँ वनस्पतिहरूको संरक्षणमा के कस्ता किसिमका प्रगतिहरू गर्यो होइन, त्यसमा चाहिँ उल्लेखीय रूपमा चाहिँ हाम्रा वनहरूको संरक्षण भएको, वन्यजन्तुहरूको संरक्षण भएको छ। र अब आगामी दिनमा पनि यस्तै कुरा वन वन्यजन्तु पर्यावरण यहाँको वातावरणलाई संरक्षण गर्नको लागि सरकारवालाहरूसँग हातमा हात मिलाएर चाहिँ अघि बढ्नको लागि प्रतिबद्ध पनि रहेको छ। अब यसमा हामीको कार्यक्रम भनेको चाहिँ हजुरको के हुन्छ भने सगरमाथा राष्ट्रिय निकुञ्जको चाहिँ मुख्य काम भनेको वन वन्यजन्तुको संरक्षण गर्ने नै हो। यसमा विशेष गरिकन हाम्रो काम अधिकांश समय भनेको हामीले गर्ने भनेको गस्ती पेट्रोलिङ गर्ने, वन्यजन्तुको सुरक्षा गर्ने, संरक्षण गर्ने, चोरी सिकारी नियन्त्रण गर्ने अनि जनचेतनामूलक चाहिँ कार्यक्रमहरू गर्ने लगायतका काम नै हुन्छन्। त्यस्तै कि बाहेकका चाहिँ समुदाय स्तरको कामहरू, समुदायका मानिसहरूको उपार्जनसँग सम्बन्धित कामहरू अनि संरक्षणसँग सम्बन्धित समुदाय स्तरमा गर्ने शान्ति र विकास निर्माणका कामहरू चाहिँ हामीले मध्यवर्ती क्षेत्र उपभोक्ता समितिबाट नै गर्दै आइरहेको हुनाले चाहिँ समिति विगतका वर्षहरूमा जस्तै अब आगामी वर्ष यो वर्ष पनि समितिहरूलाई चाहिँ कार्यक्रमहरू जान्छ र ती कार्यक्रमहरू चाहिँ समितिले आफ्नो समूहहरूबाट चाहिँ कार्य गर्ने भन्ने योजना चाहिँ रहेको। विशेष गरिकन यो वातावरणमा अहिले देखिएको चाहिँ जुन जलवायु परिवर्तन लगायतका कुराहरू छन्, अब यो जलवायु परिवर्तन लगायतका कुराहरू यी चाहिँ विश्वव्यापी घटनाक्रमबाट देखिएका कुराहरू हुन् होइन। अब विश्वव्यापी घटनाक्रममा चाहिँ विश्वमा पर्न गएको जति पनि चाहिँ विश्वका चाहिँ ठुल्ठुला अर्थतन्त्र भएका मुलुकहरूले चाहिँ उत्सर्जन गर्ने कार्बनको कारणले गर्दा नै हाम्रो जस्तो गरिब मुलुकहरू ले चाहिँ अहिलेको चाहिँ पीड़ा भोग्नुपर्ने अवस्था चाहिँ छ। अब यसमा सगरमाथा राष्ट्रिय निकुञ्ज ले चाहिँ गर्नुपर्ने कामहरू भनेको अब निकुञ्जले चाहिँ आफ्नो सरकारवाला निकायहरूसँग योसँग सम्बन्धित जो जो हुनुहुन्छ पालिका हुनुहुन्छ त्यस पछाडि यो क्षेत्रमा काम गर्ने अन्य संघ संस्थाहरू हुन्छन् ती संघ संस्थाहरूसँग मिलेर के कति चाहिँ कामहरू गर्न सकिन्छ कस्ता किसिमका कामहरू गर्न सकिन्छ र चाहिँ हामीले त्यसमा मुख्यतया हामीले गर्ने भनेको चाहिँ फिल्ड बेसमा र फिल्ड लेभलमै गर्ने गरेका हुन्छौँ होइन यसमा चाहिँ अब नदीको बह परिवर्तन हुँदाखेरि चाहिँ त्यसले हामीलाई चाँडै सूचना दियोस् भन्ने हिसाबले राख्ने चाहिँ सूचनाका प्रणालीहरूदेखि लिएर गाउँ स्तरमा एकदमै चाहिँ समुदाय स्तरमा हामीले ठ्याक्कै बाढी पहिरो अथवा चाहिँ हिमतल चाहिँ विश्व भएर आइहाल्यो भने हामीले चाहिँ कसरी चाहिँ सुरक्षित हुने आफू कसरी सुरक्षित हुने अनि आफ्नो चाहिँ सरसामानहरू कसरी सुरक्षित राख्ने त्यस पछाडि थप जनहरू चाहिँ क्षति हुन नदिनको लागि अप्नाउनु पर्ने क्रियाहरू के भन्ने हिसाबमा समुदाय लेभलमा हामीले चाहिँ त्यो क्रियाकलापहरू संरक्षणका चाहिँ कार्यक्रमहरू जनचेतनाका कार्यक्रमहरू लिएर त गएकै हुन्छौँ समुदाय स्तरमा र समुदायभन्दा माथिल्लो स्तरमा चाहिँ अब हाम्रो जिल्लामा हुन्छ पालिकामा हुन्छ त्यस्तै गरिकन केन्द्रीय लेभलमा चाहिँ हामीहरूको समन्वय र सहकार्य चाहिँ त्यो विषयमा गर्नुपर्ने निकायहरू तत्त्व जुन निकायहरू छन् ती निकायहरूसँग चाहिँ भइ नै रहेको हुन्छ विशेष गरिकन यो नेसनल पार्क लगायतका अन्य संरक्षित क्षेत्रहरूमा चाहिँ जति पनि टुरिस्टहरू चाहिँ दृश्य अवलोकनको लागि यहाँ चाहिँ घुम्नको लागि आउनुहुन्छ विशुद्ध यहाँ यो भनेको चाहिँ एकदमै चाहिँ पर्यापर्यटन भनेर हामी भन्छौँ नि प्रकृतिसँग रमाएर चाहिँ आफूले आनन्द लिने खालको चाहिँ पर्यटन हो यो होइन अब यहाँ चाहिँ धेरै किसिमका चाहिँ विकासका चाहिँ पूर्वाधारहरू चाहिँ एकदम मोडर्न किसिमका विकासका पूर्वाधारहरू नाश पुर्याउने किसिम मात्र होइन तर आवश्यक संरचनाहरू जुन भौतिक संरचनाहरू चाहिन्छन् ती संरचना त चाहिनै हाल्यो र त्यसदेखि बाहेक चाहिँ अब जति टुरिस्टहरू आउनुहुन्छ प्रकृतिसँग रमाउने हिसाबले नै आइरहेको हुनुहुन्छ उहाँहरू होइन दृश्यहरू हेर्ने ट्रेकिङहरू जाने हिमालय भ्रमण गर्ने ताल तलैयाहरूको दृश्य अवलोकन गर्ने प्रकृतिले जे जुन अवस्थामा दिएको छ त्यही अवस्थामा उहाँहरूले चाहिँ हेर्न रुचाउनुहुन्छ त्यो हिसाबले हामीले प्रकृति मैत्री टुरिज्मको पूर्वाधारहरू निर्माण चाहिँ गर्नुपर्ने हुन्छ
0: स्वरूप हुने जिल्लामा विगत महिना घटेका दुई छुट्टा छुट्टै कर्तव्य ज्यान मुद्दामा अदालत र प्रहरीले कानूनी कार्यवाही अगाडि बढ़ाएका छन्। पछिल्लो दुई घटनाको फलोअप

0: भेटिएपछि प्रहरीले घटनास्थलबाट वारदातमा प्रयोग भएको एक थान खुकुरी बरामद गरेको थियो। घटनामा संलग्न रहेको आशंकामा मृतकै साइलो छोरा 42 वर्षीय आङ बाबा शेर्पालाई पक्राउ गरी कर्तव्य ज्ञान सोर्सोकमा मुद्दा दर्ता गरिएको थियो। प्रहरी अनुसन्धानपछि अदालतमा पेश गरिएका उनलाई हाल अदालतको आदेश अनुसार थुनामा पठाइएको छ। यसै गरी सोलुखुम्बुकै अर्को घटनामा एक महिलाको हत्या आरोपमा पक्राउ परेका प्रतिवादीमाथि अदालतबाट म्याप थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ। माप्रेदुत कौशी गाउँपालिका ओडा नम्बर 5 का कुश्वरीमा ठूलो स्थायी घर भई थुलुम्बु कोशी कासोही गाउँपालिकाको ओडा नम्बर 1 मेले तुम्सी स्थित शर्मिला राईको घरमा डेरा गरी बस्ने 37 वर्षीय कमला भन्ने लक्ष्मीमाया विकल गत असार 16 गते बिहानदेखि बेपत्ता हुनु भएको थियो। छिमेकीको बारीमा कोदो रोप्न जान्छु भनी 10 वर्षीय मा बालक छोरालाई जानकारी गराई हिँड्नु भएकी उहाँ साँझसम्म नफर्किएपछि घरबेटी शर्मिला राईले हुलिया सहित प्रहरीमा निवेदन दिनु भएको थियो। खोज तलाशकै क्रममा सोलुखुम्बु थुलुङ्गु कृषि गाउँपालिका उडा नम्बर 1 मेले जोगाडा बस्ने 35 वर्षीय विकास भन्ने योगेन्द्र कटुवालले दिएको सूचनाका आधारमा गत असार 27 गते दिउँसो 4:30 बजेको समयमा तुम्सी कार्मी डाँडा स्थित ठूलो ढुङ्गाको ओडारमा लक्ष्मीमायाको शव सडेक गरेको अवस्थामा फेला परेको थियो। तर प्रहरी अनुसन्धानका क्रममा तिनै सूचना दिने व्यक्ति विकास भन्ने योगेन्द्र कटुवाल आफै उक्त हत्यामा सम्बन्ध रहेको खुलेपछि उनलाई कर्तव्य ज्ञान कसुरमा पक्राउ गरिएको थियो। हाल प्रतिवादी कटुवालमाथि सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट थप अनुमति लिई प्रहरीले हिरासतमा राखेर विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
1: सार ट्रेनिङ कर्पोरेशन लिमिटेड विपोकारले सोलुखुम्बुले 72 लाख रूपियाँ भन्दा बढ़ी मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री वितरण गरेको छ। कार्यालयले गत आर्थिक वर्ष 2082-83 को सान महिनादेखि असार मसन्तासम्मको अवधिमा जिल्लाभर 72,82,79 रूपियाँ बराबरको नुन बिक्री गरेको हो। यस अन्तर्गत सल्लेरी डिपोबाट 48,06,259 रूपियाँ, सोताङ डिपो तथा बिक्री केन्द्रबाट 24,75,810 रूपियाँ बराबरको नुन बिक्री भएको कार्यालयका प्रमुख श्याम प्रसाद शाहले जानकारी दिनुभएको छ। परिणाम अनुदानका आधारमा हेरे यस वर्ष जिल्लाभर कुल 8,91 क्विन्टल 21 केजी नुन खपत भएको छ, जसमा सल्लेरी क्षेत्रमा 5,340 क्विन्टल 31 केजी र सोताङ तथा महाकुलुङ क्षेत्रमा 2,716 क्विन्टल 90 केजी नुन वितरण भएको जनाइएको छ। आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष 82-83 नुनको बिक्री तथा उपभोग्यमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
0: खुम्बु पासु नामक गाउँपालिका एक अन्तर्गत रहेको पाङ्गुन स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट नियमित रूपमा स्वास्थ्य सेवा सञ्चालनमा आएको छ। यसअघि फागुन महिनादेखि पाको निजा आधारभूत विद्यालयको भवनबाट अस्थायी रूपमा सेवा प्रदान गरिँदै आएकोमा अब आवश्यक सबै सुविधा सहित आफ्नै भवनबाट सेवा शुरू गरिएको वडा सचिव बीएलजी शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य चौकी भवन निर्माणका लागि खुम्बु पासु नामक गाउँपालिकाले 2 आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष 2081-82 30 लाख रूपियाँ र आर्थिक वर्ष 2082-83 10 लाख रूपियाँ गरी कुल 40 लाख रूपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो। भवनको औपचारिक उद्घाटन कार्यक्रम हुन बाँकी रहे पनि स्थानीय नागरिकको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै सेवा सञ्चालन शुरू गरिएको शेर्पाले बताउनुभयो। नवनिर्मित भवनमा स्वास्थ्य सेवा प्रभागका साथै स्वास्थ्य कर्मीको आवासको समेत व्यवस्था गरिएको छ। भवनमा आवासीय कोठा, किचन, लिभिङ रूम, बाथरूम लगायत आवश्यक पूर्वाधार निर्माण गरिएको छ। हाल स्वास्थ्य चौकीमा एकजना अवयव कार्यरत रहनु भएको छ। त्यहाँबाट बाह्य रोग, ओपीडी सेवा, निशुल्क औषधि वितरण, ड्रेसिङ तथा नियमित खोप सेवा प्रदान भइरहेको छ। यस स्वास्थ्य चौकीबाट पाङ्गोन, भालुखोप, कुपरा र मेरापी क्षेत्रका स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। साथै महाकुलुङ हुँदै खुम्बु आवत जावत गर्ने यात्रु तथा पर्यटकहरूले समेत आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने वडा अध्यक्ष फुनुरु शेर्पाले बताउनु भएको छ।
1: ओखलढुङ्गा जिल्लामा आर्थिक वर्ष 2082-83 अवधिमा हराएका 58 जना मानिस मध्ये अझै 4 जना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार गत वर्ष हराएका

0: मध्य 38 जना महिला र 12 जना पुरूष तथा 8 जना बाल बालिका रहेका छन्। उक्त अवधिमा हराएका 58 जना मध्ये 54 जनालाई खोजी गरी परिवारको सम्पर्कमा ल्याइएको भए पनि बाँकी 4 जनाको अवस्था अझै अज्ञात रहेको छ। अहिलेसम्म फेला नपरेका मध्ये 2 जना पुरूष र 1 जना महिला तथा 1 जना ज्येष्ठ नागरिक रहेका छन्। उनीहरूको निरन्तर खोजी कार्यलाई निरन्तर अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय खलंगाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार शाहले जानकारी दिनुभएको छ। परिवारसँगको विवाद, मानसिक स्वास्थ्य समस्या, रोजगारीका लागि घर छाड्ने तथा सम्पर्क विहीन हुने तथा युवा युवतीहरू भागेर विवाह गर्ने जस्ता विभिन्न कारणले मानिस हराउने घटना हुने गरेको प्रहरीले जनाएको छ।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गतका ठूला र लामा पुलहरूलाई ल्याण्डमार्क ब्रिजका रूपमा विकास गर्ने सड़क विभाग को नीति अनुरूप झापाको बतुवा खुलामा आकर्षक पुल निर्माण जारी छ। काकड भित्तादेखि लौरी पुरसम्मको 95 किलोमिटर सड़क खण्डमा निर्माण भइरहेका 6 वटा ठूला पुल मध्ये 585 मीटर लामो रतुवा पुलको निर्माण कार्य 50% भन्दा बढ़ी सम्पन्न भएको छ। कोरियाली परामर्शदाता कम्पनी सोसुङले डिजाइन गरेको यो पुल आधुनिक आर्चस्टेल ट्रस प्रविधिमा आधारित रहेको छ। पुलको कुल चौडाई 16.5 मीटर रहने काकड़ भित्ता लोकही सड़क योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले बताउनु भएको छ। जसमा डबल लेन सहित 26 लेन र फुटपाथको समेत व्यवस्था गरिएको र पुललाई कलात्मक र बलियो बनाउन 87 देखि 90 मिटरसम्मका लामा स्थानहरू राखिएको जानकारी उहाँले दिनुभयो। उहाँका अनुसार यसमा प्रयोग गरिएको 410-420 ग्रेडको उच्च गुणस्तरको स्टेशनबाट आयात गरिएको हो। पुल निर्माणका लागि आवश्यक स्टीलका सामान सामग्रीहरू तयार गर्न निर्माण व्यवसायले मोरङको ओर्लाबारीमा उच्च प्रविधियुक्त फ्याब्रिकेशन यार्ड स्थापना गरेका छन्।
0: शेयर बजार लगातार 5 औं कारोबारको दिन पनि बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 41.70 अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको हो। कारोबार 5 औं कारोबारको दिनमा निफ्टी 149 अंकले बढ़ेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर उपसूचक बढ़ेकोमा का उत्पादन तथा प्रशोधन समूह 3.21 जलविद्युत तथा अन्य समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 239 वटा कम्पनीको शेयर बढ़ेर 32 वटामा घटेको छ। यस्तै 5 वटा कम्पनीको शेयर भने घटबट भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन आत्मनिर्भर लघु वित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर 6.5% भन्दा धेरैले घटेको छ।
1: सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार 2 दिन विदा दिन थालेपछि साबिकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्ने भएको 22 बुधे निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना अस्थानधर्मिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अगाडि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरू को मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने काममा तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको स्वस्थगत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौलिया मुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नचाहने सेवाग्राही सिकाउनु पर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ।
0: कारागारमा कैद भुक्तान गरिरहेका कैदी बन्दीले थप सुविधा पाउने भएका छन्। मन्त्री परिषदले कारागार नियमावली संशोधन गर्दै कैदी बन्दीको सुविधा विस्तार गर्ने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार कैदी बन्दीले हरेक वर्ष नयाँ तन्ना पाउनेछन्। यसअघि कैदी बन्दीले दुई वर्षमै थान मात्र तन्ना पाउँथे। कारागार नियमावली 2083 अनुसार कैद भुक्तान गरिरहेकालाई हरेक वर्ष नयाँ तन्ना उपलब्ध गराइने कारागार व्यवस्थापन विभागका निर्देशक सोमेन्द्र नेउपानेले जानकारी दिनुभएको छ। कारागारमा कैद भुक्तान गरिरहेका कैदी बन्दीले पाउने चाडपर्व खर्च पनि बढ़ाइएको छ। चालू आर्थिक वर्षबाट कैदी बन्दीले चाडपर्व खर्च बापत 500 रूपियाँ प्राप्त गर्नेछन्। यसअघि दिँदै आएको 300 रूपियाँलाई बढ़ाएर 500 रूपियाँ पुर्याइएको छ।
1: सरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम पछि बढ़ी हुने फागुन कर्मचारीहरूको व्यवस्थापन नभएसम्मका लागि नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ। आजको सचिव स्तरीय बैठकले ओएनएमका कारण दरबन्दी कटौती भएपछि उत्पन्न हुने कर्मचारी व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो। बैठकको निर्णय अनुसार अब नेपाल सरकारका कुनै पनि निकायले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति बिना नयाँ स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग पठाउन पाउने छैनन्। ओएनएम सर्वेक्षण अनुसार विभिन्न निकायमा दलबन्दीहरू घट्दा कर्मचारीहरू फाजिलमा पर्ने भएपछि चालू आर्थिक वर्षका लागि यस्तो कड़ाई गरिएको बताइएको छ। बैठकले स्वीकृत फाजिल कर्मचारीहरूलाई कामविहीन हुन नदिने नीति लिएको छ। सम्बन्धित मन्त्रालय वा निकायले पहिले आफ्नो आन्तरिक दरबन्दीमा कर्मचारी मिलान गर्नेछ। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 भन्दा माथि पुगेको हो। यो मूल्य गएको जुन 11 यताकै सुरुभन्दा बढ़िरहेको छ। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य युद्ध चर्केसँगै स्टेट अफ हर्मोज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको समाचार संस्था एएफपीले जनाएको छ। इरानले सैन्य लक्ष्यलाई हवाई आक्रमण गरिरहेको छ भने इरानले खाँडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। चीनका राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। सांघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकारी शिक्षकको बताउनु भएको छ। सिली जिमको नेतृत्वमा स्थापना गरिएको विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोषीय ढुङ्गा भएको बताउनुभयो। यो संगठनमा रूस ब्राजिल इण्डोनेशिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन्।
0: दुई वर्ष अघि बर्लिनमा युरोपियन च्याम्पियन बनेको स्पेनले गैरात्य अमेरिकाको न्यूजर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र एक्सटिनाले हराउँदै दोस्रो पटक उपाधिको रक्षा गरेको छ। यसअघि स्पेनले सन् 2008 युरोकप जितेको दुई वर्षपछि सन् 2010 पहिलो पटक फिफा विश्वकपको उपाधि जितेको थियो। स्पेनको पछिल्लो सफलताले पुरूषका महिला खेलमा उनीहरूको उल्लेख्य वर्चस्वलाई निरन्तरता दिएको छ। स्पेन पुरूष र महिला दुवै विश्वकपको उपाधिकै साथ जित्ने पहिलो देश बनेको छ। सन् 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्ल्याण्डलाई 1-0 हराएको थियो। यसै पुरूष टोलीले सन् 2023 नेशन्स लीग र सन् 2024 ओलम्पिकमा स्वर्ण पदक जित्यो भने महिला टोलीले सन् 2024 र 25 दुवै वर्ष नेशन लीगको उपाधि जितेको थियो। समग्रमा पछिल्लो 5 वर्षमा स्पेनले 17 वर्ष मुनिको बास्केट टोलीसम्म 16 विश्वकप विश्व तथा युरोपियन उपाधि जितिसकेको छ। यसमा सन् 2022 26 महिला टोलीले 11 र पुरूष टोलीले 5 उपाधि जितेको छ। सन् 2022 डिसेम्बरमा स्पेनले लुन्स डी लेगा मुख्य प्रशिक्षकमा नियुक्त गर्दा उनले यति छोटो समयमा नै नेशन लीग 2023 युरोपियन च्याम्पियन 2024 र विश्वकप 2026 सफलता दिलाउनेछन् भन्ने अपेक्षा निकै कमले गरेका थिए। कतारमा भएको अघिल्लो संस्करणको विश्वकपको अन्तिम सोह्रमा मरक्कोसँग पराजित हुँदै स्पेन बाहिरिएपछि लुन्स एरिकनले मुख्य प्रशिक्षकको पद छाडेका थिए। कुनै ठूलो क्लब
1: डरलाग्दो व्यवस्थापन सम्हालेको अनुभव नभइकन डे ला फुएन्तेले स्पेनको जिम्मेवारी सम्हाल्न जोखिमपूर्ण मानिन्थ्यो। स्पेनले विगत तीनवटा मध्य दुईवटा पुरूष युरोपियन च्याम्पियनशीप सन् 2008, 2012 र 2024 उपाधि जितिसकेको छ। 1994 खेलाड़ीका रूपमा सन्यास लिएपछि स्पेनको युवा टोलीको जिम्मेवारी सम्हाल्नुभएका डेलाले विभिन्न क्लबमा 15 वर्षसम्म विभिन्न भूमिकामा काम गर्नुभएको छ। यसमा स्पेनको तल्लो श्रेणीका लीगहरूमा टोली व्यवस्थापन, युवा टोलीसँग सम्बन्धित जिम्मेवारी र सहायक प्रशिक्षकको भूमिकामा समावेश हुनुभएको थियो।
0: खेल खबर समेत समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सगरमाथा राष्ट्रिय निकुञ्जको 50 वर्ष स्थापना दिवसको अवसरमा जैविक विविधता संरक्षणमा योगदान पुर्याएकाहरू सम्मानित। सोलुखुममा भएका बीच छुट्टा हत्याका एक अभियुक्त कारागार चलान, अर्का प्रहरी हिरासतमा।
0: सोलुखुम्बुमा एक वर्षमा 72 लाख भन्दा बढ़ीको नून बिक्री, गत वर्षको तुलनामा माग र कारोबार दुवैमा वृद्धि। खुम्बुको पाङगुम स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा संचालनमा।
1: ओखलढुङ्गामा एक वर्षमा हराएका 58 मानिस मध्ये 4 जना अझै बेपत्ता। छापाको रतुवा खोलामा ल्याण्ड मार्क ब्रिज निर्माण तीव्र, 50% काम सकियो।
0: सार्वजनिक पीड़ा पुनर्वावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। कैदी बन्दीलाई अब प्रत्येक वर्ष नयाँ टन्ना, चाडपर्वमा खर्च 500 दिने। सरकारले रोको नयाँ स्थायी पदपूर्ति, फाजी कर्मचारीलाई तिनै तहमा खटाइने।
1: तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा। अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा। विश्वव्यापी सहकार्यको आह्वान।
0: र विश्व फुटबलमा स्पेनको वर्चस्व, 5 वर्षमा 16 वटा उपाधि जित्यो।
1: साझा 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र अन्जु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: Voice to your heart. Zulu FM 101.2 MHz.
1: छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो। चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ीकरण परियोजना शुरू।
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मंच मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास दिएको छु।
1: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह। जुलाईमा औसतको 54% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने।
3: राज्यको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब नानी विभागको चाहिँ केही स्थानहरूमा।
1: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै, मृत्यु हुनेको संख्या 930 नाघ्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्न परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। संतोषी रावलबाट। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाडौँ मुख्य चक्रपथ रिंग रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्यांकन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्ड को चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोर, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकी दरेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्यांकनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दरेट परिमार्जन गरिएको हो। चालू मनसुनको जुलाई अवधिमा देशभर औसतभन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनु परेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्ष मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9 प्रतिशत वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडासैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै हिस्सामा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
3: आज र भोलिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यम सम्मको को सम्भावना देखिन्छ भने अब यो नानी विभागको चाहिँ केही स्थानहरूमा मध्यम सम्मको वर्षा हिमपातको सम्भावना छ। भावी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको पहाड़ी र तराई विभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी विभागका धेरै स्थानहरूमा मध्यम सम्मको वर्षा, कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश

0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 मा समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार इंग्लिशको सूचीकरण बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुन्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्न सबैको स्थायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: नेपालको संस्कृति विविध हो, राष्ट्रिय पहिचानको आधार हो, यहाँको भाषा मौखिक परम्परा चाड पर्व संस्कार परम्परागत ज्ञान तथा सीप जीवनशैली र सामाजिक अभ्यास जस्ता भौतिक सांस्कृतिक सम्प्रदायहरूले हाम्रो सभ्यता इतिहास र सामाजिक जीवनलाई पुस्तदेखि निरन्तर लिँदै आएको छ। हामी यसै विषयमा अझै गहन छलफल गर्नेछौँ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मूल रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने छ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज रिभाइभल अफ एक्सटिन्ट ओर एन्डेन्जर्ड हेरिटेज जस्तो कन्सेप्टहरू छ जुन हाम्रो मौलिक अवधारणाहरू हो कन्भेन्सन भन्ने बाहिरका। हामी यहाँको सुझावलाई पनि गर्ने नै छौँ।
0: कार्यक्रममा संस्कृति वेद संहिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
2: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौं। यसलाई चाहिँ सुधार्नुपर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माटीकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
0: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रम बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलन प्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओको यसैले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
0: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको को राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ को अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले संयुक्त समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरि यही साउन 4 गतेदेखि 35 दिन भित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी
1: जुन चाहिँ समस्याको जुन चुरो हो हुन्छ नि रुखको जरा हो त्यो जरालाई तपाईँले नै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा हुन त बजेट बारे कमिन गर्दाखेरि पनि गरेको हो।
0: बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड़ कुराकानी सँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्चीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुटे मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले सबै मन्त्रालय सरकारी निकाय प्रदेश र स्थानीय तहलाई वित्तीय अनुशासन मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो। नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ। अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ। साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ। अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ। त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त संचालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ। बजेटको दोहोरो खर्च अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ। सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला। सीआईएमसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो
1: भन्दा के भने जस्तो अब अहिलेदेखि पनि अलिकति पहल पहल गर्ने त्यसभित्र पनि अब मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाएर एकदमै समयबद्ध हिसाबले तपाईँको व्यवस्था वा कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि गर गर्ने कुरा यसलाई सरकार आफ्नो कुरोमा दिनुपर्छ। तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो हुन्छ नि रुखको जरा हो त्यो जरालाई त तपाईले मै गएर समस्याको समाधान गर्नुतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधारिने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सुन्दर बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा मा चाहिँ मलाई चाहिँ आशंका लाग्छ।
4: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानूनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: शब्दको सकारात्मक भयो खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यौँ भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गराउँछ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी चाहिँ लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भएको धेरै कुरा चाहिँ सुरक्षा समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिक दिनमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केन्द्रमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केन्द्रमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अब त्यसमा पनि कुनै खटघट खर्च गर्नुहुन्छ, राष्ट्र लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुग्ने लक्ष्य त्यसले पनि के गर्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टम नै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै निर्गर्नु, अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अर्को खप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ, त्यो कुरा प्रणाली रूपमा कानुन अरू अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा समय जानु पर्यो। अनि जुन किसिम अहिले चाहिँ अब सचिव स्तरको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कानुन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जुन
5: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्ट्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिभको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
0: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्पिड लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू गरिन्छ। क्लासिक टेक छोयो कि छोयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लिङ प्रकाशनले कुराकानी गर्नुभएको छ।
5: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्, मूर्त रूप धारण गरेको सोले सांस्कृतिक सम्पदा देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ
7: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
5: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँले परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
7: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त
5: यो अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी छ नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ
7: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
5: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनी नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन फेरि
7: अहिलेसम्म के भएको थियो त्यसबारेमा
5: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यंग जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यंग जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलको रूपमा यो कानूनलाई लिन्छ।
7: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेका छ मन्द विस्तारमा हेर्दा देखिन्छ सारांश चाहिँ के यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको
5: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ प्रावधान छ अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ नि समितिएका
7: अरू भनेको प्रदेश र स्थानीय
5: प्रदेश स्थानीय र अरू निकायलाई पनि मैले अघि प्रेजेन्टेसनमा पनि
7: सरकारी निकायलाई पनि
5: अरूलाई पनि दिनुपर्छ यो एउटा त्यो कुरो भयो अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वी प्रावधानहरू उठेका छन् यसको अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको छ यहाँहरूलाई भनौँ यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो
7: कारण त्यो सजीव मानव
5: त्यो चाहिँ के हो भने सिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकर्डलाइज गर्ने राज्यले
7: रेकर्ड भनेको मौखिक लिखित अथवा आर्थिक
5: आर्थिक है त्यो त सर्टिफिकेटै दिएर रेकर्डनाइज गर्ने एउटा कुरो हो त्यसरी रेकर्डनाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ नहुँदा कामै नहुने भन्ने चाहिँ होइन भइरहेको थियो हुन पनि सक्थ्यो तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानूनी प्रक्रिया सुरु गरेको रूपमा यो विधेयक लिनुपर्छ भन्ने म मान्छु।
7: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पूरा भएको थियो अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पूरा हुन्छ र यसले के सजिलो हुन्छ
5: पक्ष राज्य भइसकेपछि राज्यले पूरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्
0: रौतहटको दुर्गा भगवती गाउँपालिका तीन मत्सरीमा वृद्ध एकल महिला विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ सरकारी खर्चमा कस्ती नियन्त्रण सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाई छ फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ काठमाडौँ रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ गर्न सुदृढीकरण परियोजना शुरू भएको छ र कंगोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ मृत्यु हुनेको संख्या करिब 930 पुगेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्रि
8: It's 8 PM. रातको 8 बजे.
9: Time check को साथ में New Star Digital Color Lab तथा ज्वालामय Offset Press सोनू दूध की नगरपालिका 5 सोनू कुम्बू.
10: अहिले तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण.

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी आत्महत्याको सोच र न्यूनीकरणका लागि प्रयास बारेमा कुराकानी गर्छौ। स्वस्थ शरीरका लागि शारीरिक सँगै मानसिक रूपमा पनि स्वस्थ हुन जरूरी छ। तर कतिपय परिवार र समाजमा मनोसामाजिक समस्या भएका व्यक्तिलाई खासै बिरामीका रूपमा लिइँदैन र मनोसामाजिक समस्याको सामना गर्ने तरिका नजानेर वा व्यवस्थापन गर्न नसकेर ती व्यक्तिमा कडा प्रकृतिका मानसिक समस्या देखिन सक्छ। नेपालमा मानसिक समस्या जटिल बन्दै गएको लुकाउने प्रवृत्ति तथा उपचार सेवा लिन हिचकिचाउने प्रवृत्ति छ। मानसिक समस्या भएका मध्ये कतिपयले आत्महत्याको सोच राख्न सक्ने पनि हुन सक्छ। यस्तो सोच आएको बेला परिवार, कार्यस्थल र नजिकका व्यक्तिले उसलाई यस्ता घटनाबाट जोगाउन सकिने मनोचिकित्सकहरूको भनाइ छ। आजको कार्यक्रममा हामी मानसिक समस्या, आत्महत्याको सोच र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारी। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हजुर नमस्ते, धन्यवाद।
0: विशेष गरेर हामी शुरूआत चाहिँ मानसिक समस्याबाटै गरौं। मानसिक समस्या, अझ भनौं मनोसामाजिक समस्या, यसबारे अलिकति प्रश्चय दिनुहोला।
1: अब यस्तो छ, मानसिक समस्या भन्नाले जस्तो मानसिक स्वास्थ्य सम्बन्धी केही पनि समस्या भयो भने हामी त्यसलाई मानसिक समस्या भन्छौँ होइन। अब सम्पूर्ण स्वास्थ्यको चाहिँ एउटा अभिन्न अङ्ग होइन, छुटाउनै नहुने अङ्ग चाहिँ मानसिक स्वास्थ्य हो होइन। मानसिक रूपले स्वस्थ भएपछि बल्ल व्यक्तिलाई सम्पूर्ण रूपले स्वस्थ भएको हामी मान्न सकिन्छ होइन। यदि मानसिक रूपले स्वस्थ छैन तर अब अन्य शारीरिक रूपले स्वस्थ व्यक्ति हुनुहुन्छ भने पनि व्यक्ति चाहिँ पूर्ण रूपले स्वस्थ हुनुहुँदैन र त्यसले गर्दा चाहिँ व्यक्तिका दैनिक जीवनयापनमा समस्या आउँछ, व्यक्तिले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आउँछ, व्यक्तिले जीवनमा आएका तनावहरू झेल्न गाह्रो हुन्छ, आफ्नो परिवारलाई र समाजलाई र देशलाई योगदान राम्रोसँग दिन सक्नुहुँदैन र व्यक्तिको सम्पूर्ण जुन जीवनको गुणस्तर क्वालिटी नै नकारात्मक हिसाबले प्रभावित भएको हुन्छ। त्यसले गर्दा मानसिक समस्या भन्नाले एउटा स्वास्थ्यकै एउटा एकदम छोडिँदै नहुने खालको चाहिँ एउटा आयाम हो।
0: हजुर, महत्वपूर्ण विषय हो भनौँ होइन। शरीर स्वस्थ महत्वपूर्ण कि मन स्वस्थ भन्छौ होइन, सबैभन्दा महत्वपूर्ण के रहेछ त खासमा?
1: अब यसो छ, अब मन बढी महत्वपूर्ण शरीर कम महत्वपूर्ण भन्दा पनि मिल्दैन मिल्न त होइन, तर दुइटै होइन मन र शरीर चाहिँ अब एउटा व्यक्तिको चाहिँ भनौँ न दुईटा पाङ्गा जस्तो हो होइन। त्यो बिना चाहिँ व्यक्ति चाहिँ जीवन यात्रामा चाहिँ राम्रोसँग यात्रा गर्न सक्दैन, सफल हुन सक्दैन होइन। त्यसले गर्दा दुइटै नै एकदम उत्तिकै महत्वपूर्ण छन्। तर मनको कुरा भन्दाखेरि एउटा के हो भन्दा, यदि शरीर स्वस्थ रहिकन पनि मन स्वस्थ छैन भने कहिले कहिले व्यक्तिले चाहिँ जुन जस्तो खालको उसको जीवन हुनुपर्ने, जस्तो अनुभव उहाँले लिनुपर्ने हो, जस्तो उहाँले कार्य सम्पादन देखाउनु पर्ने हो, त्यसमा पनि समस्या भएको हुन्छ। त्यसले गर्दा मन पनि उत्तिकै महत्वपूर्ण छ।
0: मन अस्वस्थ हुने बित्तिकै विभिन्न खालका मनोसामाजिक समस्याहरू, मानसिक समस्याहरू चाहिँ आइपर्छन् होइन। अब यो मन स्वस्थ चाहिँ बनाउनको लागि चाहिँ व्यक्तिले खासमा ध्यान दिनुपर्ने चाहिँ केमा हो?
1: हजुर, अब व्यक्तिले ध्यान दिनुपर्ने कुराहरू धेरै हुन्छन् होइन। अब एउटा त जुन मनलाई हामीले चाहिँ अस्वस्थ पार्ने खालको चाहिँ जीवनशैली के छ होइन, त्यो चाहिँ हामीले थाहा पाएर हाम्रो जीवनशैलीबाटै सुधार गर्नुपर्ने हुन्छ। स्वस्थकर जीवनशैली नै गर्नुपर्ने हुन्छ। स्वस्थकर जीवनशैली बाँच्दाखेरि त्यसले शरीरलाई मात्र स्वस्थ नबनाइकन मनलाई पनि स्वस्थ बनाउने भूमिका खेल्दछ होइन। सुन्दाखेरि एकदम चाहिँ सामान्य कुरा जस्तो लाग्छ, व्यायाम गर्ने, निन्द्रा पुर्याउने, तनावलाई व्यवस्थापन गर्ने होइन, आवश्यकता अनुसार मनोरञ्जन दिने होइन, सृजनशील भएर कार्य गर्ने होइन, हेर्दाखेरि चाहिँ एकदम सामान्य कुरा लाग्दछ होइन। अनि स्वस्थकर खानेकुराहरू खाने, ब्यालेन्स डाइट होइन, जुनले चाहिँ शरीरलाई पनि स्वस्थ राख्दछ र मनलाई पनि नकारात्मक हिसाबले प्रभाव पर्दैन, त्यो चाहिँ गर्ने होइन। लागु पदार्थ तथा अन्य दुर्व्यसनबाट पर बस्ने, यी कुराहरूले गर्दाखेरि शरीरलाई मात्र स्वस्थ राख्ने होइन, मनलाई पनि स्वस्थ राख्दछ। साथसाथै केही स्किलहरू हुन्छ, केही सिपहरू चाहिँ व्यक्तिले सिक्नुपर्ने हुन्छ। कतिपय व्यक्तिले सानैदेखि त्यो सिपहरू आफ्नो परिवार सिकी रख कतिपय जेनेटिक हिसाब से जैविक हिसाब हिसाब से जस्तों कतिपय फिर सीक्न पर्ने जस्तों कोपिंग स्किल कुछ तनाव आयो समस्या आयो कसरी झेलने सीम्पल हो एकदम सामान्य सीम्पल क्रा देखि अलग कम्प्लेक्स खाल क्रा होना अर्क सोशल स्किल समाज में हमें डील कर कसरी डील करने संवाद का स्किल कम्युनिकेशन स्किल क्योंकि कतिपय क्रा तना कतिपय वकत में हम संचार कम्युनिकेशन में यदि भनम न हमें रामस नगर्दा अथवा नलिदाई तेबड़े समस्या आई रहें तनाव आई रहो प्रब्लम सल्विंग क्रा अरु रिजिलियंस का कुरा जस्तो व्यक्तिलाई चाहिँ जीवन काल में तो विभिन्न तत्व तनाव आउँछ समस्या आउँछ हैन अप्ठारो आउँछ तर त्यो अप्ठारो आए पनि त्यो अप्ठारोलाई चाहिँ झेलेर त्यसभन्दा झन अझ बलियो भएर झन सबल भएर निस्किने जुन क्षमता भन्छ त्यसलाई रेजिलियन्स अझ रेजिलियन्स डेभलप गर्ने तरिका हैन अनि अर्को चाहिँ क्रिटिकल थिंकिंग कहिलेकाहीँ हामी चाहिँ हाम्रो सोचाइ नै समस्याहरू हुन्छ कि हामी चाहिँ जीवनलाई हेर्ने नजरिया वरिपरिको हाम्रो वातावरणलाई हेर्ने नजरिया अरू मान्छेलाई बुझ्ने होइन घटनाहरूलाई बुझ्ने तरिका फरक पर्दिरहेको हुन्छ त्यसलाई पनि हामीले चाहिँ च्यालेन्ज दिन सक्यौँ चुनौती दिन सक्यौँ र त्यसबाट चाहिँ फ्याक्टमा रहेर भावनामा धेरै अनावश्यक भावनामा नबगिकन फ्याक्चुअल भएर अब्जेक्टिभ भएर क्रिटिकल थिङ्किङ गर्न सक्यौँ भने त्यसबाट पनि हामीहरूलाई धेरै तनाव हुनबाट
0: अब मानसिक समस्या मध्ये चाहिँ एउटा गम्भीर स्वास्थ्य समस्याका रूपमा पनि लिनुपर्छ आत्महत्याको सोच आउनु होइन एकदमै गम्भीर विषयवस्तु पनि हो होइन खासमा यो सोच चाहिँ किन आउँछ मानिसमा
1: अब आत्महत्या भनेको व्यक्तिले आफ्नै हानि गर्ने हानि मात्र होइन कि आफ्नै जीवनलाई त्याग गर्ने होइन आफ्नो शरीर त्याग गर्ने विकल्पहरू हुनुहुन्छ उपायहरू हुनु त्यसलाई हामीले आत्महत्या भन्छौँ त्यो व्यक्तिले आफ्नो इच्छाले नै गरे हुन्छ होला त्यो इच्छा आउनमा उहाँलाई केही बाध के उहाँलाई जीवन जिउनलाई कठिनता महसुस गर्नुभएको हो या त जुन जीवनमा जे समस्या देखिराख्नु भएको छ उहाँको समस्या त्यो समस्यालाई उहाँले समाधान गर्न नसक्नु भएको र नसकिने मात्र होइन कि भविष्यमा पनि मैले त्यो जीवनका समस्याहरू समाधान गर्न सक्दिनँ अथवा भविष्य पनि मेरो आशा त्यति सकारात्मक छैन उज्यालो छैन होइन भनेर उहाँले निराशावादी सोच राख्नुहुन्छ आफ्नो जीवनप्रति मात्र नभएर आफ्नो वरिपरिको वातावरणमा पनि उहाँहरूको नकारात्मक दृष्टिकोण हुन्छ आफ्नै आफैप्रति पनि नकारात्मक दृष्टिकोण हुन सक्दछ जस्तो आफ्नो क्षमता आफूलाई उहाँले चाहिँ हिंतापोत राख लिने होइन आफ्नो क्षमतालाई एकदम न्यून ठान्ने अथवा चाहिँ म लायक छैन भन्ने थाल्ने अथवा सेल्फ वर्थ सेल्फ इस्टिमका कुराहरूमा देखे कमी आउने होइन साथसाथै भविष्य पनि अन्धकार छ होइन भविष्य चाहिँ खासै अब केही होप छैन राम्रो हुनेवाला छैन भन्ने खालको दृष्टिकोण उहाँमा आउँछ व्यक्तिमा आउँछ र कहिले कहिले कस्तो पनि हुन्छ नि व्यक्तिलाई जस्तो म जस्तो यो यो संसारमा उसको उसले व्यक्तिले आफ्नो अस्तित्वलाई नै खासै महसुस गर्नु हुँदैन होइन जस्तो म नभइँदा पनि यहाँ चल्छ अथवा म हुँदै नहुँदा पनि भनौँ न मेरो परिवारलाई अथवा अरू व्यक्तिलाई खासै केही फरक पर्दैन बरु म त उहाँहरूको लागि बोझ बनिरहेको छु भन्ने खालको चाहिँ एउटा नकारात्मक धारणा चाहिँ जीवनप्रति आउँछ होइन त्यो पटपट आइरहेको हुन्छ होइन अनि पटपट आउँदा आउँदै अनि पहिला विचारको रूपमा चाहिँ उहाँहरूले चाहिँ अब यो जीवनलाई निरर्थक देख्नुहुन्छ होइन कहिले कहिले निष्क्रिय खालको विचार आउँछ प्यासिभ सुसाइडल आइडिएसन भन्छौँ अनि पछि पछि गएर व्यक्तिले चाहिँ एक्टिभ हिसाबले पनि म अब आत्महत्या नै गर्ने हो भनेर पनि सोध्नुहुन्छ कसैले योजना प्रिपेयर योजना बनाउनुहुन्छ प्लानिङ गर्नुहुन्छ अनि त्यसको तयारी पनि गर्नुहुन्छ होइन अनि त्यसपछि कसैले घटनाको प्रयास गर्नुहुन्छ कोही सफल पनि हुनुहुन्छ यस्तो खालको चाहिँ त्यसको प्रोग्रेसन छ आत्महत्याको होइन अब आत्महत्या पनि भनिन्छ अब लगभग धेरै जसो आत्महत्याको कारणमा मानसिक स्वास्थ्यको समस्या नै हुन्छ होइन कतिपय केसमा मात्र चाहिँ आत्महत्या गरेको व्यक्तिले किन गर्नुभयो भन्ने थाहा लाग्दैन तर धेरै जसो केसमा चाहिँ मानसिक स्वास्थ्यको समस्या देखिन्छ अब सम्पूर्ण मानसिक स्वास्थ्यका समस्याहरू के कारणले हुन्छन् भनेर भन्दाखेरि हामीले चाहिँ अहिलेसम्मको चाहिँ जुन प्रचलित जुन सिद्धान्त छ होइन जैविक मनोवैदिक र सामाजिक तत्वहरूको अन्तक्रियाले गर्दा कतिपय व्यक्तिमा त जैविक कुरा नै पहिलेदेखि नै आइरहेको हुन्छ कोही वंशाणु पनि अलिकति त्यसमा गुण हुन्छ होइन जीवनलाई छिटो चाहिँ नकारात्मक तरिकाले सोचिहाल्ने छिटो डिप्रेसिभ temperament atau depresi usma mental istiti mana boleh alih. Ini tes tahal
0: kau. Pariwarik bata berani tes kau atau pariwara na pariwara punya orang lain guna.
1: Kosek itu ente jin beri ayran so bangsaan. Jadi amno istri niu banyak ame. Jadi mahar kau saya agil generation ma atau afan tiar ma kosenin kosen desa atma tega press kau kau atma tega kau ni kau. So gore kau bani bini dehin sa. Tele cai jai bik pun kaya cah tato jin kau macam mai. Aini bani kau ayran sa. Ab dehre jai bik isama anu sembunan gaul dari kaya kerisat gaul puni bani lah dehin sa. Serotonin, kumpulan desa bumi kita sama ni, aku sah, ini. Abah kita tiada lagi apa, jauh lebih kurang lagi, abah begitu lagi, dia perubatan guna aligaan apa dah. Tapi jauh lebih kerana matra gaya dia aku mandi, kerana mana boleh bantu, antar kerja bantu. Jauh lebih kurang, aduh le, ane begitu jen, begitu tu sah, jen, agi, madam ni bantu, abah, jom ni dekhi, urkini dekhi, ada hari thulu, bos ke, ni bela sama sah. व्यक्तिको व्यक्तित्व बन्ने हुन्छ नि त्यो घरबाटै बन्छ हैन अब त्यो व्यक्तित्व बन्ने क्रममा पनि विभिन्न घटनाहरु भोगाइ हुन्छ हैन अब कतिबेर सकारात्मक घटना राम्रा घटनाहरु हुन्छ कतिबेर दुःखद घटनाहरु पनि हुन्छ नि अब त्यो दुःखद घटनाहरु बढी भोगाइ भएको छ र त्यसलाई चाहिँ राम्रोसँग व्यवस्थापन भएको छैन रेजुलेसन भन्छ हामीले त्यो रिजल्भ राम्रोसँग भएको छैन त्यसले हाम्रो स्मृति में एवं नाराम्रो मेमोरी बने रह बसे आचा इन्हें कौन ढाकर उपमा बसे आचा वनी तेले सही हमें अलाई बेला बेला मत है त्यो वनमन जीवन पाते नकारात्मक दारा ले उन्हें मोहजत करता सर हमें व्यक्तित्व निर्माण में अपन तेले पॉजिटिव बनना अपन नेगेटिव विषालो सोच नहीं त्यो बनाई दिन सही ना एवं त्यो घटना आर को रोल पनी सा र व्यक्तित्व को कुरा पनी सा और को सही अली पची आय पची अब व्यक्ति जरूरी कुरा पनी छान जी छान व्यक्तित्व पनी व्यक्ति लाये एक प्रकार को छाने सा तो इसमें भी सामाजिक घटना आर होन्छन अब सामाजिक घटना आरो व्यक्ति को स्नान ठुला सारे होने सकते हैं घर देखी शुरू होने घटना आ रही है और तेज पौधे का व्यक्ति हो रहा है तनाव में आके होने चाहिए ना क्योंकि जीवन जीवन में घटने घटना तो सब बोला हम लोग नियंत्रण में तो उधर है ना आर्थिक समस्या पड़ सा व्यवसायिक समस्या पड़ना सकता है ना करियर रिलेटेड समस्या पड़ना सकता सा छीनी की समस्या ज्यादा पड़ना सकता है ना आपने एकदम महत्वपूर्ण संबंध अरुमा बनी समस्या दोनों अरु होने सकता है ना कई जगह बाहरी दोनों बनी हैं जब कई जगह मानसिक वो इनर दोनों बनी हैं इनर कॉन्फ्लिक्ट बनी हैं ना तो सब कुराले करता है व्यक्ति जाए तेरा व्यवस्था पर नाम सुन नौ गर्दा आखिरी तो तनाव में आएगा ना तनाव में लगातार

0: आत्म संबंधी खाले प्रयास कतिपय खाली हानी मात्र आत्महानी को प्रयास जब हम सुंदा कतिपय झाप औषध धीरे खाईदिने कतई काटीदिने अथवा के यो कर दू उ प्रयास कर आवेगलाई आफ्नो आवेगलाई चाहिँ कन्ट्रोलमा गर्न गर्नमा चाहिँ एउटा त्यो खालको पनि छ अर्को चाहिँ आवेगमा नभइकन पनि अलिक पहिलेदेखि योजना गरेर पनि गर्ने खालको पनि केस हुन्छ
1: जस्तो यहीँनिर मलाई जोड्न मन लाग्यो सबैभन्दा थुप्रै कुराहरू महत्वपूर्ण छ र त्यसबीचमा चाहिँ यो आवेग रिस है जुन चाहिँ हाम्रो सबैमा हुन्छ नि आवेश रिस नहुने व्यक्तिको होला र त्यसलाई कसरी नियन्त्रणमा राख्नु भन्ने महत्वपूर्ण भयो होइन भनेको यो आवेश र रिस नै यसको एउटा कारक आत्महत्याको सोच आउनुमा यसले एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ
0: अनि यस्तो छ सोच चाहिँ आएको हुन्छ अनि सोच सँगसँगै त्यो आवेग आउँछ होइन सोचलाई अब आवेग त्यो कारण लगाउने खालको आवेग आउँछ होइन त्यसमा चाहिँ अलिकति रिस आक्रोश र भावनात्मक हिसाबले अलिकति भित्रबाट आफू आन्दोलित हुने होइन अथवा आफ्नो भावनालाई अलि के भन्छ नियन्त्रण गर्न नसक्ने अवस्था आएको हुन्छ र सोच पनि आएको हुन्छ त्यस्तो अवस्थामा पनि कतिपय व्यक्तिले प्रयास गर्नुहुन्छ होइन अब त्यसमा चाहिँ व्यक्ति व्यक्तिको आफ्नो क्षमतामा पनि भर पर्दछ कतिपयले चाहिँ जस्तो हामीहरूले पनि रिस आएको हुन्छ विभिन्न खालका संवेग आएका हुन्छन् तर सबै संवेग रिसलाई चाहिँ हामीले चाहिँ बाहिर व्यक्त गर्दैनौँ नि त कतिपयले चाहिँ त्यो व्यक्त गरिदिइहाल्नुहुन्छ होइन अब त्यसमा चाहिँ निरन्तर रूपमा कोही व्यक्ति तनावमा छ भने अब उहाँलाई चाहिँ त्यो संवेगलाई रोक्न सक्ने क्षमतामा पनि समस्या हुन सक्छ
1: अघि यहाँले भन्नुभयो नि आत्महत्याको सोच आएको व्यक्तिलाई चाहिँ हामीले रोक्न सक्छौ उसको लक्षणहरू देखा पाउन सक्छ भनेर अलिकति लक्षणहरूको बारे चर्चा गरौँ न के कस्ता खालका लक्षणहरू चाहिँ उसले देखाइरहेको हुन्छ त्यो लक्षणलाई चाहिँ हामीले एकदमै भनौँ न संकेतका रूपमा चाहिँ लिनुपर्छ
0: अघि मैले भनिसकेँ धेरै जसो आत्महत्या गर्ने प्रयास गर्ने विचार आउने व्यक्तिहरूलाई चाहिँ मानसिक स्वास्थ्यको समस्या हुन्छ त्यसो भनेपछि के भयो भने आत्महत्याको सोच भएको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या पनि साथसाथै हुन सक्छ धेरै जसो वखतमा होइन त्यसमा चाहिँ भावनात्मक लक्षण हुन्छन् वैचारिक लक्षण हुन्छन् होइन शारीरिक लक्षणहरू पनि हुन्छन् संवेदना सम्बन्धी लक्षण हुन्छन् होइन व्यवहारिक लक्षणहरू देखिन्छ होइन अब भावनात्मकमा चाहिँ अब त्यो निराशापना बढी ज्यादा हुने र अथवा चाहिँ एकदमै धेरै अत्यधिक तनावमा आउने पीड़ा महसुस गर्ने र आफ्नो भावनालाई नियन्त्रण गर्न रेगुलेट गर्न नसक्ने भन्छ भन्ने स्थिति हुन्छ हाम्रो इमोसनल रेगुलेसनमा समस्या हुन्छ र एकदमै इमोसनल टर्मोइलमा व्यक्ति हुनुहुन्छ त्यस्तो व्यक्तिले पनि त्यो खप्न नसकेर गर्नुहुन्छ होइन अर्को निराश भएपछि निराशा देखेपछि वरिपरि आफूमा र वरिपरि नै निराशा देखेपछि उहाँले विकल्प नै त्यही नै विकल्प ठिक हो भन्ने खालको हुन्छ अब यता वैचारिकमा एकदमै अत्याधिक आफूलाई गिल्ट आउने पछुतो आउने एकदम चाहिने भन्दा बढी पछुतो महसुस गर्ने होपलेसनेस हुने त्यसपछि अर्को चाहिँ वर्थलेस हुने आफ्नो क्षमता अलिअलि भइकन पनि व्यक्तिले आफूले आफूलाई एकदम हिंताबोध लिने नालायक सम्झिने त्यस्तो खालको लक्षण पनि हुन्छ र सुसाइडको विचारहरू पनि अघि मैले भने जस्तो निष्क्रिय प्यासिभ अनि एक्टिभ अनि प्लान प्रिपेरेसन यस्ता खालको चाहिँ विचारहरू आउन सक्दछ अब व्यवहारमा पनि मान्छे चाहिँ अलिक बढी चिडचिडापन देखिन सक्छ होइन अब सोसल्ली अलिकति आइसोलेट भएर उनलाई चाहिँ खासै संसारसँग त्यति रमाइलो नलागेपछि उहाँ घुर्मिन नहुने अनि एक्लै तर्केर बस्ने अनि त्यस्तो खालको पनि देखिन्छ अनि अब विभिन्न खालको व्यवहारिक लक्षणहरू अन्यहरू शरीरमा पनि उहाँले अप्ठ्यारो देख्न सक्नुहुन्छ अप्ठ्यारो महसुस गर्न सक्ने अवस्था हुन्छ जस्तो अब डिप्रेसन भएको हो भने अब विभिन्न शरीरका विभिन्न स्थानहरूमा दुखाइ महसुस हुने तर जाँदाखेरि समस्या चाहिँ नदेखिने ठाउँ ठाउँमा दुख्ने खालका रोगहरू पनि हुन्छन् कि त्यस्ता खालका रोगहरू छन् त्यसको चाहिँ उपचारै हुन सकेन त्यसलाई चाहिँ उहाँ व्यक्तिले चाहिँ रातै पाउन सक्नु भएन भने पनि त्यसबाट पनि सहन नसकेर पनि कतिपयले त्यसको कारणले पनि गरेको भन्ने छ यिनीहरूलाई हामी चाहिँ रिस्क फ्याक्टरमा राख्छौँ होइन जस्तो अब अलिकति रिस्क फ्याक्टरको बारेमा कुरा गऱ्यौँ भने जस्तो व्यक्तिहरू चाहिँ कोही चाहिँ एक्लो जीवन हुन्छ कसैको चाहिँ वैवाहिक समस्या हुन्छ डिभोर्स भएको हुन्छ अथवा एक्लै रहनसहन गरिरहेको स्थिति पनि हुनसक्छ बेरोजगारको स्थिति हुनसक्छ होइन साक्षरतामा अलिकति कम हुनसक्छ अब एजुकेसन स्टाटस होइन कम हुनसक्छ अनि अर्को चाहिँ जस्तो विभिन्न अरू भनौँ न अरू खालका शारीरिक रोगहरू पनि जस्तो लामो समयसम्म औषधि उपचार गरिराख्नु पर्ने खालका र एकदम अलि अप्ठ्यारा रोगहरू जस्तो भनौँ न क्यान्सर होइन अघि मैले भनेको क्रोनिक पेन सिन्ड्रोम होइन अब अरू चाहिँ जस्तो अब एकदम सिभियर डायबिटिज जुन चाहिँ कन्ट्रोल भएको छैन होइन अरू चाहिँ अब कति कडा भनौँ न एचआईभी एड्सहरू जुन चाहिँ अब बिमार पनि कडा खालको उपचार पनि लामो समयसम्म गर्नुपर्ने र ठिक हुने नहुने पनि निदो नभएको रोगहरू हुन्छ नि त्यो कठिनाइ दिइराख्ने

0: यस्ता खालका समस्याले पनि व्यक्तिलाई यता गाली गएको हुन्छ होइन, अनि यो सबै कुराले गर्दा पनि व्यक्तिले कहिले अनि त्यो सहन नसरी गर्नु छ। अनि यसमा मैले अर्को थप्नुपर्छ, जस्तो लागु औषध दुर्व्यसनको प्रयोगहरू, यसले पनि व्यक्तिलाई चाहिँ के हुन्छ भने व्यक्तिगत जीवनशैली अलिकति स्वस्थ भन्दा पनि अस्वस्थतिर छ भन्ने कुरा यसले बुझाउँछ होइन। अनि यो प्रयोग गर्ने व्यक्तिले चाहिँ जस्तो थप त्यो पदार्थसँग सम्बन्धित समस्या त उहाँलाई हुने नै भयो, साथसाथै त्यसले गर्दा चाहिँ अब आफ्नो भावनामा होइन समयहरूमा नियन्त्रण गर्न सक्ने क्षमता खुबै पनि गुमेको हुन्छ कि होइन। त्यसलाई हामीले माल एडाप्टिभ कोपिङ गरिराख्नु भएको छ भन्छ होइन। यो लागु औषधहरूको प्रयोग गर्ने व्यक्तिलाई पनि अलिकति थप जोखिम हुन्छ, यी कारण यस्ता पनि देखिन्छन्। अब अलिकति फेरि आत्महत्याकै खालको कस्तो खालको देखिन्छ भन्दाखेरि व्यक्तिले कहिले कहिले साङ्गतिक हिसाबले चाहिँ व्यक्त गरिराख्नु भएको छ, डाइरेक्ट नभनेर पनि कतिपयले चाहिँ म मरेर कसलाई के फरक पर्दछ भन्ने खालको भन्न सक्नुहुन्छ, अथवा मर्न पाए हुन्थ्यो होइन, अथवा कति बाँचिराख्ने होइन, अथवा कतिपयको फेसबुकमा चाहिँ त्यस्तै खालको स्ट्याटस आउन सक्छ, एकदम भनौँ निराशावादी कसैले चाहिँ अब त्यो प्रोफाइल पिक्चरहरू त्यसबाट हुन सक्छ होइन। जुन हामी साङ्गीतिक हिसाबले अलिकति व्यक्तिको मनस्थिति चाहिँ अलिक पोजिटिभ छैन है नेगेटिभ छ भन्ने कुरा चाहिँ बुझ्न सक्छौँ। अनि कतिपयले चाहिँ पटक पटक यो सान्तिनो प्रयास गरे हुन सक्छ पहिला पहिला होइन, जस्तो औषध धेरै खाइदिने, शरीरलाई कतै काटेर अलिकति क्षति दिने होइन, अथवा म यो गरिदिन्छु भनेर व्यक्त गरिदिने होइन। यसबाट पनि व्यक्ति अलिकति चाहिँ के न के तनावमा छ, जोखिममा छ, आफूले आफूलाई चाहिँ अलिकति पीड़ा महसुस गरिरहेको छ भएर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अनि साथसाथै अब व्यक्तिको चाहिँ अब कार्यस्थलमा अथवा उहाँको कार्यशैलीमा पनि अलिकति जुन किसिमको चाहिँ सम्पादन आउनुपर्ने, पर्फर्मेन्स आउनुपर्ने त्यसमा आइरहेको हुँदैन होइन, त्यहाँ पनि अलिकति समस्या भइरहेको हुन्छ। अनि व्यक्तिले चाहिँ पटक पटक आफूलाई एकदम गाह्रो भएको होइन, डिस्ट्रेसमा भएको चाहिँ कहिले कहिले अभिव्यक्ति दिनुहुन्छ, कहिले कहिले हामीहरूले पनि उहाँलाई देखेर बुझ्न सक्दछौँ। यी कुराबाट चाहिँ व्यक्तिमा चाहिँ केही समस्या छ र आत्महत्या सम्बन्धी पनि अलिकति जोखिम छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। अब यो कुरा व्यक्तिले आफूले पनि अलिकति बुझ्नुभयो र उहाँसँग निकटमा बस्ने व्यक्तिहरूले त्यो चाहे त्यो घरमा होस्, छिमेकमा होस्, कार्यस्थलमा होस्, विद्यालयमा होस् होइन, या अन्य ठाउँमा होस् होइन, उहाँहरूले पनि त्यो अलिकति संकेतहरू बुझ्नुभयो भने उहाँलाई सपोर्ट गर्नको लागि चाहिँ अलिकति सहज हुन्छ।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आत्महत्याको सोच तथा न्यूनीकरणका लागि प्रयास बारेमा। र कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक तथा प्रमुख कन्सल्टेन्ट साइकियाट्रिक डाक्टर सूरज तिवारी। दर्शक, हामी चर्चा गरिरहेका छौं विशेष गरेर यो आत्महत्याको सोच आउने बारेमा चर्चा गरिरहेका छौं। पछिल्लो समयमा एक सातामा जुन घटना घटिरहेका छन् होइन, एकपछि अर्को त्यस्तै खालको आत्मदाहको प्रयासहरू गरिरहेको, त्यस्तै खालका चर्चाहरू आइरहेको र कपीक्याट हुन खोजेको हो कि कस्तो के भन्छ यसलाई चाहिँ हामीले?
0: अब यस्तो छ, अब यो हुन त अब एकदम माइन्ड ब्रेन भनेको चाहिँ एकदम कम्प्लेक्स भन्ने कुरा होइन, अब सानो हाम्रो यो टाउको भित्र चाहिँ त्यहाँ हुन्छ ब्रेन होइन, अनि माइन्ड चाहिँ अब त्यतै कतै हुन्छ, तर एक्ज्याक्टली माइन्ड ब्रेन नै हुन्छ कि कता हुन्छ भन्ने कुरा पनि ठ्याक्कै कन्फर्म छैन होइन। अनि हाम्रो नर्भस सिस्टम फेरि ब्रेनदेखि लिएर मेरुदण्डसम्म भएर अनि त्यसको चाहिँ नर्भ्सको माध्यमबाट अनि अरू न्युरल भनौँ न सर्किटको माध्यमबाट केमिकल्सको माध्यमबाट सम्पूर्ण शरीरमै प्रभाव त्यसले चाहिँ भनौँ न नेटवर्कमा हुन्छ, सम्पूर्ण शरीरमै त्यो फैलिएर बसेको हुन्छ। अब त्यही त यो ठ्याक्कै किन मान्छेले के गर्छ भन्ने कुरा चाहिँ एकदम सजिलो तरिकाले सिम्पल तरिकाले भन्न सकिँदैन होइन। अब मैले जस्तो कपी क्याटवाला कुरा गर्नुभयो अहिले आत्महत्याको बारेमा, अब मैले अलिकति अर्को विषयमा गएँ, जस्तो हामीहरूले सुनिरह होला कन्भर्जन डिसअर्डर भनेर होइन, छोप्ने व्यथा भनेर, जुन विद्यालयहरूमा एकजना एउटा विद्यार्थी होइन प्रायः जसो हामीले चाहिँ त्यसमा चाहिँ बढी जसो महिला नै भएको भन्छौँ, बढी महिलाहरूलाई बढी भने बिहोस भएपछि ढलेपछि अनि फेरि अर्कोलाई पनि त्यस्तै भयो, गर्दा गर्दै विद्यालयको कक्षा अथवा विद्यालयलाई नै केही दिन बन्द गर्नुपर्ने अवस्था भन्ने सुनिन्छ होइन। भने त्यहाँ पनि एक प्रकारको कपी त भइरहेछ होइन, त्यो कपी किन भइरहेछ भन्ने कुरा चाहिँ ठ्याक्कै चाहिँ त्यसको पनि यही नै कारण भन्ने छ नि। त्यसमा पनि हामीले विभिन्न थ्योरीहरू छन् होइन, एउटा अलिक न्युरल हिसाबले कुरा गर्दा मिरर न्युरनको पनि कुरा गर्छन्, जस्तो हामीले एउटा व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने होइन, जस्तो इन्ट्युसनमा पनि त्यो अलिअलि आउँछ होइन, र जस्तो उसको भावना र मेरो भावना एउटै हो भन्ने खराका इम्पथाइज गर्ने के
1: हजुर
0: इम्पथाइज उले के महसुस गरिराको होला मैले पनि त्यो बुझ्न सक्छु भने
1: समानुभूति
0: इम्पथाइज गर्ने कुराहरू अनि इन्ट्युसनका कुराहरू अर्काको विचार बुझ्न सक्ने कुराहरू अन्डरस्ट्यान्ड गर्ने भन्छ नि त्यो कुराहरू र ग्रुप हामी एउटै ग्रुपको हो भन्ने फिल गर्ने ग्रुप फेनामेना फिल गर्ने कुराहरूमा त्यो मिरर न्युरनको पनि भूमिका छ भन्ने छ होइन त्यस्ता न्युरनहरू हुन्छन् त्यो बेलामा चाहिँ त्यो न्युरन सक्रिय भयो भने अनि त्यो फिल गर्ने अनि त्यसले गर्दा कहिले कहिले व्यक्तिलाई त्यो गर्नमा चाहिँ त्यस्ता खालका सिमिलर क्रियाकलाप गर्नलाई त्यसले रोल खेल्ने भन्ने छ एउटा अर्को चाहिँ साइकोलोजिकल हिसाबले चाहिँ ग्रुप फेनामेना जस्तो हामी एउटै ग्रुपको भन्ने महसुस भएपछि उसको पीडा र मेरो पीडा एउटै हो भन्ने खालको पनि कहिले कहिले आइदिन्छ अब तनावमै नभएको व्यक्तिले त महसुस नगर्ला तर अलिकति ऊ पनि तनाव केही न केही तनावमा छ र अर्को व्यक्तिको पनि कहानी कथा अलिअलि बुझ्न सक्दछ सुनेको छ अलिकति सेयरिङ भएको छ भने कहिले कहिले व्यक्तिले त्यो कनेक्सन फिल गर्दछ साइकियाट्रीमा पनि कुनै कुनै भनौँ न यस्तै क्लासिकल टेक्स्ट बुकमा यस्तो वर्णनहरू पाइन्छ होइन रोगको जस्तै एउटालाई चाहिँ केही भ्रम भयो व्यक्ति एउटा व्यक्तिलाई केही डेलुजन भ्रम भयो होइन जस्तो श्रीमानलाई त्यो सम्बन्धी भ्रम छ अथवा श्रीमतीलाई छ अनि उहाँसँग बसिराख्ने अर्को उहाँको स्पाउस श्रीमान या श्रीमतीलाई पनि उहाँसँग बस्दा बस्दा पछि उहाँलाई पनि त्यस्तै खालको चाहिँ भ्रम चाहिँ आउने भन्ने खालको डिस्क्रिप्सन छ भनेपछि कहिले कहिले सँगै फिल गर्दा होइन इम्पथाइज गर्दा एउटै हामी एउटै हो भन्दाखेरि पनि कहिले कहिले केही केही लक्षणहरू केही केही बिहेभियरहरू चाहिँ व्यक्तिले चाहिँ मेरै हाम्रो नै हो भन्ने खालको फिल गर्ने र त्यसले गर्दा पनि यदि व्यक्ति पनि केही तनावमा पहिलेदेखि छ उहाँले पनि आफ्नो तनाव व्यवस्थापन गर्न सक्नु भएको छैन भने उहाँलाई पनि सिमिलर खालको इन्डेक्स केसबाट फेरि अर्को खालको केस घटना भनौँ न व्यवहारमा देखिने खालको चाहिँ भन्ने चाहिँ थियो भनौँ न हामीले पढेको सायद त्यस्तै खालको कुनै मेकानिजम भएर एउटा घटना भएपछि कहिले कहिले चाहिँ त्यस्तै खालका घटना चाहिँ समाजमा अन्त पनि घट्ने चाहिँ हो जस्तो मलाई लाग्दछ
1: अब यस्तोमा चाहिँ सामाजिक सञ्जाल चाहिँ कतिको कारकको रूपमा अथवा यसले चाहिँ नकारात्मक घटनाहरूलाई प्रशय दिन चाहिँ यसले सहयोग पुर्याइरहेछ त
0: मानसिक स्वास्थ्यका समस्या पनि विभिन्न तत्त्वहरूको अन्तर्क्रियाले हुन्छ त्यस्तै गरी आत्महत्या पनि विभिन्न तत्त्वको अन्तर्क्रियाले नै हुने हो कुनै एउटा कारणले गर्दा एउटा भइदिइहाल्ने होइन हो कुनै कुनै घटनाहरू विश्लेषण गर्दा हामी के पाउँदछौँ भने एउटा कुरा चाहिँ अलिक बढी त्यसको चाहिँ भूमिका अलिक प्रमुख थियो कि भन्ने पाउँदछौँ होइन धेरै धेरै गाइडलाइनहरूमा यो पनि कुरा आउँदछ कि रेस्पोन्सिबल रिपोर्टिङ भनेर कुनै पनि कुरालाई चाहिँ हामीले चाहिँ चाहिने भन्दा बढी चाहिँ भनौँ न अलिकति सनसनीखेज बनायौँ ग्ल्यामराइज गर्यौँ अथवा कहिलेकाहीँ ग्लोरिफिकेसन पनि गर्नु हुँदैन जस्तो हो व्यक्तिलाई चाहिँ केही न केही पीड़ा भएरै पीड़ा सहन नसकेर जीवनमा समस्या भएरै अप्ठ्यारो भएरै उहाँहरूले त्यस्तो आत्महानिको प्रयास या आत्महत्याको प्रयास गर्नुभएको हुन्छ तर त्यो भनिरहँदा उहाँहरूको दुःख अप्ठ्यारोसँग चाहिँ हामी समानुभूति राख्ने प्रयास चाहिँ गर्दछौँ कसरी हुन्छ सहयोग गर्ने प्रयास चाहिँ गर्दछौँ तर भनिरहँदा जीव हामी के एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ चाहे जे जति जे भए पनि जीवन अमूल्य छ तर आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन होइन त्यसले गर्दा आत्महत्या गरेको व्यक्तिलाई चाहिँ हामीले त्यो घटनालाई चाहिँ हामीले धेरै ग्लोरिफिकेसन चाहिँ गर्न जरुरी छ होइन अब त्यस्तो घटना नहोस् भन्नको लागि चाहिँ कुन कुन तहले कुन कुन तबकाले चाहिँ के गर्दा राम्रो हुन्छ भनेर चाहिँ त्यसरी चाहिँ गयो भने चाहिँ आत्महत्या न्यूनीकरणमा मदत पुग्दछ हजुर
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारीसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला बाढी र डुबानबाट बच्न के गर्ने
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: सही ठाकुरा कष्ट में जान जानो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी। डाक्टरलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम बदलेर नेपालमा।
2: हजुर म्याडम, फेरि पनि धन्यवाद।
1: हामी चर्चा गरिरहेका छौँ विशेष गरेर यो सोच आउने कारण र यसमा चाहिँ भनौँ न विभिन्न वातावरण ककसले चाहिँ यसमा प्रभाव पारिरहेको हुन्छ, भूमिका के हुन्छ भन्ने बारे त चर्चा गर्यौं। अब पनि हामी अलिकति कुराकानी गरौं कि यस्ता घटनाहरू हुन नदिनको लागि र यस्ता सोचहरू आउन नदिनको लागि के गर्न सक्छौं भनेर। अब अलिकति सोचबाटै शुरू गरौं न। अघि यहाँले भन्नुभयो पटक पटक यस्तो सोचहरू आयो भने चाहिँ घटना घट्ने सम्भावना रहन्छ, तर कहिले कहिले सोच भनेको त जोलाई पनि आउँछ नि, होइन? कस्तो हुन्छ, के हुन्छ खासमा? यो सोच आउनै दिन हुन्न भन्ने चाहिँ हो कि, अथवा यो सोच भनेको आउँछ भनेर कसरी लिने यसलाई?
2: अलिकति मानसिक स्वास्थ्यको बारेमा कुरा गरौँ। मानसिक स्वास्थ्यका समस्याहरू खास व्यक्ति भएपछि, मन भएपछि जोलाई पनि हुनसक्छ, है त? त्यसले यो व्यक्तिलाई हुन्छ, यो व्यक्तिलाई हुँदैन भन्ने कुरा हुँदैन, जोलाई पनि हुनसक्छ। त्यही भएर अब आत्महत्याको सोच पनि कहिले कहिले जोलाई पनि आउन सक्छ, तर जोलाई पनि आउन सक्छ भन्दैमा फेरि चाहिँ आउनै पर्छ भनेको चाहिँ होइन, है? नआउनु पनि सक्छ। जीवनकालभरि नै कोही व्यक्तिलाई चाहिँ मलाई त कहिले पनि आएन भन्ने पनि हुनसक्छ, होइन? तर कतिपय व्यक्तिलाई आउन पनि सक्छ। तर अब सोच आउँदैमा सबै व्यक्तिले चाहिँ त्यो प्रयास गरिहाल्नुहुन्छ भन्ने चाहिँ फेरि होइन, होइन? अघि हामीले कुरा गर्छौँ सोच पनि विभिन्न प्रकारको हुन्छ। निष्क्रिय सोच, होइन, प्यासिभ, आफूले नगर्ने भने भइदियो हुन्थ्यो भन्ने खालको, होइन? अथवा एक्टिभ सोच, होइन, कतिपयले योजना बनाउनुहुन्छ, कतिपयले तयारी गर्नुहुन्छ, कतिपयले घटना गर्नुहुन्छ, त्यही भएर त्यसको पनि विभिन्न फेज स्टेप छ। त्यही भएर सोच आउँदैमा गरिहाल्छ गरि हरेक व्यक्तिले गर्नुहुन्छ भन्ने कुरा पनि होइन। अनि फेरि सोचको पनि फेरि हामीले जस्तो हामी मनोचिकित्सकले जस्तो व्यक्ति कुनै आइसकेपछि, होइन, अथवा मनोविदहरूले पनि सायद त्यस्तै हिसाबले गर्नुहुन्छ होला, कसैले त्यस्तो कसैमा त्यस्तो जोखिम देख्नु भयो अथवा कसै कतिपयले त्यस्तो व्यक्ति अथवा एटेम्प गर्नु भएको छ भने अब त्यो कतिको चाहिँ त्यो विचार पनि कतिको चाहिँ धेरै छ, कन्सिस्टेन्ट छ, कतिपयको चाहिँ अब कहिले काहीँ मात्रै आउने हुन्छ, कतिपयको चाहिँ अलि लगातार फ्रिक्वेन्सी त्यो विचार आइराख्ने हुन्छ, त्यो फ्रिक्वेन्सी बढेको छ, त्यो विचार आइराखेको छ भने चाहिँ त्यो समस्या हो, होइन? अर्को चाहिँ हामीले व्यक्तिले चाहिँ अब असेसमेन्टमा हामीहरूले हेर्छौँ जस्तो विगतमा त्यस्तो प्रयासहरू गर्नु भएको छैन भन्ने कुराहरू हो, होइन? अनि अघि हामीले भनिसके जस्तो तपाईँले अब कारण के हो, कारण त अब जस्तो मानसिक स्वास्थ्यकै जुन मोडल सिद्धान्त छ, जैविक, मनोवैदिक र सामाजिक कुराहरूकै अन्तक्रिया, होइन, जुन बाहिरपट्टि चाहिँ जस्तो के आक्रामकता हो, के कसैसँग चित्त बुझिरहेको हुँदैन, होइन, सिस्टमसँग या त कोही व्यक्तिसँग, होइन, चित्त बुझिरहेको हुन्न, कहिले कहिले त्यो आक्रामकताभित्र हुन्छ, तर कहिले त्यो बाहिर व्यक्त हुन पाउँदैन, अनि आफू व्यक्ति तनावमा पनि हुँदा हुँदै कहिले कहिले त्यो आफैप्रति फर्किने पनि भन्ने छ, होइन? कतिपयको त लर्न हेल्पलेसनेस, अब गर्दा गर्दै अब त्यो भनौँ न एकदम होपलेसनेस, निराशावादी सोच भएर पनि गर्ने भन्ने छ। धेरै खालका थ्योरीहरू छन्, तर मुख्य कुरा के हो भने जस्तो व्यक्तिले चाहिँ जस्तो जुन आफ्नो जीवनका समस्याहरू हुन्छन् त्यो समस्याहरू उहाँहरूको समाधान भएको हुन्न, होइन? अथवा उहाँ व्यक्ति कहिले कहिले बढी महत्वाकांक्षी पनि हुनुहुन्छ, जस्तो उहाँहरूको महत्वाकांक्षी चाहिँ धेरै हुन्छ, गर्न खोज्नुहुन्छ धेरै कुरा, तर कहिले कहिले चाहिँ त्यसमा सफलता हासिल लाग्दैन, र कहिले कहिले कस्तो हुन्छ एकपछि अर्को असफलता जस्तो, होइन? उहाँले के सोचिराख्नु भएको छ एउटा भयो, फेरि त्यसको अर्को असफलता गर्दाखेरि चाहिँ त्यसले पनि व्यक्तिलाई पटक पटकको चाहिँ त्यो फ्रस्ट्रेसन बढायो, निराशामा धकेलेर पनि। जे भए पनि हामी व्यक्ति चाहिँ मुख्य रूपमा भन्दाखेरि चाहिँ व्यक्तिले चाहिँ आफ्नो आफू चाहिँ एकदम बढी तनावमा भइरहेको अवस्था हुन्छ, आफ्नो भावना समयहरूलाई नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ, र व्यक्तिले चाहिँ भविष्यलाई पनि, अब भविष्य पनि मेरो चाहिँ राम्रो छैन भने निराशावादी सोच पनि हुन्छ, र अर्को चाहिँ व्यक्तिले आफूले आफूलाई अब सपोर्ट सिस्टम हुन्छ नि, अब यसले मलाई सहयोग गर्छ अथवा यो ब्याकअप भनौँ न, यसबाट म चाहिँ प्रोटेक्टेड हुन्छु।
1: नकारात्मक सोचहरू त आउँछ भनेर यसमा त दुविधा भएन नै, होइन? विभिन्न खालका समस्याहरू आउँछन् पनि, अथवा अघि यहाँले भन्नुभयो कि नआउन नै सक्छ, आइहाल्यो भने पनि हामीले त्यो सामना गर्ने तरिकाहरू चाहिँ सिक्नु पर्यो भनेर जुन अघि यहाँले भन्नुभयो, हामी त्यहीबाट सुरु गरौँ। जस्तो यस्ता सोचहरू स्वाभाविक रूपमा आउन पनि सक्छ, होइन? त्यो आइहालेमा चाहिँ यस्तो बेला चाहिँ व्यक्तिले सर्वप्रथम चाहिँ के गर्ने त्यो बेला?
2: हो, त्यस्तो अब त्यस्ता समस्याहरू आउन समस्याहरू छन् भने व्यक्तिले चाहिँ अब प्रमुख रूपले दुईटा, है, कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अब कतिपयले चाहिँ त्यो तुरन्तै अब गर्न सक्नु भएको छैन भने अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाई बाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। क्राइसिस हुन्छ नि व्यक्तिलाई एकदमै अप्ठ्यारो परेरै आत्महत्याको विचार आउने हो होइन, त्यो क्राइसिसलाई कसरी ह्यान्डल गर्ने, कसरी स्ट्रेस म्यानेजमेन्ट गर्ने होइन, त्यो खालको चाहिँ उहाँहरूले चाहिँ पहिला उहाँहरूलाई सुनेर अनि एउटा एसेस पनि गर्नुहुन्छ कुन लेभलको जोखिम छ, अब न्यून जोखिम हो कि मध्यम खालको जोखिम हो कि कडा जोखिम छ, त्यो असेसमेन्ट गर्नुहुन्छ, व्यक्तिलाई चाहिँ अलिकति सिकाउनुहुन्छ र व्यक्तिलाई चाहिँ कम्प्यासन होइन एकदम चाहिँ व्यक्तिलाई त्यो गाह्रो भए पनि अब एक किसिमको कम्प्यासन र इम्प्याथी राखेर व्यक्तिको कुरा सुनिदिने, उहाँहरूलाई पनि एक किसिमको हामीहरूलाई पनि केयर गर्ने मान्छे कोही हुनुहुँदो रहेछ भन्ने खालको फिल गराउने हुन्छ होइन, अनि त्यसबाट त्यसपछि अब व्यक्तिलाई चाहिँ कतै रिफर गर्ने हो कि या अन्य मनोचिकित्सक या मनोविदसँग कोलाबोरेट गरेर उपचार गर्ने हो कि त्यो खालको चाहिँ एउटा मेकानिजम बनाउन सकिन्छ, त्यसले गर्दा पनि व्यक्तिलाई चाहिँ भनौँ न तत्काल त्यो घटना हुनबाट बचिन्छ र साथसाथै अब व्यक्तिलाई पछि कोलाबोरेटिभ केयरमा चाहिँ स्ट्रेसलाई कसरी म्यानेजमेन्ट गर्ने, कोपिङ स्किलको बारेमा बताउने, कसरी कोपिङ स्किल सिकाउने र कुन कुन कोपिङ स्किल उहाँको लागि सान्दर्भिक हुन्छ भन्ने कुरा त्यो भयो र के मानसिक स्वास्थ्यका समस्या छन् भने मनोचिकित्सक कहाँ रिफर गरेर मनोचिकित्सकद्वारा डिप्रेसन लगायत अन्य मानसिक स्वास्थ्यका समस्या भने त्यसलाई चाहिँ उपचार गर्ने, सुसाइड रोक्ने औषधि के हुन्छ भन्दा ठ्याक्कै भन्दा खासै त्यस्तो छैन भन्ने पर्ने हुन्छ, हामीले डाइरेक्ट औषधि छैन तर मानसिक स्वास्थ्यको समस्याहरूले नै भएको हुन्छ, त्यसले गर्दा मानसिक स्वास्थ्यको उपचार गर्यो भने चाहिँ सुसाइड पनि त्यसैबाट इन्डाइरेक्टली कम हुन्छ होइन, तर के औषधिहरू रिसर्च कुनै कुनै रिसर्चहरूले देखाएको हुन्छ जस्तो एउटा लिथियम क्लोजापिन भन्ने औषधिहरू छन् जुनको चाहिँ सुसाइड कम गर्ने चाहिँ खालको चाहिँ त्यसमा गुण हुन्छ, इन्ट्रेन्सिक क्वालिटी पनि सुसाइडलाई चाहिँ प्रिभेन्ट गर्ने खालको रोल हुन्छ भनेर भनिन्छ, त्यही भएर चाहिँ कतिपय केसमा चाहिँ हामीले अलिक बढी जोखिम भएको केसहरूमा ती औषधिहरू पनि चलाउँछौँ, तर हालाकि ती औषधिहरू फेरि यत्तिकै सबैलाई चलाउनु भन्ने कुरा हुँदैन, धेरै जसो केसमा आउँछ किनभने मैले भनिहालेँ मानसिक स्वास्थ्यको समस्या नै भएको हुन्छ र सुसाइडको विचार आइरहेछ सुसाइडको रिस्क आइरहेछ भनेपछि त हामीले झन् त्यसलाई चाहिँ अलिकति त्यस्तोमा चाहिँ उपचारलाई अलिकति झन् बढीभन्दा बढी विधिले गर्नु पर्यो नि त, अलिकति छिटो राहत दिने विधि पनि हामीले औषधिलाई नै भन्छौँ किनभने
1: अलिकति व्यक्तिले चाहिँ आफ्ना घटनाहरू आफ्ना समस्याहरू चाहिँ किन चाहिँ आफूलाई कोही व्यक्तिलाई चाहिँ सुनाउन जरुरी छ
2: किनभने अब मानसिक स्वास्थ्यका समस्याहरू आत्महत्या त झन् जोखिमपूर्ण समस्या विचारहरू झन् जोखिमपूर्ण नै भइहाल्यो होइन, त्यसले गर्दा त्यसलाई त अब हामीले लुगाइराख्यौँ भने त त्यो समस्या धेरै जसो केसमा चाहिँ हराउने होइन झन् बढेर जाने हो होइन, कहिले कहिले चाहिँ मात्रै त्यो मानसिक स्वास्थ्यका समस्याहरू शान्तिको समस्या हो भने कहिले कहिले चाहिँ आफै पनि के तनावबाट आइरहेको त्यो आफै व्यवस्थापन हुन पनि सक्छ, तर प्राय जसो केसमा चाहिँ यदि हामीले समस्यालाई लुगाएर राख्यौँ भने त्यो चाहिँ बढ्दै जान्छ होइन, बढ्दै गएपछि अब व्यक्तिको आफ्नो जीवनलाई पनि प्रभावित गर्दछ, हुँदाहुँदै कहिले कहिले अब आत्महत्यासम्म भनौँ त्यस्तो खालको घटनासम्म निम्तिन सक्छ, त्यही भएर बुद्धिमानी यही हो कि त्यसलाई चाहिँ त्यसको बारेमा चाहिँ कुरा गरेर त्यो कतिको सामान्य खालको हो कि अलिक कडा खालको हो कि होइन बुझ्नु अनि त्यसलाई कतिको उपचार चाहिन्छ या त तपाईँले भने जस्तो मनोपरामर्श या त मनोविधीय उपचारबाट मात्रै ठिक हुने हो कि या त औषध नै चाहिने हो कि त्यो चाहिँ असेसमेन्ट चाहिँ त्यो सेकेन्ड स्टेपको कुरा हो, तर पहिलो प्रथम स्टेपमा चाहिँ व्यक्तिलाई आफूलाई समस्या भएछ भने व्यक्तिले आफ्नो नजिकको ठाउँमा होइन स्वास्थ्य प्रदायकसँग कुरा गर्नुपर्छ या त स्वास्थ्य प्रदायकसँग उहाँहरूले कुरा गर्न भ्याइराख्नु भएको छैन भने हेल्पलाइनबाट पनि सहयोग गर्न लिन सक्नुहुन्छ। यसमा चाहिँ एउटा बुझ्नुपर्ने कुरा के छ भने जस्तो कुनै पनि समस्या भइसकेपछि खालि व्यक्तिलाई समय लक्षण मात्रै हुने हुँदैन कि त्यसमा चाहिँ प्रायः जस्तो व्यक्तिलाई एकदम गाह्रो भएको हुन्छ कि स्ट्रेस हुन्छ डिस्ट्रेस हुन्छ भनौँ न व्यक्तिले भन्नुहुन्छ नि मलाई एकदम गाह्रो भइरहेछ गाह्रो भयो अब त्यो डिस्ट्रेस भइरहेछ अनि त्यसपछि व्यक्तिले चाहिँ आफूले गर्नुपर्ने क्रियाकलाप राम्रोसँग गर्न सक्नुहुन्न त्यसलाई हामीले डिसफङ्सन भन्छौँ उहाँले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आइरहन्छ। यो सबै भइसकेपछि अहिले यो अलिकति समस्या हो भने हामी बुझ्छौँ त्यो व्यक्तिले पनि बुझ्नुपर्ने हुन्छ कुनै पनि उहाँलाई लक्षण भएको छ र व्यक्तिलाई साथसाथै एकदम गाह्रो डिस्ट्रेस पनि भएको छ, असहज भइरहेछ, व्यक्तिले आफ्नो कामहरू राम्रोसँग गर्न सक्नु भएको छैन, होइन, व्यक्तिको आफ्नो पर्फर्मेन्स राम्रो छैन र त्यसले अलिकति केही समयदेखि हुन थालेको छ भनेपछि त्यसलाई अब हामीले हल्का लिनु हुँदैन। त्यस्तो भयो भने व्यक्तिले सम्बन्धित ठाउँमा सल्लाह लिनै पर्दछ।
1: हजुर, अब यसमा चाहिँ परिवारको चाहिँ भूमिका अझ महत्वपूर्ण हुन सक्छ। दैनिक क्रियाकलापलाई चाहिँ निरन्तरता दिन सकिरहेको छैन र उसलाई गाह्रो महसुस भएको त्यस्तो अनुभव भएपछि परिवारले चाहिँ के गर्ने?
2: यसो परिवारले पनि अब चाहिँ यही लक्षणहरू र व्यक्तिको चाहिँ क्रियाकलाप अनि असहजता महसुस गरेर अब व्यक्ति आफै नै निर्णय गरेर होइन मैले चाहिँ सल्लाह लिन जानुपर्छ, उपचार गर्न जानुपर्छ भनेर त राम्रो भइहाल्यो, तर व्यक्तिले त्यो अलिक गर्न सकिराख्नु भएको छैन भने परिवारले पनि त्यो कुरा ध्यान दिएर उहाँलाई गाइड दिनु पर्यो, होइन, र साथसाथै सपोर्ट सिस्टमका कुरा पनि आउँछन्। जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट, होइन, सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ, होइन, केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ, उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ, उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ, अथवा उहाँसँग समय बिताइदिएर पनि हुनसक्छ, उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुनसक्छ, उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुनसक्छ, होइन, र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्शका लागि लगिदिएर पनि हुन्छ। यो कुराहरूमा चाहिँ परिवार अथवा व्यक्तिसँग नजिकमा बस्ने व्यक्ति समाजै पनि हुनसक्छ, कहिलेकाहीँ छिमेक हुन सक्दछ, उहाँले त्यो कुरा चाहिँ ध्यान दिएर त्यसमा चाहिँ आवश्यक कदम चाल्नु पर्दछ।
1: पछिल्लो समयमा विद्यालयमा पढेकाहरू होस् अथवा कार्यस्थलमा काम गरिरहेका होस् उसलाई चाहिँ त्यो कामको चाहिँ एउटा बोझ कामले चाहिँ थिचिरहेको अवस्थाहरू पनि हुन सक्छ, होइन, त्यस्तो बेला कार्यस्थल र विद्यालयले बुझिदिने उनीहरूले गर्नुपर्ने भूमिका निर्वाह गर्नुपर्ने चाहिँ के हुन सक्छ?
2: यस्तो अब बुझिदिने कुरामा चाहिँ त्यही नै हो। अब जस्तो प्रारम्भिक चरणमा व्यक्तिको व्यक्तिलाई तनावै भएर आउन सक्छ, कार्यस्थलमा भन्नुभयो अथवा विद्यालयमा भन्नुभयो, होइन, अब त्यो कहिलेकाहीँ पढाइको बोझ अथवा यता कामको बोझ, तर त्यो बोझ मात्र नहुन पनि सक्छ, त्यो बाहिर देखिने कुरा त्यो हुनसक्छ। जस्तो व्यक्तिलाई केही मानसिक स्वास्थ्यको केही समस्या भइसकेछ भने त्यही कम भार पनि बढी बोझ लाग्न सक्छ कि कहिलेकाहीँ आफ्नो जस्तो विद्यालय अथवा कार्यस्थलमा व्यक्ति हुनुहुन्छ तर त्यो व्यक्ति त अरूसँग त घरतिर छिमेकमा पनि बिताउनुहुन्छ, होइन, उहाँको व्यक्तिगत जीवन पनि हुनसक्छ, त्यतैबाट पनि तनाव आएर आउन सक्छ, त्यसले गर्दा फेरि यतापट्टि बोझ जस्तो बढी पनि देखिन सक्छ। तर जियोस् अब हामीहरूले चाहिँ त्यसलाई चाहिँ अब त्यो केसमा चाहिँ राम्रोसँग चाहिँ उहाँसँग बसेर एसेसमेन्ट लेखाजोखा गर्नुपर्दछ र खास कहाँबाट चाहिँ समस्या हो, कहाँ चाहिँ उहाँलाई चाहिँ कुन आयामबाट चाहिँ बढी अप्ठ्यारो भएको हो भन्ने बुझेर जुन जुन आयामबाट अप्ठ्यारो भइरहेको छ त्यही आयाम बाट चाहिँ अप्ठ्यारोहरूलाई कम गरिदिने अनि यो तनाव व्यवस्थापनका उपायहरू सिकाउने अनि प्लस अब कोपिङ स्किलका कुराहरू सिकाउने, कम्युनिकेसन, सोसल स्किल त्यो भइहाल्यो र साथसाथै व्यक्तिका केही लक्षणहरू हुन सक्दछन्, होइन, अब जस्तो अलि इरिटेट हुने, होइन, अब त्यति घुलमिल नगर्ने, होइन, व्यवहारहरूमा चाहिँ थोरै परिवर्तन आउँछ, ती व्यवहारहरूलाई नोट गरेर छिटोभन्दा छिटो स्वास्थ्य कर्मीकोमा चाहिँ हामीले रेफर गर्ने र त्यसपछि रेफर गरेर त्यसको उपचारको क्रममा पनि एउटा फलोअपमा बस्ने, यसले गर्दा चाहिँ भनौँ न समस्याहरू चाहिँ समयमै थाहा हुन्छ, समयमै त्यसको चाहिँ उपचार हुन्छ र भनौँ न बढी जटिल बन्न पाउँदैन।
1: हजुर, अब यस बीचमा चाहिँ जुन अब हरेक ठाउँ ठाउँमा चाहिँ अब यो मानसिक र मनोसामाजिक समस्या भनेको हरेक व्यक्तिलाई हुन सक्छ भनेर चाहिँ हामीले विशेष गरेर मनोसामाजिक समस्या चाहिँ कसै कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा हुन सक्छ र यो विषयमा चाहिँ अवगत भइराख्यो भने चाहिँ आफूले आफूलाई तनाव व्यवस्थापन गर्न सकिन्छ भनेर अघि यहाँले भन्नुभयो। अब यसमा अलिकति यो तनाव आइपरेपछि चाहिँ व्यवस्थापन गर्ने बारे बेला बेलामा यस्ता खालका तालिमहरू लिने यसको लागि चाहिँ पालिकाहरूले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ जुन चाहिँ कहीँ कहीँ भइरहेको पनि पाइन्छ?
2: मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य अङ्गको रूपमा राखेको छ, होइन, अनि स्थानीयले चाहिँ त्यसको चाहिँ गर्नुपर्ने हुन्छ क्रियाकलापहरू, होइन, अनि आकस्मिक स्वास्थ्य चाहिँ कुनै पनि बखत हुन सक्छ, जे पनि पर्न सक्छ, त्यसको पनि जिम्मेवारी स्थानीय तहमै छ। कतिपय ठाउँमा तपाईँहरूले भने चाहिँ भइ पनि रहेको हो, कतिपय ठाउँमा चाहिँ अलिकति त्यसलाई व्यवस्थित तरिकाले हुन बाँकी रहेको होला, एउटा त अब सचेतनाका कुरा नै भए हैन सचेतना मानसिक स्वास्थ्यको बारेमा सचेतना फैलाउने र त्यो सचेतना फैलाउँदाखेरि अलिकति जिम्मेवार बनेर हैन एकदम फ्याक्ट बेसमा रहेर र जुन चाहिँ तत्काल छिटो भन्दा छिटो त्यस अनुसार गर्न सकिने कुराहरूलाई चाहिँ प्रस्तुत गरेर त्यसरी एउटा सचेतना फैलाउने कुरा भयो अर्को चाहिँ यो मानसिक स्वास्थ्यका बारेमा र आत्महत्याका बारेमा जुन भ्रम र मिथ्याभाषहरू रहेका हुन्छन् समाजमा ती भ्रम र मिथ्याभाषहरूलाई चिर्नु पर्ने हुन्छ होइन जस्तो अब कतिपय मिथ्याभाषहरू कस्ता हुन्छन् भने भन्ने मान्छेले गर्दैन यत्तिकै घुर्क्याउन गरेको होइन अथवा चाहिँ ध्यान आकर्षण गर्न गरेको होइन पुरुषले गर्दैन प्राय महिलाले गर्छ होइन साहसी मान्छेले गर्दैन अथवा यस्ता यस्ता विभिन्न खालका हुन सक्छन् ती कुराहरूलाई चाहिँ हामीले चिर्न जरुरी छ अथवा जस्तो
1: सबै भ्रम
2: भ्रम हुनु जस्तो विचार आएको मान्छेले पनि नगरिरहेको पनि हुनसक्छ कतिपयले अब कुनै बेला विचार आएको हुन सक्छ पछि चाहिँ उहाँहरूले चाहिँ ए मैले यो त गलत सोचे रहेछु किन मैले त्यस्तो सोचे होला भनेर जीवनकालमै नगरेको पनि हुनसक्छ होइन परिवर्तन त्यो विचार चाहिँ कस्तो नि पर्मानेन्ट होइन कि होइन विचार आउन सक्छ तर त्यो पर्मानेन्ट होइन त्यसले गर्दा चाहिँ त्यो पछि विचार त्यसो नआउन पनि सक्छ होइन त्यसले गर्दा चाहिँ हामीहरूले त्यसरी बोल्नुपर्छ समस्या एम्बे ब्यालेन्सै हुन्छ त्यसमा चाहिँ कतिपय व्यक्तिलाई त गरौँ कि नगरौँ पनि हुन्छ त्यो गरौँ कि नगरौँ वाला स्थितिमा भएको व्यक्तिले नगरौँमा हामीले ढाल दिन सक्यो भने त समस्या समाधान भइहाल्यो उहाँले जीवनमा एकदम त्यो समस्याहरू आएछ जीवनलाई बुझ्ने उहाँको तरिका अर्को छ काउन्सिलिङ थेरापीबाट उहाँको जीवनलाई बुझ्ने तरिका अर्को तरिकाले भयो भने त फेरि सजिलो भइहाल्यो उहाँलाई मानसिक स्वास्थ्यको समस्या छ त्यो मानसिक स्वास्थ्यको समस्याहरूलाई अब मनोचिकित्सकबाट उपचार पाएर औषधिको उपचारबाट छिटो ठिक हुनुभयो भने त उहाँलाई धेरै सजिलो भइहाल्न सक्छ भनौँ न उपचारका विधि अथवा रोकथामका विधिहरूबाट चाहिँ उहाँको मनस्थिति बदल्न सकिन्छ है त यो कुराहरू पनि बुझाउन पर्ने जरुरी छ अनि हामीले चाहिँ सचेतना गर्दाखेरि अलिकति समाजमा प्रभाव पार्न सक्ने अलिकति प्रतिष्ठित व्यक्तिहरू अथवा लोकप्रिय व्यक्तिहरूलाई पनि प्रयोग गर्न सकिन्छ अथवा संस्थाहरूलाई प्रयोग गर्न सकिन्छ विद्यालयलाई प्रयोग गर्न सकिन्छ होइन त्यो राज्यका विभिन्न निकायहरूलाई प्रयोग गर्न सकिन्छ र त्यसलाई चाहिँ कस्तो भन्दा धेरै फ्याक्ट बेसमा राख्ने प्रिसाइज राख्ने र एकदम गर्न सकिने कुराहरूलाई मात्रै फोकस गर्ने होइन त्यसरी एउटा यो गर्नुपर्ने जरुरी छ अघि हजुरले बालबालिकाको कुरा पनि फोकस गर्नुभएको थियो होइन अब बालबालिका किशोर किशोरी अवस्था यस्तो भनेको यस्तो अवस्था हो जुन बेला चाहिँ व्यक्तिले चाहिँ भविष्यमा उहाँले गर्ने सिपहरू त्यही सिक्या हुन्छ जीवनलाई बुझ्ने आफ्नो जीवनलाई बुझ्ने समाजलाई बुझ्ने होइन लागु औषध दुर्व्यसनको एक्सपोजर त्यहाँ हुने होइन गरी खानको लागि चाहिँ जुन क्षमता विकास गर्ने कुरा सबै त्यो फेजमा भएको हुन्छ र कतिपय मानसिक स्वास्थ्यको समस्या पनि 50% जस्तो अर्ली एडल्टहुडसम्म होइन 22-25 वर्षको उमेरमै जुन मानसिक स्वास्थ्यको समस्या हुने त्यही 50%को सुरुवातै त्यही बेलामा हुन्छ भन्छ कि त्यसले गर्दा त्यो कालखण्डलाई हामीले चाहिँ अलिकति ध्यान दिएर स्वास्थ्यका करिकुलमहरूमा चेन्ज ल्याउने मानसिक स्वास्थ्यको बारेमा अलिकति भनौँ न फोकस गर्ने स्वास्थ्यलाई चाहिँ अलिकति पाठ्यक्रममै अलिकति बढी विशेष खालको त्यसमा म्यान्डेटरी बनाएर चाहिँ त्यो अध्ययन अध्यापनको एक्टिभिटिजमा राख्ने त्यस्तो गऱ्यौँ र अब स्कुल हेल्थ संस्था हुँदै हुनुहुन्छ होइन र त्यसलाई अझ अलिकति उहाँलाई पनि अझ सबल बनाउने अन्य क्लास टिचरदेखि लिएर प्रिन्सिपल र अन्य टिचरहरूलाई पनि तनाव भनेको के हो तनावका लक्षणहरू के हुन्छन् बालबालिका किशोर किशोरीहरूले कसरी त्यो तनावको लक्षणहरू व्यक्त गर्छन् कसरी उहाँको त्यो संकेत हामीले चिन्न सकिन्छ मानसिक स्वास्थ्यका मुख्य मुख्य लक्षणहरू के हुन् त्यो चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभिमुखीकरण हामीले गर्न पायौँ र उहाँ पनि त्यसप्रति अवेर हुनुभयो र स्कुल कलेजको वातावरण पनि अलिकति भनौँ न क्रिमिनल स्ट्रेस छ सबैतिर हामीलाई थाहा छ होइन त्यसलाई अलिकति न्यूनीकरण गर्न सक्यौँ इभन टिचर्सहरूलाई पनि होइन शिक्षक शिक्षिकाहरूलाई त्यहाँको अन्य स्टाफहरूलाई पनि उहाँहरूलाई पनि मानसिक रूपले एकदम स्वस्थ सबल बनाउन सक्यौँ उहाँहरू पनि तनावमा हुनुहुन्न भने त त्यसले पनि विद्यालयको वातावरणलाई चाहिँ राम्रो बनाउँछ होइन यस्तो यस्तो क्रियाकलापमा फोकस गर्नुपर्ने एउटा जरुरी यता देखिएको छ
1: हजुर अब मानसिक अस्पतालमै हुनुहुन्छ होइन कस्तो अवस्थामा आइपुग्छन् विशेष गरेर शुरूआतकै चरणमा आउने प्रवृत्ति कतिको छ अथवा अझै पनि हामीले उहाँहरूलाई त्यही घरसम्म अथवा समाजमै पुगेर उहाँहरूलाई ल्याउनु पर्ने स्थिति के छ अहिले
2: यस्तो छ पहिलाको जेनेरेसनहरू चाहिँ अलिकति ढिलो आउने गर्नुहुन्थ्यो होइन अलिकति बढी नै समस्या भएपछि आउने गर्नुहुन्थ्यो आजकलको चाहिँ अलिक यङस्टर्सहरू चाहिँ अलिकति छिटो पनि आउन थाल्नु भएको छ जस्तो उहाँहरू चाहिँ अब मिडियाबाट हेर्नुहुन्छ अनलाइन हेर्नुहुन्छ होइन त्यसबाट चाहिँ अब दुई चारवटा सिम्टम केही सिम्टम मिल्यो भने पनि उहाँहरूलाई चाहिँ चासो हुन्छ कहीँ मेरो यो मेन्टल हेल्थको प्रब्लम हो कि होइन कोही मैले यस्तो वर्डमा पुग्छु कि भनेर चाहिँ कोही चाहिँ अलिक अत्तालिएर पनि आउनुहुन्छ भने चाहिँ अलिक छिटो पनि आउनुहुन्छ त्यो पनि राम्रै कुरा हो होइन तर अत्तालिनु चाहिँ जरुरी छैन होइन मेन कुरा चाहिँ उहाँलाई त्यो लक्षणले चाहिँ एकदमै गाह्रो बनाएको र उहाँको चाहिँ कार्य सम्पादनमा चाहिँ धेरै फरक पारेको छ र त्यो चाहिँ अलिकति केही समयदेखि निरन्तर भइरहेछ भने अब चाहिँ हामी चाहिँ अलि अवेर हुनुपर्छ अलिकति यसलाई चाहिँ हल्का लिनुहुन्न भनेर चाहिँ म्यानेज गर्नको लागि चाहिँ लाग्नु पर्दछ
1: उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ जसलाई चाहिँ अलिकति मनोसामाजिक समस्या भइरहेको छ अथवा मानसिक समस्या हुने अवस्थामा पुगिरहेको छ भन्ने चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ
2: हजुर नम्बर एक चाहिँ के हो भन्दाखेरि मानसिक स्वास्थ्यको समस्या छ भने यो पनि एक प्रकारको समस्या हो एकदम महत्वपूर्ण आयाममा भएको समस्या त्यसले गर्दा यसलाई पनि हामीले व्यवस्थापन गर्नुपर्छ उपचार गर्नुपर्छ भनेर बुझ्नु पर्यो धेरै अत्यन्त पनि जरुरी छैन अलिकति अवेर भएर सोच्यो भने हामीलाई थाहा भइहाल्छ यो चाहिँ सामान्य समस्या हो कि यो कडा खालको समस्या हो भनेर यदि कन्फ्युजन छ भने त्यो सम्बन्धीको एक्सपर्ट विज्ञसँग चाहिँ सल्लाह लिएर चाहिँ सुझाव लिन सकिन्छ एउटा यो भयो र अर्को कुनै पनि समस्याको समाधान हुन्छ है त शरीरका पनि हामीले देख्छौँ होइन कतिपय रोगहरू छन् कतिपय निर्मूलन हुन्छन् शरीरका समस्याहरू कतिपय चाहिँ निर्मूलन नभए पनि राम्रो उपचार पाएपछि कन्ट्रोल गर्न सकिन्छ हाइपरटेन्सन सुगर होइन कोलेस्ट्रोल थाइरोइडका समस्या अब सधैँलाई निर्मूल नभए पनि औषधि उपचार गरेपछि त्यसलाई चाहिँ नियन्त्रण पाएर आफ्नो जीवनलाई राम्रोसँग जिउन सकिरहेको छौँ नि त होइन त्यसै गरी मेन्टल हेल्थका प्रब्लम पनि हुन् हामीले ध्यान पुऱ्यायौँ राम्रो उपचार पायौँ होइन हामी नियमित फलोअपमा बस्यौँ त्यसलाई चाहिँ औषधि उपचार र परामर्श सबै विधिहरू अपनाएर चाहिँ त्यसलाई चाहिँ न्यूनीकरण गरेर राखेर आफ्नो जीवनलाई सजिलो बनाएर राख्न सकिन्छ होइन पोजिटिभ एप्रोच राख्ने जीवनमा होइन चाहे जे जे घटनाहरू घटे पनि सकारात्मक भइयो भने हामीहरूलाई चाहिँ त्यसले एक किसिमको थप ऊर्जा छुट्टै ऊर्जा दिन्छ होइन किनकि जीवन भइसकेपछि त घटना त घट्छन् घट्छन् होइन होइन जीवन भए सुख र दुःख हुन्छ नि भन्ने हामीले थाहा भएकै कुरा हो जीवन भनेकै जन्मदेखि मृत्यु हुँदासम्मको घटना घटनाले भरिएको एउटा टाइमलाइन छ
1: वर्ष असफलता यो त जीवनमा हाम्रो विभिन्न चरणमा आइरहन्छ
2: तर त्यो सङ्घर्ष असफलता भन्ने कुरा हामी नाम दिएको होइन कतिपय जस्ट लेसन लर्न भनेर पनि सोध्न सक्नुहुन्छ होइन तर लेसन लर्न गरेर लास्टमा चाहिँ यो गर्दा नि हुँदो रहेछ भने बुझेँ त्यसरी पनि सोध्न सक्नुहुन्छ अब कतिपयले चाहिँ त्यसलाई चाहिँ मेरो यत्रो तिन चारचोटि गर्दासम्म भएन बल्ल बल्ल सङ्घर्ष गर्यो बल्ल लास्टमा भयो भने पनि त्यो सङ्घर्ष भयो कि असफलता भयो कि सफलता भयो कि यो भनेको चाहिँ हामीले बनाएको कन्सेप्ट हो धारणा हो तर मेन कुरा के हो भने त्यहाँ केही घटनाहरू घट्या हुन्छ त्यसबाट चाहिँ त्यसलाई हामीले कसरी पर्सिभ गर्छौँ भन्ने कुराहरू होइन हामीले त त्यसलाई इजिली पर्सिभ गऱ्यौँ अनि एक्सेप्टेन्स मोडमा गयौँ अनि पोजिटिभली लियौँ भने चाहिँ हामीलाई त्यसले धेरै अप्ठ्यारो पार्ने गरी मेन्टल हेल्थमा अप्ठ्यारो हुने गरी चाहिँ प्रभावित पार्दैन अनि सकारात्मक नजरिया राख्ने पहिला पहिला टेन्सन छ उसलाई टेन्सन भयो एकदम चाहिँ इजिली प्रयोग एकदम हल्का तरिकाले प्रयोग गरिन्थ्यो आजकल टेन्सन हुँदा अझ अर्को शब्द प्रयोग गरिन्छ टर्चर भयो टर्चर र टक्सिक त्यहाँ एकदम टक्सिक छ वातावरण होइन त्यो मान्छे टक्सिक छ त्यो आजकल यो शब्द पनि बढी प्रयोग हुन थालेछ चाहे जे भए पनि स्ट्रेस छ यदि व्यक्तिले स्ट्रेस जताबाट भए पनि स्ट्रेस महसुस गरिरहेछ भने स्ट्रेसलाई चाहिँ म्यानेज चाहिँ गर्नुपर्छ त्यसरी लाग्यो भने तनावलाई व्यवस्थापन नगर्ने होइन अनि खालि एम्बिसियस मात्रै हुने कम्पिटेटिभ मात्रै हुने होइन अरू पोजिटिभ मेन्टल हेल्थका इमोसनहरू भन्दा पनि नेगेटिभ मेन्टल हेल्थका इमोसनहरू राखेर त्यसबाट सञ्चालित हुने अनि जीवनशैली पनि स्वस्थकर तरिकाले नजिउने ब्यालेन्स डाइट नलिने टाइमली नसुत्ने इराटिक डेली सेड्युल इराटिक राख्ने होइन अनि यो कुराहरू गर्ने अनि त्यसपछि इमोसन पनि पोजिटिभ छैन सबै कुरा अनि स्ट्रेस पनि म्यानेज भएको छैन अनि त्यसपछि के हुन्छ रिस उठ्ने हुन्छ होइन आफूले आफूसँग पर्दै पनि आउँछ वरिपरि पनि आउँछ होइन यो कुराहरू चाहिँ स्ट्रेसलाई चाहिँ
1: अब अलिकति आफूलाई ब्यालेन्स गर्ने र तनाव व्यवस्थापन गर्ने अझ भनौँ आएका तनावको सामना कसरी गर्ने यसमा चाहिँ अलिकति बुढागत रूपमा भन्नुपर्दा के भन्नुहुन्छ
2: अब यस्तो छ तनाव व्यवस्थापन हुनु त अब हामी म साइकियाट्रिस्ट हो होइन अब सिधै म कहाँ कोही क्लाइन्ट आउनुभयो भने मैले पहिला चाहिँ के विचार गर्नुपर्ने हुन्छ नि उहाँलाई चाहिँ औषधि चाहिन्छ कि चाहिँदैन होला भनेर विचार गर्दछु होइन त्यसको लागि मैले एसेस गर्छु कहिले कहिले चाहिँ कतिपय केसमा चाहिँ सायद उहाँलाई औषध चाहिँदैन भनेर हामीले रिएस्योर गरेर पनि पठाउँछौँ त्यस्तो केसमा चाहिँ के भएको हुनसक्छ भने व्यक्तिलाई स्ट्रेस मात्रै भएको हुनसक्दछ तनाव चाहिँ छ तनाव र एङ्जाइटी डिप्रेसनको लक्षणहरू अलिअलि मिल्दो जुल्दो हुन्छ सानो होइन सुरुमा होइन त्यसले गर्दा चाहिँ तपाईँ पनि अब तनाव मात्रै हो व्यक्ति पनि भनौँ न औषधि त्यति लिन चाहनुहुन्न र भनौँ न एकदम न्यून स्थितिमा छ होइन भने कहिले कहिले हामीले तनाव व्यवस्थापनको कुराहरू गरिदिएर होइन निन्द्रा पुर्याउनुहोस् व्यायाम गर्नुहोस् होइन माइन्डफुलनेस भएर बस्नुहोस् होइन आफ्नो विचार र भावनाप्रति चाहिँ जस्तो अवेर मात्रै हो भने त्यसको पछाडि चाहिँ धेरै एनालाइसिस नगर्नु अनि बेला बेलामा इन्टरटेनमेन्ट गर्नु स्वस्थ तरिकाले होइन अनि के अरे भ्याकेसन लिनु ब्रेक लिनु अनि आफ्नो सपोर्ट सिस्टम खोल्नु होइन तपाईँलाई कसले सपोर्ट गर्न सक्छ होइन परिवारमा छ कि फ्रेन्ड सर्कलमा छ कि होइन राम्रो तरिकाले सपोर्ट सिस्टममा बस्नुहोस् होइन र अथवा कहिले कहिले कसरी लागु औषध प्रयोग गर्न जानरक्सी होइन अथवा चुरोट पिउने गर्ने स्ट्रेसबाट अलिकति आफूलाई सजिलो पार्नको लागि त्यो गरिराख्न गर्न गरेको अवस्था हुन सक्दछ त्यो पनि हामी बुझ त्यो चाहिँ नगर्ने सल्लाह दिन्छौँ होइन अनि प्लस चाहिँ गुड कोपिङको तरिकाहरू सिकाउँछौँ होइन अब यो कुरा हामी प्रारम्भिक चरणमा गर्न सकिन्छ होइन अब कसैको प्रब्लमै हुन्छ जुन प्रब्लम प्रब्लमै छ भने अलिकति उहाँलाई प्रब्लम सल्भिङ टेक्निकको हिसाबले चाहिँ गाइड गर्नुपर्ने हुन्छ कहिले अब हामी साइकियाट्रिस्टले के हुन्छ भने हाम्रो अनुभव हामीले पनि धेरै क्लाइन्टहरू हेर्छौँ साइकोलोजी पनि पढेर आएको हुन्छौँ जुन साइकोलोजिस्ट हुनुहुन्छ साइको सोसल काउन्सिलर हुनुहुन्छ त्यहाँ चाहिँ रिफर गरिदिन्छौँ ताकि उहाँलाई यस्ता यस्ता भनौँ न प्रब्लम सल्भिङ कुरा थेरापीका कुरा होइन स्ट्रेस म्यानेजमेन्टका कुरा होइन रिल्याक्सेसनका टेक्निकहरू कसरी रिल्याक्स हुने यो टेक्निकहरू उताबाट पनि त्यसमा ट्रेनिङ दिने होइन र ताकि उहाँले चाहिँ त्यो आफूले अभ्यास गर्ने कुरा हामी चाहिँ सिकाउँछौँ र कतिपय व्यक्तिलाई फेरि औषधि पनि चाहिने औषधि पनि चाहिने अवस्था हुनसक्छ त्यो औषधि पनि चाहिने अवस्था भयो भने हामीले उहाँलाई त्यसको फाइदा बेफाइदा भनेर काउन्सिलिङ गरेर हामीहरूले उहाँलाई औषधि पनि चलाउँछौँ
1: सरकारले चाहिँ यो आत्महत्या नियन्त्रणको लागि चाहिँ नीतिगत रूपमा सुधार अथवा अरू केही कार्यक्रमहरू चाहिँ ल्याउन जरुरी छ के दिनुहुन्छ
2: यो हाम्रो नेसनल मेन्टल हेल्थ स्ट्राटेजी एन्ड एक्सन प्लान 2020-2025 थियो त्यो फेज आउट भएपछि फेरि 26-30 लागि पनि ड्राफ्टिङ र त्यसको लागि वर्कसप भइसकेको छ होइन त्यो पनि एउटा सकारात्मक कुरा हो होइन त्यसपछि कसरी अबको 5 वर्षको फेजको लागि कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा गतिविधिहरू कार्यान्वयन कसरी लैजाने भन्ने कुराहरू भएको छ नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मेन्टल हेल्थ एण्ड साइको सोसल सपोर्ट प्रोग्राम चाहिँ एक्टिभिटिजहरू लन्च गर्ने भनेर त्यो पनि कुरा भएको छ त्यो पनि राम्रो कुरा हो अनि मानसिक अस्पताल हाम्रो लगनखेल छ होइन त्यसलाई चाहिँ अलिकति त्यसलाई अझ त्यसको क्यापेसिटी बढाउने त्यसलाई अझ विषयमा नेपाल सरकार अनि त्यसपछि अर्थ मन्त्रालय अनि हाम्रो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत एउटा आधुनिक भवनको लागि बजेट विनियोजन भएर टेन्डर पनि खोलिसकेको छ त्यसैभित्र फेरि अर्को चाहिँ 4-5 तले भवन चाहिँ हामी अब यदि सबै कुरा भने जस्तो भयो भने 2-3 वर्षमा अर्को बिल्डिङ 4-5 वर्षमा हामी देख्छौँ त्यो लगभग 50 बेड क्यापेसिटीको हुनेछ हाम्रो 100-150 बेडसम्मको क्यापेसिटी भएको चाहिँ मेन्टल हेल्थमा काम गर्ने एउटा विशुद्ध संस्था लगनखेलमा रहिरहने भयो अब राज्यले गरेको कुराहरूमा चाहिँ अहिले चाहिँ यो आत्महत्या हेल्पलाइन हाम्रो जुन चलिरहेको हो त्यसलाई चाहिँ अलिकति प्रमोट गर्न र त्यसलाई अझ स्ट्रेन्थन गर्नको लागि चाहिँ पहल भइरहेको छ पछिल्लो केही समयमा मानसिक स्वास्थ्य सचेतना अभियान पनि 3 महिना चलेको हो त्यसमा चाहिँ मनोसामाजिक परामर्शदाता मानसिक अस्पतालमा त हुँदै हुनुहुन्छ मानसिक स्वास्थ्य महाशाखा बनाउने कुराहरू विषयहरूमा पनि छलफल बहस भएको छ पछिल्लो समयमा हाम्रो मेन्टल इडिसिडी अन्तर्गत स्वास्थ्य सेवा विभागमा इडिसिडी अन्तर्गत महाशाखा अन्तर्गत एनसिडी मेन्टल सेक्सनमा धेरै समयदेखि मनोचिकित्सकको भनौँ उपस्थिति त्यहाँ थियो दरबन्दी खाली नै थियो केही समयदेखि त्यहाँ पनि मनोचिकित्सक वरिष्ठ कन्सल्टेन्ट डाक्टर साहब त्यहाँ गएर सेवा दिइराख्नु भएको छ आत्महत्याकै क्षेत्रमा पनि कामहरू भइरहेको छ अब यसको चाहिँ एउटा अझ हामीले स्ट्रङ्गन गर्दै भयो भने भविष्यमा यसको चाहिँ राम्रो रिजल्ट हामीले देख्न सक्दछौँ
1: म धेरै धन्यवाद दिन चाहन्छु यो व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर हामीलाई यो आत्महत्याको सोच न्यूनीकरणको लागि के कस्ता प्रयासहरू गर्न सकिन्छ भन्ने बारेमा चाहिँ कुराकानी गर्न आइदिनु भयो फेरि पनि धन्यवाद छ उहाँ हुनुहुन्थ्यो मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी उहाँसँग हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गर्यौं यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय पनि सकिएको छ अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु नमस्कार

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
2: हो बौद्ध टुसालमा अवस्थित केम्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
3: आउनुहोस् केप्स कलेज सुन्ने आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
1: केप्स कलेज बौद्ध टुसाल
2: थप जानकारीका लागि सम्पर्क 97126507 97126507
3: सफलताको सही छनोट केप्स कलेज
4: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो समनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुरु दुपकुण्ड नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
5: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका 5 कोलेरी सुनु खुम्बु
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
7: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
5: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98 61 034 213
7: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
8: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: Mama no sabe vari, esse mesmo roje.

0: 番組を飛ばしてください。
1: युनिहिंसा बाटा बचौं र बचाऊ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा जारी सन्देश।

0: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: मन छोड्नु मन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुहोस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु मैन मेरो त हात खुट्टा अनि नसा झनझन गर्छ विनाशले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
11: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक्स कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789852 9824417718 9843349696 र 9861313472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्न मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।

0: जीव बनने था सबने दूसरी सो की आजकल आत्मता यति कार्पेट को विगत तीन दशक देखि को सुनो साथ यति कार्पेट के कार्पेट को पसारे यति को लोगो हेन न बिर्स होला यति कार्पेट कार्पेट को शहनशाह
1: के भयो के को हल्ला कल्ला हो यो
2: के हो नो डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने

0: पहिरोका कारण ज्यान सम्म जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अलिकति जत्न पास लिन खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
4: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
3: यो कहाँ किन्न पाइन्छ अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
5: खेतबारी जोत्न, छोपी गर्न, ट्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगतै तपाईलाई फोन आउनेछ।
7: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
8: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
7: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
8: हो र, के डेन्टल रे?
9: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
7: हाम्रा सेवाहरू
9: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
11: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648387।
12: एउरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
13: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
12: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल, आँखा बन्द गरे।
13: ल, अब आँखा खोला त।
12: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी,
14: चौतारी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 9742840 56 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
15: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था गरेको छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
17: किन खोज्नु भएको होला हजुर?
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
16: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
17: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
19: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
20: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा झोर बौद्ध सुलुखुम्बु।
21: बाबा म आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
22: सन्चो भएन?
21: होइन, यतिकै जाने मन लागेन।
22: यतिकै पनि हुन्छ?
21: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
22: ए कुरा त्यस्तो थियो, हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
23: नमस्ते, कति टाइमले पाल्नुभयो?
22: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रे गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म

0: विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सङ्गी सम्झिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार सेनिसेनेका दिदी।
6: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या?
5: धत बहिनी, तिमी पनि कस्तो समानामा छौ?
6: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुलोमा सबै थुक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ?
6: म त खोज्दा खोज्दा थाकिसके हो।
5: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
5: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु धुपकुण्ड नगरपालिका पाँच सोलिरी सुनखुम्बु।
3: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
9: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।

0: के सुन नहुने होइन कि सफा गरे भइहाले नि
1: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
0: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुसी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
7: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
6: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
7: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
7: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
6: हजुर
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
6: हस् डाक्टर साहब हजुरले भने यसै गर्छु
4: नेपाल सरकार विज्ञापन हो
8: मरे नि के हो
7: हेर त रगतै रगत भयो च्यामो त त्यस्तो हेर्न नि सक्दिन
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोमा बाटो काटेको हेर्नुहोस् हेर्नुहोस् हेलो लगिहालो लगिहालो
7: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने कि बाँच्ने हो केही ठेगान छैन
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: खै जन्मदाता दिनुहोस् त
6: जन्मदाता गरेको छैन नि म्याडम
7: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
6: मलाई त थाहा नै थिएन म्याडम
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन
0: ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: साथी हेर नि, के खतरा समाचार आइसक्यो भाइ, अब चाहिँ के हो
11: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नातिन यसो त जल्दै लगिहाल्छ नि।
10: अनि मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
14: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
15: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
14: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
15: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
14: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
15: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
14: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
15: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
14: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
15: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ,
16: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
15: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
16: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
14: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: होइन के भन्नुभएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
2: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
18: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
20: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
15: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
15: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
15: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
19: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
21: सबैको सरोकार आजका बाल बालिका भोलिका सदन।
22: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
21: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
22: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
23: हेलो
24: हेलो बहिनी, सन्चै छौ?
23: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
24: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।

0: महिला पार्टी हातपात गर्ने बात लाग्दैन।
1: हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
1: गर्दैन
2: हजुर।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।